Peribetala bandi haltini pani desainaya chitale. Ye bhai ho marda chumar nalai, chardai nakala kei gari malai. Batne upaye barshak samai garula, marne nishay chandai cha marunla. Nammari hundai nare kya ekpalda chan. आपको डर रति बर नारा की पाइले बुआरी हरिलीस सोई पाप आइले परकटू न गयो ते पापले पमरी हिंदी बात की तब मैं लिखी कुछ निंद्रा का बसमा सबई परी गए सीता माउताई रोने निंद्रा बाट बिउ ती कन ता समझेर बिहाल हुने राम सीता वनमा गएर बसेछन् रे निन्द्रामा परिछन् रे छक परिथिन् झलास्य बिउँदा केही पनि छैन झर्सङ्ग बिहाल भएर बसेछन् रे रामले छोडेर हिँडेछन् रे अब कहाँ जाने वृन्दावनको जङ्गलमा एक्लै परियो माइमै केटाकेटी त्यसो भनेको छ पानीको पनेरो फुलबारी अँधेरो गजुर बसाउन आइरह्यो उठ न उठ शिलाके दाजु हो पूर्वै उजेलो भयो अघि रातभरि शिलो भन्दाखेरि देवी भागवत कथा मृत सरी विस्तार गर्छु अब देवीको महिमा अपार बुझानु लिलाउ नैका सब मक्खानी ताउली तसल पानी खाने अङ्करा धेरै गरी चढेर नबोल्त केटो अङ्ग्रेजीको घर फरा ए नानी तिमी त पहेली पातली दन्तैमा लाउने दिरी ना जीवन

0: 시그릿 라이 차이니 샬라이 유강 버리고 고차시 빨루 조라 카타이데 우마와 이나니 띠미타 포엘리 파탈리 던타이 말라우네 비리 아프나 지만코 소마라 나가레 아우다이나 조반 피리 많이 아플리? 울리 많이 예 바부 퍼키 떠라이 시팔루 쳐 한쭈 밤 멀떠라이 예 무르카 떠또 서바이 비차라 먹바타 걸쳐 시키나 바람바라 바타라 자오시 아와서리가 차지 마르누 쳐 떠이레 나이 떠파차지 많이 울리 담기 진짜
1: ये राजन सुनी देव सत्य माई मा बिस्तारा गर्छु यहाँ सत्यले गरे कृति अन्त रहने जानी दिनु सब धर्मै पूर्वक राज्य पालन गरी गर्छे ती राजा अनि सन्तान केही नहुँदा सधैँ तिरहने अत्यन्त दिगदार बनी एक दिन सामु भएर नारी निरपकी यो बिन्ती गर्छिन् त दुखी छौ महाराज हामी बहुतै सन्तान नहुँदामा सोध्नुहोस् गुरुका गएर अहिले कुन कर्मले यो गरी छोरो जन्म न जान्छ पूर्ण जुनीको सम्पूर्ण बाधारी सन्तानदेखि रहित भएर रहँदा भन्छन् अपुत्री पनि मर्दामा पनि पिण्ड पानी नमिलाने छुट्नेछ स्वर्ग आई पनि यस्तो धेर बिलाप गरेर दुखी भई रुइन्ती रानी अनि सम्झाइकन रानीलाई सब बात उठे ती राजा पनि पहुँची आश्रममा वशिष्ठ मुनिका सङ्गमा सुझाए तहाँ हे सर्वज्ञ गुरु कसो गरे हुनन् छोरा मलाई सन्तान त तिमीलाई छैन निरपते यस्तो बताए तर छोराको मुखसम्म हेर्नु छ भने एउटा प्रतिज्ञा गर त्यही बालक यज्ञमा बलि गरी हुन्छौ भने त्यो गरी होला पुत्र असल उनै बरु नको हुँदैन दोस्रो गरी राजाले मनमा विचार गरिदिए यसै कसरी फिरूं छोराको मुख हेरी पितृ ऋण त छुट्नेछ मेरो बरु यस्तो धेर बिलाप गरेर दुखी भई रुन्ती रानी अनि सम्झाई सब रानीलाई सब बात उठे ती राजा पनि पहुँची आश्रममा वशिष्ठ मुनिका सङ्गमा सुझाए तहाँ हे सर्वज्ञ गुरु

दुखी ब्रह्म न कोई एक घर माठी दलित्री अति थिए बालक चीना पुत्र उनका आपू दुई दंपति सलाह करी ज्येष्ठ बाबू तीरा भो हर्षयो मन मासुतलाई पाई त्यो मासता बिति गयो खबरै न पाई आए फेरी बरु नजी दृढ रूप धारी पूजा गरे निरपतिले गरी भौति बारी बिन्ती गरे वरुणको शवदात आओस् यो पुत्र यज्ञ पशुलाई एक होई जाओस् दातै नउम्रिदिनु छैन बलि भनेर देखिन्छ शस्त्रहरूमै कुरा सुनेर यति भनी वरुण घरतिर फर्किआए राजा

Die Bordung, oder?

हरे हरि बोलौ हरि बोलौ पति बोलौ ईश्वरको माया भरि यस्तो छ भक्ति गरौँ दाजु भाइ खुला गरौँ बाटो यति राम्रो शरीर पनि होइजान्छ माटो बाँधेर

Krishna.

नरैया हो किनवाने देखी झेल आमा चाहिँ यो झेल परेका बाबु बसिरहेको देवकी दुवै झेलमा छरछरी जन्म सके फेरि कंसले मार्छ भन्ने उता पीर भएकाले नारायण बैलाको चलेना गो

नरेन कस्तो भइरहेको भने अघि पनि छोरा छोरा कंसले मारे एउटा तेर गयो बल्ल बल्ल पाको छोरीले कंसले मारिहाल्छ नारायण

0: नारायण
1: हो यस्तो छलपाला माता पिताको संसारको पछि सानो नानी बालक के भन्छन् मैले नारायण धन्दै मानव

0: नारायण हो तलाई एउटा काम गर्नुपर्छ हजुरहरूले किनभने मलाई जिउ कपेको चाहिँ गोकुलमा लगेर सेवा गर्नु पुग्नुपर्छ नारायण यस्ता बचन
1: हस्तो फ्याबुल्ला टसिदेले नमस्कार।
2: यही मिति 2083 साल साउन 11 गतेदेखि बौद्ध धर्म माहेन निङमा परम्परा अनुसार गुफा छाम बस्ने भएकोले सम्पूर्ण दोलखा जिल्लाभरि बस्नु भएको लामा गुरूहरूलाई यसै सूचनाको साथ हार्दिक निमन्त्रणा गर्दछौ। साथै हिमालदेखि तराईसम्म देशभरि बस्नुभएका लामा गुरूहरूले पनि उपस्थित भई सुविधा लिन सक्नुहुनेछ।
3: दोलखा जिल्ला भीमेश्वर नगरपालिकाको लामा संघको आयोजनामा हुन गइरहेको निङमा परम्पर ढकरलुक कुञ्जु चिन्दुई अनुसार छाम गुफा वाङ लुङ ठी फुवा र प्रशिक्षण साथै प्र्याक्टिकल हुने जानकारी गर्दछौ।
2: वाङलुङ ठी गुफा राख्ने गुरू टुल्कु साङ्गे सेडु प्रेमपुच्छेबाट, प्रशिक्षण प्रवचन दैनिक खेम्बो सोनाम छिरिङज्यूबाट, प्र्याक्टिकल लोपेन गुरूबाट।
3: वाङ होबामेगो र गुरू डक्पो सासुङ्गो वाङ अन्य आवश्यक अनुसारको वाङ हुनेछ। लोफेनले गराउने प्र्याक्टिकल ग्यालिङ एक घण्टा बजाउने र तोर्मा एक घण्टा बनाउने, त्यसै गरी तोर्मामा लाउने कार्गेन घेन एक घण्टा लगाउने प्र्याक्टिकल हुनेछ र अन्य ग्रहहरू शान्ति ग्रह पूजा गर्नेको बारेमा घ्यासी पूजा, तोना घोसुमको पूजा, शिष्याको पूजा, थुनसुमको पूजा, धुनसुरको पूजा, लोकाको पूजा, नाग पूजा, सी ज्योतिष सिकाउने बारे र खाण्डो घेन च्योत र निङमा परम्परा अनुसार गुरुको छाम साथै अन्य आवश्यक अनुसार प्र्याक्टिकल गराइनेछ। गुफा बस्ने तरिका यस प्रकार छ कि गोन्डो क्याम्डो सेम्के हिगे भेन्डल लामा नालजोर तिङजिन नामसुङ नाङडुप छिले छिठो साङडुप साङायाङसा छेटुप नाम्जे छेबामे छिठो लाछो होबामे मानिकाब्य ताबैसे नर्बु थुजे छेम्बो नामखै ग्याल्बो छ्यातोङ च्यान्तोङ आवश्यक अनुसार बसिनेछ।
2: फोवा 3 दिन बसिनेछ र वाङ 2 दिन हुनेछ। गुफा छाम बस्ने स्थान टासी छोइलिङ गुम्बा भीमेश्वर नगरपालिका 9 चिसापानी। बस्ने मिति 2083 साल साउन 13 गते गुरू पूर्णिमाको दिनबाट शुरू भई भदौ 12 गते जनै पूर्णेको दिन समापन हुने। आयोजक भीमेश्वर नगरपालिका लामा संघ अध्यक्ष खेम्बो सोनाम, सहयोगी जिल्ला लामा संघ दोलाखा, भीमेश्वर नगरपालिका 9 टासी छोइलिङ गुम्बा परिवार। थप जानकारीको लागि नगर लामा संघ अध्यक्ष खेम्बो सोनाम छिरिङ सम्पर्क नम्बर 9866405008, नगर लामा संघ सचिव निङमार लामा 9852578994 र जिल्ला लामा संघ अध्यक्ष डुक्पा लामा 9840927661 मा सम्पर्क गर्न सक्नुहुनेछ।
3: लास्रो फ्याफुल्ला टसिदेले नमस्कार।
2: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
4: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौ।
2: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
4: QA सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
2: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नु हुन सम्बन्धित सम्पूर्ण विद्यार्थी अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू
5: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
2: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाइ,
5: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
4: सम्पर्कका लागि फोन नम्बर 9854549773, 9851343390, गौरीशंकर बहुमुखी क्याम्पस चरीकोट दोलखा।
6: होइन
7: है साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
6: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
7: किन थाहा नहुनु नि साइला दाई, चरीकोट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
6: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
8: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
7: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864060 र 9510899677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार।
9: हार्दिक समवेदना। दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 8 ढाँडे निवासी हाम्रा

0: जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
1: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
1: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
2: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
1: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
2: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
4: होइन, के एक्लै गुनगुन गरिरहेको?
3: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिजातको चल्ला पालौ भनेर सोचेको।
4: अनि के भो त, लगेर पाले भइगयो नि?
3: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
4: ए, दुर्गायन राजस्थाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लेर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
4: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
2: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउ, सुखी र निरोगी हौ।
4: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। 2 जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै 1.25 लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
2: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, घ्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
5: गौरी शंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइसकेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी, पहिरो, भुच्छे, नदी कटान, सड़क अवरोध, आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका

0: घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएका सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवत जावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग खोल्सा नदी किनार तथा जोखिमयुक्त स्थलमा बसोबास वा आवत जावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र यात्रा गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न पिउने पानी औषधि टर्च लाइट मोबाइल चार्जर झटपट झोला प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसुनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकोले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरी मात्र प्रयोग गरौं र झाडा पखाला हैजा जस्ता पानी जन्ने रोगहरूबाट सचेत रहौं। बाल बालिका ज्येष्ठ नागरिक महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊं। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउं। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजर अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जी क्यापलाई तत्काल जानकारी गराउं। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो, त्यसैले सतर्क बनौं, आफू पनि बचौं, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगल्टी दोलाखाद्वारा जनहितमा जारी सन्देश।
1: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
2: पारे पनि किन दुखेको पक्ष हो तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
1: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौं कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
2: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै
3: प्लास्टिकका बागमती प्रदेश सरकारले 5 समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्न थालेको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाले हिजो जावलाखेल स्थित बागमती प्रदेश सुशासन केन्द्रमा 42 बचतकर्तालाई करिब 17 लाख रूपियाँ वितरण गर्दै बचत फिर्ता कार्यक्रमको शुभारम्भ गर्नुभयो। प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सिभिल बचत तथा ऋण सहकारी संस्था दर्शन बचत तथा ऋण सहकारी संस्था सुमेरू बचत तथा ऋण सहकारी संस्था नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था र लाली गुराँस बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषित गरिएको थियो। मुख्यमन्त्री बानियाले समस्याग्रस्त 5 सहकारीका 14,064 जना बचतकर्ताको बचत फिर्ताको माग दावी गरेको जानकारी दिनुभयो। साझा खबरमा अब विदेशका खबर। पश्चिम बंगालका सरकारी विद्यालयको मध्याह भोजनबाट अण्डा हटाएपछि शाकाहारी भोजन लागू गर्ने निर्णयले भारतमा पोषण सम्बन्धी बहस चर्किएको छ। बालबालिकाको अधिकारमाथि खेलवाड़ गरिने प्रयास भएको पोषण कर्मीहरूले बताएका छन्। हालै सम्पन्न प्रादेशिक निर्वाचनपछि पहिलो पटक पश्चिम बंगालमा सत्तामा आएको भारतीय जनता पार्टी भाजपाको

0: दिएपछि यस अघि सम्म नियमित रूपमा दिइने अण्डा खाजाबाट हटाइएको हो। यस अन्तरिक्ष क्षेत्रमा दुवै मुलुक बीच सहकार्य जारी रहेको संकेतका रूपमा यस भ्रमणलाई हेरिएको छ। भ्रमण करिब 8 वर्ष यताकै पहिलो रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यता युक्रेनले रूसी हवाई आक्रमणका क्रममा प्रहार गरेका 5 वटा ब्यालिस्टिक क्षेप्रास्त्र खसालेको दावी गरेको छ। युक्रेनी वायुसेनाले केही क्षेप्रास्त्र तथा ड्रोन भनी राजधानी किबमा प्रहार हुँदा त्यहाँ केही क्षति भएको जनाएका छन्। लगभग 2 साता यता पहिलो पटक युक्रेनले रूसी ब्यालिस्टिक क्षेप्रास्त्र अवरोध गर्न सफल भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्।
1: साझा खबरमा अब खेल खबर। स्पेन फिफा विश्वकप 2026 फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको टेक्सास स्थित डोलास रंगशालामा भएको पहिलो सेमी फाइनलमा फ्रान्सलाई 2-0 स्तब्ध पार्दै स्पेन 16 वर्षपछि फाइनलमा प्रवेश गरेको हो। स्पेनको जीतमा पेड्रो फोरो र मिकेल ओयारजाबले 1-1 गोल गर्नुभएको थियो। 22 मिनटमा पेनाल्टी गोल मार्फत स्पेनले पहिलो अग्रता लिएको थियो। सन् 2010 विश्व विजेता स्पेन त्यसपछि पहिलो पटक फाइनलमा पुगेको हो। स्पेनसँग पराजित हुँदा फ्रान्स लगातार तेस्रो पटक फाइनलमा पुग्नबाट वञ्चित बन्यो। अब स्पेनले उपाधिका लागि अर्जेन्टिना र इंग्ल्याण्ड बीचको विजेतासँग खेल्नेछ। अर्जेन्टिना र इंग्ल्याण्ड बीच आज मध्यराति खेल हुनेछ। 12:45 हुने खेलमा दुवै टोली जीतको खोजीमा हुनेछन्। साबिक विजेता अर्जेन्टिना यसपटक अपराजित यात्रामा सँगै अगाडि बढ़िरहेको छ। र एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल लगातार तेस्रो जीतसहित क्वार्टर फाइनलमा पुगेको छ। हिजो भएको खेलमा हङकङलाई 181 रनको फराकिलो अन्तरले हराउँदै समूह डीको समूह विजेता बनेर नेपाल क्वार्टर फाइनलमा प्रवेश गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले हङकङलाई 212 रनको बलियो लक्ष्य दिएको थियो। हङकङले 20 ओभरमा 9 विकेट गुमाएर 30 रन मात्र बनाउन सक्यो। नेपालले यसअघि पहिलो खेलमा कतारलाई 105 रनले अनि दोस्रो खेलमा सिंगापुरलाई 151 रनले पराजित गरेको थियो।
0: कफी खेतीमा लागेका धनकुटाका किसान स्थानीय सरकारको सहयोगको अपेक्षामा रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब गाँजा खेतीको विकल्प खोज्ने किसानको कुरा। गण्डकी प्रदेशमा औषधिका लागि प्रयोग गर्न गाँजा खेती गर्न खुकुलो बनाउने नीति पारित भएको लामो समय भएको छैन। तर धनकुटाको सहित भूमि गाउँपालिकामा भने भइरहेको गाँजा खेती छोड्दै किसान कफी खेतीतिर लागेका छन्। गाँजा ओसार पसार र कारोबारमा संलग्न भएको आरोपमा दैनिक जस्तो स्थानीयवासी पक्राउ पर्न थालेपछि उनीहरू वैकल्पिक खेतीतर्फ आकर्षित हुन थालेका हुन्।
4: शहीद भूमि गाउँपालिका 2 का किसान बाबुराम राईले अहिले आफ्नो बारीमा कफी खेती शुरू गर्नुभएको छ। उहाँका अनुसार गाँजाबाट तत्पर राम्रो आमदानी भए पनि कानूनी जोखिम र समाजमा हुने बदनामका कारण अब त्यसको विकल्प खोज्नु परेको हो।
5: यो गाँजा सधैँभरि हुने चिज होइन र गर्न सकिने चिज पनि होइन। भोलि आउन सक्ने नराम्रो प्रभावहरूलाई हेरेर हामीले कफी खेतीलाई विकल्पको रूपमा सोचेको छौँ र त्यही भएको कारणले कफीलाई विस्तार गर्दै सोच 9-10 वर्ष अगाडिदेखि हामीले गरेका थियौँ।
4: धनकुटा कोशी प्रदेशका प्रतिबन्धित गाँजा उत्पादन हुने पहाड़ी जिल्ला मध्ये एक हो। पछिल्ला वर्षहरूमा प्रहरीले गाँजा खेती ओसार पसार र कारोबार विरूद्ध निगरानी बढ़ाएको छ। यसको प्रभाव सही भूमिमा पनि परेको हो। गाँजा सम्बन्धी मुद्दामा पक्राउ पर्नेको संख्या बढ़ेपछि किसानहरू अन्य नगदी बालीतर्फ लाग्न थालेका हुन्। सही भूमिका किसान देवल कुमार राई,
6: कानूनी प्रक्रियासँग नमिल्ने चिज हुँदा यो चाहिँ अब मान्छेले दराई दराई खेती गर्नुपर्ने र धरपकड पनि अब त्यतिकै भइरहेको अवस्थामा यो धुक्काको खेती पनि भएन। धुक्का साथ होइन दीर्घकालीन खेतीपाती गरियो भने यसले सहज हुन्छ भन्ने नै हो मुख्य कुरा चाहिँ।
4: गाँजाको व्यावसायिक खेतीलाई आर्थिक लाभ दिए पनि यसले सामाजिक र कानूनी समस्या बढ़ाएको छ। त्यसैले किसानलाई दिगो र सुरक्षित आय दिने वैकल्पिक खेतीमा लाग्न जोड़ दिन आवश्यक रहेको राष्ट्रिय समाचार समितिका निवर्तमान महाप्रबन्धक तथा सहित भूमि एकका स्थानीय सिद्धराज राईको भनाइ छ।
7: करिब 400 मान्छे चाहिँ तुबोलका मान्छे जेलमा छन् र हरेक दिन पक्राउ पर्ने गाँजामा चाहिँ एकजना कोही न कोही हाम्रै सहीद हुनेको मान्छे परेको देखिन्छ। त्यसकारणले यसको विकल्पहरू खोज्नुपर्छ भन्ने मेरो कुरा हो।
4: गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने आवाज स्थानीयदेखि संसदसम्मबाट उठ्दै आएको छ। यसअघि शहीद भूमि गाउँपालिकाले गाँजा खेतीबारे अध्ययन गर्न कार्यदल गठन गरी बजेट समेत छुट्याएको थियो, तर कानूनी रूपमा स्थानीय तहले यस्तो निर्णय गर्न नसक्ने भएपछि उक्त प्रक्रिया अघि बढ्न सकेन। गाउँपालिका अध्यक्ष मनोज राईका अनुसार अहिले पालिकाले गाँजा भन्दा वैकल्पिक कृषि उत्पादनलाई प्राथमिकता दिन थालेको छ।
8: विकल्पका रूपमा चाहिँ यस अगाडिदेखि जसरी चाहिँ यो फलफूल खेती अन्य तरकारी बाली विभिन्न क्षेत्रमा चाहिँ हामीले यस अगाडिदेखि नै सहयोग प्रदान पनि गर्दै आएका छौँ र यसतर्फ आकर्षित गराउन जोडबल पनि गरिरहेका छौँ।
4: जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक नारायण रञ्जित कारका अनुसार चालू आर्थिक वर्ष 2082-83 को असार 15 गतेसम्म लागू औसत सम्बन्धी 36 मुद्दा दर्ता भएका छन्। ती मुद्दामा 57 जना पक्राउ परेका छन् भने 1775 किलोग्राम गाँजा बरामद गरिएको उहाँले बताउनुभयो।
9: चालू आर्थिक वर्ष 2082-83 असार महिना 15 गतेसम्म हामीसँग जम्मा मुद्दा 36 दर्ता भए। लागू औषध सम्बन्धी मुद्दाहरू भने 57 जना मानिसहरू पक्राउ परे, जसमा 55 जना पुरुषहरू 2 महिलाहरू पक्राउ परेका छन् र बरामद गाँजातर्फ 1775 किलो 215 ग्राम बरामद भएको छ।
4: किसानहरूका अनुसार सरकारले केवल गाँजा खेती रोक्न आग्रह गरेर मात्रै समस्या समाधान हुँदैन। कफी, अलैची, सुन्तला, फलफूल, मसला तथा अन्य उत्पादन जन्य अन्य उच्च मूल्यका नगदे बालीको उत्पादन, बजार सुनिश्चितता र प्राविधिक सहयोग उपलब्ध गराउन सके मात्र किसान दीर्घकालीन रूपमा वैकल्पिक खेतीमा आकर्षित हुनेछन्। गोपाल बराइली, सीआईएन रेडियो धनकुटा एफएम, धनकुटा।
1: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व उप प्रधानमन्त्री रायमाझी र पूर्व गृहमन्त्री खान सहित 16 जनालाई कैद सजाय। कर्जा दुरूपयोगको आरोपमा व्यवसायी शशि शर्मा पौडेल पक्राउ। राष्ट्रपतिबाट बजेट सम्बन्धी 3 विधेयक प्रमाणीकरण।
1: विपदमा परेका व्यक्तिको खोज तथा उद्धारका लागि हेलिकप्टर, ड्रोन र राफ्टिङ उपलब्ध गराइने। जोखिममा रहेका बस्ती स्थानान्तरणमा भने ढिलाइ। पूर्व तयारी चुस्त बनाउन सभामुखको निर्देशन।
0: धनकुटाका किसान गाँजा खेतीको विकल्पमा कफी रोज्दै मिटर ब्याज सम्बन्धी सबै आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय। नेपालको पर्यटन क्षेत्रमा उत्साहजनक सुधार।
1: पश्चिम बंगालका सरकारी विद्यालयमा खाजा अण्डा हटाएपछि पोषण सम्बन्धी बहस। रूसी ब्यालिस्टिक क्षेपास्त्र युक्रेनद्वारा नष्ट। अमेरिका रूस बीच अन्तरिक्ष सहकार्य हुने।
0: र फिफा विश्वकप फुटबलको फाइनलमा स्पेन फ्रान्स 2-0 पराजित। आज मध्यराति अर्जेन्टिना र इंल्याण्ड खेल्ने। एसएससी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल क्वार्टर फाइनलमा प्रवेश।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ विभिन्न सार्वजनिक स्थानमा हुने पार्किङको समस्या। जहाँ देख्यो त्यहाँ विभिन्न सवारी साधनहरू राखिहाल्ने प्रवृत्ति छ, तर नेपाललाई स्विजरल्याण्ड सिंगापुर बनाउने बहस पनि नेताहरूले बेला बेलामा भाषणको बेलामा गर्ने गर्छन्। यहाँ 2 व्यक्तिहरू छन् र एउटा डाँडोतिर उनीहरू उकालो लाग्दै गर्दा एक अर्काको बीचमा कुराकानी भइराखेको छ। अलि तलतिर केही समतल ठाउँ छ, त्यतातिर देखाउँदै त्यहाँ भएका मध्ये अगाडिपट्टि हिँडिरहेका व्यक्ति केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, सिंगापुर बनाउने हैसियतवाला नेपालीहरूले खाली ठाउँ देख्नै हुँदैन, कि पसल थाप्छ कि पार्किङ गरिहाल्छ।
0: हौस् त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: लागि पूर्व तयारी गरौं। आज तपाईँको राशिफलमा के कुराहरू उल्लेख गरिएका छन्? पण्डित बद्रीप्रसाद सापकोटाको सुमधुर वाणीमा राशिफल सुनौं।
1: मन राखुन सबले दुर्योधन समान कर्णै समान दानमा तगत श्री बलराम कै जति हो सबात कै काममा राजा धर्म कुमार कै जति होस् श्री ब्रह्म ज्ञान अनि विदुर कै सारी ज्ञान हवस सुजनले मानुन बडाले पनि।
2: नमस्कार, रेडियो सैलो सामुदायिक एफएम बैनी थप्लो 7 MHz म बद्री प्रसाद सापकोटा। आज विक्रम सम्बत 2083 साल आषाढ शुक्ल पक्ष सन् 2026 जुलाई 15 तारिक आषाढ 31 गते बुधबार परेवा तिथि उत्तरायण ग्रीष्म ऋतु रौद्र नाम सम्बत सर तिखे नक्षत्र मातङ्ग जोग कर्कट राशिका उत्तरमा सेता चन्द्रमा छन्। सायद गर्दा लाभ हुने आजका जोगिनी पूर्वमा छन्। सायद गर्दा पछाडि र बाह्य जोगिनी पार्ने आजका दिन 34 घडी 12 पलक छन्। उदय 5:19 अस्तय 19:00 भन्छ। अब कार्यक्रम शुरू गरौं राशिफलबाट।
3: मेष राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य आफन्तको लागि समय खर्च हुन्छ। तपाईँले कुनै कुराको पनि ढिबी नगर्नुहोला। ढिबी गर्नुभयो भनेदेखि केही अप्ठ्यारो पनि आउँछ। त्यसकारणले अनि आफूले बोल्दाखेरि अलिकति होसियार राखेर बोल्ने बानी गर्नु। वृष राशि हुने मित्रहरू आज तपाईँको समय सामान्य तपाईँले विश्वास गरेका मानिसले त्यो धोका दिनेछन्। तपाईँको स्वास्थ्य अलिकति केही गडबड हुन पनि सक्छ र सावधानी अपनाउनु पर्ने पनि देखिएको छ। मिथुन राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, फलदायी हुन्छ। तपाईँको महत्वपूर्ण काम बढ्न सक्छ। व्यापार वा कृषिजन्य कारोबारबाट काम बढ्ने सम्भावना देखिएको छ। कर्कट राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँले सार्वजनिक सभा समारोहमा सहभागी हुनुपर्नेछ। नोकरी वा गरेको काम त्यति राम्रो नहोला तापनि छाड्ने अवस्था भएको छैन, नछाड्नुहोस्। सिंह राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य छ, तपाईँका व्यवहारका अप्ठ्याराले समस्या निकाल्न सक्दछ। तपाईँको हौ तपाईँको त्यही समस्याको लागि धन खर्च पनि केही हुने सम्भावना पनि देखिएको छ। खर्च गर्दाखेरिमा अलि होस राखेर विचार पुर्याएर गर्नुहोला अनि राम्रो उत्साहपूर्वकले काम गर्दै लैजानुहोस्, राम्रो हुन्छ। कन्या राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य छ, तपाईँको मन कतै लोभ लालचतिर जान सक्छ। होस गर्नुहोला, लोभ गर्नु हुँदैन त कसैको केही चिजमा पनि। लोभ गर्यो भनेदेखि त्यसले सजाइदिन्छ र मनस्थिति एकदम दह्रो पारेर विचार गहिरो गरेर विचार पुर्याएर काम गर्दै लैजानुहोस्, राम्रो सफल हुन्छ। तुला राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँको शिक्षा क्षेत्र ठिकै छ। शिक्षामा मेहनत गरे अनुसार सफलता हुने देखिएको छ। विचार पुर्याएर काम गर्नु सफल हुन्छ। त्यसै राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँका शत्रुहरू परास्त हुनेछन्। नयाँ काममा सहभागी हुनुपर्नेछ। व्यवहारिक कठिनाइका कारणले गर्दाखेरिमा अलिकति केही टाउको दुख्ने केही व्यथाहरू त्यस्तो हुन सक्ने सम्भावना छ। त्यसकारणले आफूले बडो धैर्यतापूर्वक गरेर काम गर्दै लैजानुहोस्, राम्रो सफल हुन्छ। धनुराशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँको कुनै देवालय मठ मन्दिरको यात्रा हुनेछ। सार्वजनिक सभा सम्मेलनमा सहभागी हुनुपर्ने पनि देखिएको छ। त्यहाँ इष्टमित्रहरूसँग भेटघाट पनि हुने सम्भावना छ। मकर राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँले राम्रो समाचार सुन्न सक्नुहुनेछ। आज तपाईँले देवालय कोही मठ मन्दिरहरूको महत्वपूर्ण ठाउँको यात्रा गर्नुपर्ने सम्भावना देखिएको छ। कुम्भ राशि हुने मित्रहरूको आज तपाईँ

0: बितेको समय सामान्य कतै घाउ चोट लाग्न सक्ने सम्भावना छ, केही होसियारै गर्नु होला। अब केही कतै धन लाभको जोग पर्छ र त्यो धन केही खर्च हुने सम्भावना पनि देखिएको छ। हरेक पूर्वकले काम गर्दै लैजानुहोस्, राम्रो हुन्छ। मिन्दासी हुने मित्रहरू, आज तपाईँको समय राम्रो छ। तपाईँले शिक्षाको परामर्शदाताका रूपमा काम गर्ने अनुकूल मिल्नेछ। तपाईँको मनमा अति सन्तोषजनक पनि हुन सक्ने सम्भावना छ। आय आर्जनमा राम्रो हुने देखिएको छ। विचार पुर्याएर काम गर्दै लैजानुहोस्, राम्रो सफल हुन्छ। राशिफलले तपाईँलाई राम्रो नराम्रो जे भने पनि आफ्नो कार्यबाट विचलित नभई कार्य सम्पन्न गर्नुहोला। श्रोता, हामी कार्यक्रम सुनौलो बिहानीको राशिफल अंशको अन्तमा आइसकेका छौं। तपाईँलाई आजको राशिफल अंश कस्तो लाग्यो? आफ्नो सल्लाह सुझाव प्रतिक्रिया पठाउन नभुल्नुहोला। यसका लागि हाम्रो ठेगाना यस प्रकार रहेको छ। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz, चरीपुर चरी ज्ञान दोलखा। भोलि बिहान पुनः तपाईँको राशिफल लिएर राशिस्थित हुने बाचाका साथ आजको राशिफल अंशबाट म पति प्रसाद सापबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।
1: तपाईँको दिनभर कस्तो रहन्छ भन्ने संकेत स्वरूप पण्डित बद्री प्रसाद सापकोटाको मधुर वाणीमा राशिफल अंश सुनिसक्नु भएको छ। यो राशिफलले पक्कै पनि तपाईँलाई आजको दिन कसरी अगाडि बढाउने भन्ने कुरा निर्धारण गर्न सहयोग गर्ने। श्रोताबिन्द, हामी सफलतामा फुरुङ्ग हुन्छौं अनि दुःख पर्दा छटपटाउँछौं। पुनः नयाँ बिहानी आउनेछ भनेर हामी आशावादी भएर बाँच्नुपर्छ। यस्तो विचार राखी आत्माले पहिचान दिन खोजेको सत्यको यथार्थसँग परिचित हुन सुनौलो बिहानीले सिकाउँछ। सूर्य उदाएपछि अस्ताउँछ, शुरू भएपछि यसको अन्त्य अवश्य हुन्छ। समयलाई पर्खनुपर्छ, बिहानीले हामीलाई पर्खन सिकाउँछ। केही समय हामी लामा गुरु जुत्ता लामाको लामा राशिफल सुन्ने प्रयत्न गरौं। लामा राशिफल लिएर आउँदै हुनुहुन्छ लामा गुरु डुक्पा लामा।
2: ཁ་བ་ཇན་བ་སོ་ནོ་གི་བ་ལ་ཆ་ཆ་ལོ་ཅིན་ཡེ་ཆུ་དང་ཅི་ཇུ་ཇུ་གེ་ན་དེ་གུང་སོ་བ་མེ་ཅིན་ཡེ་གོ་དེ་གི་མ་ལེ་ཇེ་དང་དམ་ཅེ་དེ་དང་ཡེ་དོ་ཇེ་ཇེ་གེ་ཝ་སོ་བོ་ཅེ་དེ་མ་ལོ་ཏ་དང་གི་གེ་ཝ་གུང་ལ་རབ་ཏོ་ཅན་ཅུ་ཇེ་ཏན་ན་དེ་ཡེ་སང་གེ་ནམ་སང་གེ་ཤ་ཡེ་ཨིན་ན་

0: जोगको साथमा उपस्थित भइसकेको छु। म निराज लामा पाखरिन।
1: आज विक्रम सम्वत 2083 असार 31 गते बुधबार जुलाई 15 तारिक बुद्धिस्ट पात्र अनुसार आज दावा रुबा ची 1 गते चरणीमा र बुद्धिस्ट पात्र अनुसार आजको दिन जो यस्तो छ, आज नयाँ पाहुना बोलाई भोज भतेर गर्नु नहुने दिन छ। छेड गरी के खाने दिन राम्रो छैन। आजको ठेजर छ्यु लुङ परेको, छ्यु भनेको पानी र लुङ भनेको हावा, त्यसको जुरान परेको छ। आजको भुमतोङ पूर्व परेको छ, यसलाई पछाडि पार्नुहोस्। आज साङ्गे 3 दिन ग्याल्बोको तिथि परेको छ, विचार उहाँहरूको प्रार्थना गर्नुहोस्, राम्रो हुनेछ। लो वर्ग
0: युवा र मुसाफरको मित्रलाई लासा देखिएको छ, सबै कुरा राम्रै हुनेछ। लाग्नु गाई गोरुको मित्रलाई चाहिँ चोक्सा देखिएको छ, धर्मको तिथि धर्म गर्नुहोस्, पुण्य गर्नुहोस्, राम्रो हुनेछ। काग लोभा गोरुको मित्रलाई चाहिँ राम्रो देखिएको छ, सबै कुरा राम्रै हुनेछ। यही लिरालो वर्गको मित्रलाई चाहिँ राम्रो देखिएको छ, सबै कुरा राम्रै हुनेछ। ढुक्लो गडुल वर्गको मित्रलाई चाहिँ चोक्सा देखिएको छ, धर्मको तिथि धर्म गर्नुहोस्, पुण्य गर्नुहोस्, राम्रो हुनेछ। ढुल्लो नाग गुरुको मित्रलाई चाहिँ सिसा देखिएको छ, घर घर सीमा ठाका ठुका हुन सक्छ, चोट पटक लाग्न सक्छ, होसियार गर्नुहोस्, राम्रो हुनेछ।
1: कालो घोडा वर्गको मित्रलाई सिसा यहाँले अलिकति केही जोगिनु पर्ने, घर घर सीमा ठाका ठुका झै झगडा अनावश्यक झिना मसिना कुरामा ठुल्ठुलो कुराहरू हुने र केही शत्रुले च्याप्न सक्ने, अलिकति अप्ठ्यारो भएकोले यस्तो दिनहरूमा जोगिनुलाई राम्रो हुनेछ। लुग्लो भेडा वर्गको मित्रलाई आज राम्रो यहाँले पनि गरेको गर्नु खोजेको काम कुनै त्यस्तो विघ्न बाधा अप्ठ्यारो नहुने देखेको छ। चेलो बाँदर वर्गको मित्रलाई आज राम्रो, तपाईँले पनि गरेको गर्न खोजेको काम सफल भएर जाने तपाईँको जोगले बताएको छ। झ्यालो चरा वर्गको मित्रलाई आज मध्यम खालको दिन, यहाँले केही कामहरू गर्दा राम्रै हुने र केही अलिक खर्च पनि गर्नुपर्ने, केही जोगिएर गर्नुहोस्, राम्रो हुनेछ। खिलो कुकुर वर्गको मित्रलाई आज धर्मको तिथि, धर्म गर्नुहोस्, पुण्य कमाउनुहोस्, धर्म गरे सुख शान्ति पाउँछ, पाप गरे दुःख पाउँछ, र थोरै पाप गरे धेरै लाग्नेछ, थोरै धर्म गरे धेरै पुण्य धेरै लाभ हुनेछ, त्यसले आयु पनि लामो हुनेछ र सुख शान्ति पनि हुन्छ। र तपाईँलाई कुनै पनि सुख पाउनु छ भने धर्ममा लाग्नुहोस्, तपाईँलाई दुःख पाउनु छ भने तपाईँ पाप गर्नुहोस्। त्यस कारणले तपाईँले एक दुईवटा कुरा चाहिँ कस्तो खालको कुरा बुझ्नुहोस् भने कुनै न कुनै अरूको ज्यान लिएर चाहिँ आफ्नो लाभ हुन्छ भने यो चाहिँ एकदम भ्रम नफैलिनु होला। तपाईँहरूले कुनै पनि बलिदान दिएर मेरो आयु लामो हुन्छ र मेरो सम्पत्ति कमाउँछ र मेरो सन्तानलाई लाभदायी हुन्छ, मेरो सन्तानको सोचेको कुरा पुग्छ भनेर तपाईँहरू कुनै पनि बोगा खसी कुखुरा भाले यस्ता यस्ता भागल गरेर बलिदान दिएर चाहिँ तपाईँको कुनै पनि भागल फुक्का भयो, मेरो चाहिँ सोचेको कुरा पुग्यो भन्ने चाहिँ त्यो चाहिँ नसोध्नु होला। जति उसको नाम गरेर बोगा खसी भाले काट्यो उति आयु घट्ने हो, किन त्यसको आयु त्यो त ऊ त बाँड्यो नि हो। त्यस्ता कुराहरू चाहिँ एकदम बुझेर गर्नु होला, किनभने हाम्रो मानिसहरूको चाहिँ के छ त भने अर्कालाई काटेर रक्तपक्ष पारेर अनि मेरो छोराको आयु लामो हुन्छ, अनि मेरो छोराले सोचेको कुरा पुग्छ, अनि मेरो सन्तान फैलिएर आउँछ, अनि सोचेको कुरा पुग्छ भने यस्ता उल्टा कुराहरू सोचेर अझै पनि भ्रममा फैलिएर बसेको छ। उहाँलाई प्रार्थना गर्नुहोस्, धूप हाल्नुहोस्, बत्ती बाल्नुहोस्, शुद्ध मुखले गर्नुहोस्। तपाईँ कुनै पनि यस्तो रक्तपक्ष बलिदान दिएर तपाईँ त्यसरी चाहिँ कुनै बल माग्छ भने त्यो बल पाउँदैन। सिधै तपाईँहरूको मन विचार्नुहोस् त, तपाईँहरूले कसैलाई एक दुई थप्पड कुट्यो भने त्यस मान्छेले तपाईँलाई मान्छ त, मुद्दा लगाइदिन्छ हो, त्यस्तै हो यो। कुनै पनि झुटो कुराहरू नगर्नु होला, झुटो आसनमा नलाग्नु होला, र तपाईँ नरिवाल लगेर कुनै पनि सिन्दुर लगेर धूप लगेर बत्ती लगेर भगवान्को प्रार्थना गरेर हाम्रो बाटो सफलता होस्, विघ्न बाधा हटेर जाओस्, सोचेको कुरा पुगोस् भन्यो भने त्यो चाहिँ पुग्नेछ। खसी बोगा लगेर काट्यो भने चाहिँ आयु घटेर अनि त्यहाँबाट विघ्न बाधा आयो भने जाने हुन्छ, त्यस्तो कुराहरू सोध्नु होला, राम्रो हुनेछ। फाग्लो बदल वर्गको मित्रलाई आज लासा भएकोले टाढा यात्रा आर्थिक कारोबार व्यापार व्यवसाय पढाइ लिन दिन सम्पूर्ण कुरा तपाईँको सोचे जति ती भन्दा नि बढी हातमा राम्रो पर्न लेखेको छ शास्त्रमा त्यस्तो उल्लेखित भएको छ। तपाईँको लो वर्गले जे जस्तो बताए पनि आफ्नो कार्य विचलित नभए अगाडि बढाउनु होला। आजको लो वर्ग जोक तपाईँलाई कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव पढाउन नभुल्नु होला। ठेगाना यस प्रकार रहेको छ, रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज चरीकोट चरीयाङ दोलखा। यहाँले जुनसुकै काम गर्नु अघि आफ्नो रीतिरिवाज अनुसार धर्म गुरु लामा पण्डितबाट सल्लाह लिई पात्रबाट सहयोग गरे कार्य गर्नुहोला। सम्पर्क नम्बर 98 40 92 67 61। सम्पर्क गरी सोध्न सक्नुहुनेछ। भोलि यसै समयमा लो वर्ग जोगको साथ उपस्थित हुनेछु। आज बिदा चाहन्छु म ढुक्पा लामा पाखरिन टरिदेले फ्याफुल्ला। नमस्कार, सेवा, शुभ दिन।
2: भर्खरै तपाईँले लामा गुरु डुक्पा लामाबाट राशिफल अंश सुनिसक्नु भएको छ। समयले दिने चुनौती र अवसरलाई राशिफलको माध्यमबाट नयाँ सोचको विकास गरी चलायमान बनाउन सक्छौ। जीवन क्षण भङ्गुर हो, यो कुनै पनि बेला नष्ट हुन सक्छ। यस कुरालाई सधैँ यादमा राखी आफूलाई प्राप्त अवसरको प्रयोग गर्न कदापि पछि पर्नु हुँदैन। घुमिरहने जीवन चक्रको क्षणलाई सुन्दर अनि सुनौलो बनाउनको लागि हामी सुनौलो बिहानीमा पवित्र कार्यक्रम लिएर उपस्थित भएका छौं। राशिफल अंशपछि अब भने रेडियो सैलुङबाट दिनभर प्रसारण हुने कार्यक्रम झलक तपाईँ सामु प्रस्तुत गर्नेछौ। त्यस पछाडि दोलखा र दोलखा आसपासका ज्येष्ठजनहरूले गाउनु भएको मौलिक भजन मौलिक श्लोकहरू तपाईँलाई सुनाउनेछौ।
3: अरु स्याहार समन्द्र सहदाय भन्ने गरी श्रीरामका शरणारविन्द मनले अत्यन्त चिन्तन गरी भन्छन् बिरुवाई चाहिँ हाम्रो मानिए वीर हो पार तरी पापी जन पनि राम राम कै काम दक्षिण तर भू पर

0: श्रोताबिन हाम्रो समाज यिनै इन्द्रियहरूको संगम हो जहाँ विभिन्न संस्था र संस्कृतिहरू रमेका हुन्छन् जमेका हुन्छन् भजन श्लोक रामायण विभिन्न कहावतहरू हाम्रा फरक फरक संस्कृतिहरू हुन् त्यही संस्कृति मध्ये सबैका मुखमा कण्ठस्थ रहेको रामायणको श्लोक तपाईँले सैलुङ निवासी ज्येष्ठजन बलराम बुढाको किर केदार पाण्डेको यो निकै मिठो आवाजमा सुनिसक्नु भएको छ। नेपालमा अनेक जाति र संस्कृतिहरू छन्। यी संस्कृतिले सँगै हाँसौ सँगै बाँचौ र मिलेर अगाडि बढौं भन्ने सन्देश दिन्छ। हाम्रो समाजमा विभिन्न व्यवहारबाट नै संस्कृति जन्मिन्छ। यिनै संस्कृति संस्कार धर्म र परम्परालाई जीवनमा उपयोग गर्न सके जीवनलाई सुसंस्कृत बनाउन सकिन्छ। त्यसैले हाम्रा अग्रज ज्येष्ठजनहरूले आफ्नो जीवनलाई सुसंस्कृत बनाउनको लागि समाजलाई अगाडि बढाउनको लागि धर्म संस्था र परम्परालाई अँगाले। यही धर्म संस्था र परम्पराको एउटा स्वरूप हो। फेरि पनि म तपाईँलाई आदरणीय ज्येष्ठजन केशर बहादुर बस्नेतले गाउनु भएको रामायणको श्लोक फेरि पनि राख्दैछु।
1: जान्छु आज म किसानगिरीमा सुरी पभेड्छु वन जान्थे कोषभरि पलो अमिलो पम्फा भनेको भनी

0: संता बर्मन का लड़का बने रहन मन जाऊती कौन बने बर्मन का लड़का बने रहन मन रंता हजुर मापन जली पर्वत को ऊपर पुरी गए छाया बिसे राम रहे सुग्रीवलाई खबर बिना भनी कहाँ जल्दी हनुमान गए आज्ञा पाएर सूर्यवतीले दर्शन प्रभुको गरे सब विस्तार सुनी मन्त्री मकन राजा बनाए पनि
1: श्रोता उहाँ हुनुहुन्थ्यो दोलखा सैलुङ निवासी ज्येष्ठजन किशोर बहादुर बस्नेत आदरणीय ज्येष्ठजनले रामायणका श्लोकहरू यसरी वाचन गर्नुभएको थियो। जसरी फुलबारीमा सयपत्री गुलाब कमल बेली समरी जाई जुहीले सुन्दर बनाएको हुन्छ, त्यस्तै हाम्रो समाजमा पनि यस्तै मूल्य मान्यताले हाम्रो समाजलाई सुन्दर बनाउन सहयोग गरेको छ। श्रोताबेन कार्यक्रम सुनाउनु बिहान सुन्नुहुनेछ। असल कर्मभित्र आफूलाई चिनाउने रहर हामी सबैसँग छ। यी रहर उत्साह उमङ्ग प्रत्येक बिहानीसँगै आउँछ। तिनै बिहानीसँगै हामीले नयाँ उमङ्ग र ऊर्जा लिएर तपाईँ सामु उपस्थित हुने गरेका छौँ। फेरि पनि तपाईँलाई म अर्को सुन्दर भजन सुनाउँदैछु, सुन्दर रामायणको श्लोक सुनाउँदैछु। आदरणीय ज्येष्ठजन इन्द्रमान सापुटाको आवाजमा सजिएको यो रामायणको श्लोक तपाईँलाई म कार्यक्रमको अन्त्यमा राख्दैछु।

0: कार्यक्रम सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। कार्यक्रम सुनौलो बिहानीमा हामीले आदरणीय ज्येष्ठ जनहरूका मौलिक भजनहरू पनि सँगसँगै जोड्यौं। पण्डित पद्म प्रसाद सापकोटाबाट राशिफल अनुसार, लामा गुरु डुक्पा लामाबाट लामा राशिफल, रेडियो सैलुङबाट दिनभर प्रसारण हुने कार्यक्रम झलक, यो पनि दोलखा र दोलखा आसपासका ज्येष्ठ जनहरूले हुर्काउँदै बढाउँदै र संरक्षण गर्दै आजसम्म ल्याइदिइरहेको लोक भजन, लोक संस्कृति, लोकले गाउने श्लोकहरू तपाईँलाई सुनाउने आजलाई भने कार्यक्रमको निर्धारित समय सकिएको छ। भोलि बिहान फेरि यी र यस्तै प्रसंगसँगै तपाईँ सामु आउनुहुनेछ। रेडियो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोता अनि प्रविधि संयोजनका साथी सुजनलाई धन्यवाद दिँदै कार्यक्रम सुनौलो बिहानीबाट पण्डित पत्री प्रसाद सापकोटा, लामा गुरु डुक्पा लामा सँगै कार्यक्रम प्रस्तुता म भूमिका पनि सँगै बिदा माग्छु। नमस्कार, यहाँको दिन शुभ रहोस्।
1: बनाए पनि हुँदैन, के भएको होला, यो कतै बिग्रेको हो?
2: होइन है साईलाई दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
1: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँले कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
2: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
1: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
3: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
2: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864 6 0 र 9510 89 6 77। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
4: यो रेडियो सैलुङको समय सूचक हो।
5: यति बेला बिहानको 7 बजेको छ।

0: नमस्कार, बिहान 7 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाई यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। नक्कली भुटानी शरणार्थी प्रकरणमा कसुर ठहर भएका सूर्यजनाको सजाय निर्धारण। विगतमा गठन भएका विभिन्न आयोगको प्रतिवेदन तत्कालै कार्यान्वयन गर्ने गृह मन्त्रालयको निर्णय। यस वर्ष कम वर्षा भएका कारण देशभर हालसम्म करिब 50% धान रोपाई सम्पन्न। आजदेखि बजारमा खाना पकाउने ग्यासको भरि सिलिण्डर पठाइने। र दोलखा कांग्रेसद्वारा क्रियाशील सदस्यता अध्यावधि अभियानलाई तीव्र। जिल्लाका 9 वटै स्थानीय तहमा प्रतिनिधि परिचालन।
1: The Rising Star School.
2: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा।
1: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा।
2: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता। प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
1: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: अब समाचार विस्तारमा। काठमाडौँ जिल्ला अदालतले नक्कली शरणार्थी प्रकरणमा कसुर ठहर भएका 16 जनाको सजाय निर्धारण गरेको छ। न्यायाधीश तेजबहादुर खड्काको इजालसले असार 23 गते कसुर ठहर गरेकोमा मंगलबार सजाय निर्धारण गरेको हो। अदालतले सोमबारदेखि नै सजाय निर्धारणको प्रक्रिया शुरू गरेको थियो। अदालतले सरकारी लिखित कृत्य ठगी संगठित अपराध तथा राज्य विरूद्धको कसुरमा सजाय निर्धारण गरेको हो। दोषी ठहर भएकाहरूको एक सजाय निर्धारण गरिएको छ। जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवड़ाका अनुसार प्रतिवादीहरूलाई तोकिएको कैद र जरिवानामा फैसला कार्यान्वयनको क्रममा एकतर्फ कसुर ठहर भएको हो। दोषी ठहर भएका मध्ये टेकनाथ रिजाललाई एकीकृत सजायतर्फ 2 वर्ष कैद र 20,000 रूपियाँ जरिवाना गरिएको छ। त्यस्तै प्रतिवादी केशव अब्दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डाक्टर इन्द्रजीत राईलाई जनहित 4-4 वर्ष र 40,000 रूपियाँ जरिवाना सजाय सुनाइएको छ। इन्द्रजीत 75 वर्ष, नागेकाले ज्येष्ठ नागरिक ऐन 2063 व्यवस्था अनुसार अब 7 महिना 7 दिन कैद छूट पाउने पनि फैसलामा सुनाइएको छ। यस्तै अदालतले गोविन्द कुमार चौधरी, आङटावा शेर्पा, टेक नारायण पाण्डे र टोप बहादुर रायमाझीलाई जनही 4 वर्ष कैद र 40,000 रूपियाँ जरिवाना सजाय सुनाइएको छ। नेपाली कांग्रेसका तर्फबाट संविधान सभा सदस्य हुनुहुन्थ्यो भने रायमाझी पूर्व उप प्रधानमन्त्री हुनुहुन्थ्यो। पाण्डे नेपाल सरकारका पूर्व सचिव हुनुहुन्छ। पूर्व मन्त्री बालकृष्ण खाँडलाई अदालतले 2 वर्ष कैद र 20,000 जरिवाना सजाय सुनाएको छ। प्रतिवादी नरेन्द्र केसीलाई अदालतले एकीकृत कसुरतर्फ 1 वर्ष कैद र 10,000 रूपियाँ जरिवाना सजाय तोकेको हो। यस्तै अदालतले रमेश शमशेर मियालाई 1 वर्ष कैद 10,000 रूपियाँ जरिवानाको सजाय निर्धारण गरेको छ। हरिभक्त महर्जन, निरज कुमार खरेल, बेचन झालाई अदालतले 1 वर्ष र 10,000 रूपियाँ जरिवानाको सजाय सुनाएको छ। झालाई ठगी उद्योगमा अदालतले दोषी ठहर गरेको छ। शरणार्थी प्रकरणमा पूरक समेत गरी अदालतमा मुद्दा दायरका क्रममा बनाइएका 31 प्रतिवादी मध्ये 8 जनाको मुद्दा मुलतवीमा राख्ने आदेश भएको छ। अभियोगबाट 7 जनालाई सफाई दिएको छ। प्रतिवादी मध्ये 16 जना दोषी ठहर हुनुभएको हो। अनुचित लेनदेन मिटर ब्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम। विगतमा गठन भएका विभिन्न आयोगको प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सिंहदरबारमा मंगलबार बसेको मन्त्री परिषदको बैठकले मिटर ब्याजीको पीड़ित सम्बन्धी न्याय दिलाउन गठन भएका आयोगको प्रतिवेदन कार्यान्वयन गरेर जाने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। विकासका सरकार गौरी बहादुर कार्की आयोग, तेज बहादुर कार्की आयोग र बाबुराम रेग्मी आयोग गठन गरेको थियो। मिटर ब्याजीको पीड़ितका समस्या विशेष गरी तराईका जिल्लामा भएपछि आयोग गठन गरेर छानबिन अगाडि बढ़ाइएको थियो। गृहमन्त्री सुधन गुरुङले समेत मिटर ब्याजी पीड़ितसँग भेटेर आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने बताउनु भएको थियो। देशभर आजसम्म करिब 50% धान रोपाई सम्पन्न भएको छ। कृषि विभागका अनुसार यस वर्ष 13,70,000 हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य रहेको मार्चमा 6,82,000 हेक्टर क्षेत्रफलमा रोपाई सकिएको हो। विभागका महानिर्देशक राजेन्द्र कोइरालाले गत वर्ष यही अवधिमा 60% रोपाई भएको भए पनि यस वर्ष 50% मात्रै रोपाई भएको बताउनु भएको छ। नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिण्डर पठाउने भएको छ। निगमले साबिकै अनुमान अनुसार 14.2 किलो तौल भएको ग्यास सिलिण्डर पुर्याउमा ल्याउने निर्णय गरेको हो। मध्यपूर्वको तनाव तथा बजारमा ग्यासको अभावपछि निगमले गएको फागुन अन्तिम हप्तादेखि बजारमा आधा तौल 7.1 किलो भएको सिलिण्डर प्रयोगमा ल्याएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जंगली च्याउ नखान आग्रह गरेको छ। वर्खा शुरू भएसँगै जंगली च्याउहरू विषालु हुने भएकाले सजाउको सेवन नगर्न मन्त्रालयले आग्रह गरेको हो। मन्त्रालयले मौसममा आएको बदलावसँगै जंगली च्याउहरू विषालु हुने, यस्तो च्याउ खाँदा गम्भीर बिरामी पर्ने र मृत्यु समेत हुने भएकाले सचेत रहन आग्रह गरिरहेको छ। यसै सन्दर्भमा हामीले दोलखाको सदरमुकाम चरिकोटमा भेटिनु भएका केही व्यक्तिहरूलाई तपाईँ च्याउ खाँदा कतिको सतर्कता अप्नाउनुहुन्छ भनेर सोधेको।
4: रामचन्द्र जिल्लालो, मैले आफूले चिनेको च्याउहरू मात्रै खान्छु, नचिनेको च्याउहरू खाँदै खाँदिन। बरु च्याउ नै खाँदिन तर चिनेको मात्रै खान्छु। जुन चाहिँ आफूले खानुहुन्छ भन्ने कुरा थाहा छ त्यो च्याउ मात्र खानु, अरू खान नहुने च्याउहरू धेरै हुन्छन् तर एकदम हामीले चिनेरै खानुपर्ने हुन्छ।
5: नचिनेको च्याउ खाँदाखेरि अब नराम्रो हुन्छ अरे, कोही मर्न पनि सक्छ अरे, सर्वको विष परेको हुन्छ अरे भन्ने सुनेदेखि त्यति च्याउ खान इच्छा पनि छैन, खाँदैन खाँदैन। यो खानुहुन्छ अरे भनेर दुई चारजनालाई सोधेर खानुहुन्छ कि हुँदैन भनेर खाइराखेको च्याउलाई पनि अलि धुकचुक धुकचुक मानेर अब हाम्रो बारीतिर पलाउने च्याउ त खाइन्थ्यो, त्यसलाई पनि त्यो खाँदाखेरि पनि अलि डराइ डराइकन नुन टिमुर त्यस्तो राखेर अलिअलि डराइ डराइ खाने गरेको छ। च्याउलाई बनको त खाने नै गरेको छैन अहिले।
6: मेरो नाम रामबहादुर थापा। मैले चाहिँ अहिलेसम्म च्याउ खाँदाखेरि त्यो रातो च्याउ भन्छ, त्यो रातो च्याउ खाएको छु। अनिखेरि अहिले यो बर्खामा उम्रिने बगाले च्याउ काल सतर्कता अलिक डर नै लाग्छ। अब विभिन्न मिडियाहरूमा अब न्युजहरूमा यो च्याउ खाएर मान्छे बेहोस भयो मर्यो भन्ने समाचार आइरहेको हुन्छ, त्यसको लागि जुन पा त्यही खाइँदैन अनि सतर्कता नै अपनाएर खाएको हुन्छ।
7: नमस्कार, म सबिना भण्डारी आचार्य। बाहिरको च्याउ त म खासै खान्न, किनभने म च्याउ चिन्दिनँ, नचिनेको कारणले म हतपत च्याउ खान्न कि चिनेर खानु पर्यो। खाँदाखेरि बाहिरको च्याउ कसै खाएको छैन, चिन्नुहुन्छ भनेदेखि खानु होइन, चिनिँदैन भनेदेखि त्यो नथापाइकन नखा खाएर आफ्नो ज्यानलाई जोखिममा नपार्नुहोस् भन्छु म चाहिँ।
8: आफै नै जागिर खाने मौका त आएको थियो नि तर तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
9: आफै नै अब खाना त हुन्थ्यो नि तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिएको नि।
8: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटीभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
10: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
11: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
10: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
12: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यले पेट्रोल पम्पको छेउ पहिले बजार सोरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखाको सैलुङ गाउँपालिकामा नाबालिकालाई जबरजस्ती करनी गरेको आरोपमा एक युवा पक्राउ पर्न भएको छ। जिल्लाको सैलुङ गाउँपालिका वडा नम्बर 5 का 6 वर्षीय बालिकालाई जबरजस्ती करनी गरेको आरोपमा प्रहरीले 27 वर्षीय श्रीकृष्ण कार्कीलाई सोमबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार घटनाको उजुरी लगत्तै जिल्ला प्रहरी कार्यालय दोलखाबाट खटिएको विशेष प्रहरी टोलीले कार्कीलाई पक्राउ गरेको थियो। कार्कीले गोठमा नाबालिकालाई निवस्त्र अवस्थामा बलात्कार गर्ने क्रममा बालिकाको आमाले देखेपछि स्थानीय र प्रहरीलाई खबर गर्नु भएको थियो। पक्राउ परेका कार्कीमाथि थप अनुसन्धानको लागि जिल्ला अदालतबाट 3 दिनको म्याद थप गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ। नेपाली कांग्रेस दोलखाले क्रियाशील सदस्यता अध्यावधिको अभियानलाई तीव्र र प्रभावकारी बनाउन जिल्लाका 9 वटा नै स्थानीय तहमा प्रतिनिधि खटाउने निर्णय गरेको छ। नेपाली कांग्रेसको केन्द्रीय परिपत्र अनुसार स्थानीय तहमा सदस्यता अध्यावधि कार्यलाई सक्रिय बनाउन जिल्लाका 9 वटै पालिका

0: रोकिएका सम्पूर्ण सवारी साधन हिजोबाट पनि संचालनमा ल्याइएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रे प्लाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक रविन कार्कीका अनुसार मंगलबार बिहानदेखि राजमार्गमा सवारी आगमन नियमित रूपमा सञ्चालन भइरहेको छ। सड़कको अवस्था अनुकूल देखिएपछि यसअघि विभिन्न स्थानमा रोकिएका सबै सवारीलाई गन्तव्यतर्फ अघि बढ़ाउन अनुमति दिएको उहाँले बताउनुभयो। अब आजको मौसम सम्बन्धी जानकारी। सिन्धुपाल्चोकमा गएराती सबैभन्दा धेरै वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सिन्धुपाल्चोकमा सबैभन्दा धेरै 72 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गएराती बागमती गण्डकी र कोशीका धेरै जसो भागमा हल्कादेखि मध्यम वर्षा भएको छ। आज पनि कोशी बागमती गण्डकी लुम्बिनी प्रदेशका पहाड़ी भूभाग र मधेस प्रदेश तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराईको भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति कोशी प्रदेशको पहाड़ी भूभाग तथा लुम्बिनी र प्रदेशको तराईका भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो खबर सँगै बिहान 7 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। नक्कली भूटानी शरणार्थी प्रकरणमा कसुर ठहर भएका 16 जनाको सजाय निर्धारण। विगतमा गठन भएका विभिन्न आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने गृह मन्त्रालयको निर्णय। यस वर्ष कम वर्षा भएका कारण देशभर हालसम्म करिब 50% धान रोपाई सम्पन्न। आजदेखि बजारमा खाना पकाउने ग्यासको भरि सिलिण्डर पठाइने। र दोलखा कांग्रेसद्वारा क्रियाशील सदस्यता अध्यावधिको अभियानलाई तीव्र। जिल्लाका 9 वटा नै स्थानीय तहमा प्रतिनिधि परिचालन। हवस् त, सैलुङ समाचार अहिलेलाई यति नै। हाम्रो अर्को समाचार बुलेटिन अहिले बिहान 8 बजे आजको पत्र पत्रिका दोलखा र दोलखा आस्था सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
2: हजुर बुबा, नमस्कार।
3: नमस्कार नानी, नमस्कार।
2: के छ खबर? सन्चै हुनुहुन्छ?
3: सन्चै छु नानी।
2: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
3: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
2: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम।

0: बहादुर चन्द बाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनु भएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
1: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
2: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60, प्रकाश थापा 9844-55-40-60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा।
3: होइन के गर्ने होला भन्या, यसो व्यापार व्यवसाय गरौँ भन्या, अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भन्या, हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
4: पारे पनि किन दुखेको पक्छौ, तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
3: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
4: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न, दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
3: गीताश्री स्टोर यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र?
4: हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला।
1: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टिल फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
1: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949241542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

गौरी शंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइसकेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी, पहिरो, भुच्छे, नदी कटान, सड़क अवरोध, आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा, स्थानीय समुदाय, पर्यटक, पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएका सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो, बाढ़ी तथा भूछिएको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवत जावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग, खोल्सा, नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवत जावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र यात्रा गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकोले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरी मात्र प्रयोग गरौं र झाडा पखाला, हैजा जस्ता पानी जन्ने रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊं। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउं। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजर अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जी क्यापलाई तत्काल जानकारी गराउं। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौं, आफू पनि बचौं, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगरटी दोलखाद्वारा जनहितमा जारी सन्देश।

0: उपदेश मेरो जगदम्बा सिमेन्ट।
1: यो रेडियो सैलुङको समय सूचक हो।
2: यति बेला बिहानको 8 बजेको छ।

नमस्कार, दैनिक प्रभातकालीन समाचार मूलक कार्यक्रममा आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासमा स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाई यो कार्यक्रम रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामीले राजधानी काठमाडौँबाट प्रकाशित हुने आजका राष्ट्रिय दैनिक अखबारले छापेका विविध समाचार, इन्टरनेट अनलाइनहरूले अपडेट गरेको समाचार सहित दोलखा र आसपासका समाचार पनि प्रस्तुत गर्नेछौं। आज मिति 2083 साल असार महिनाको 31 गते बुधबार आज प्रकाशित पत्र पत्रिकाले मिटर ब्याज सम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्न निर्णय, देशभर 50% दान रूपै सम्पन्न, नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरि सिलिण्डर पठाउने, पूर्व गृहमन्त्री द्वयलाई कैद सजाय, सिन्धुपाल्चोकमा पछिल्लो 12 घण्टामा 72 मिलिमिटर वर्षा लगायतका समाचारलाई विशेष प्राथमिकताका साथ छापेका छन् भने पत्र पत्रिकाहरूले अन्य समाचारलाई पनि प्राथमिकताका साथ छापेका छन्। नक्कली भूटानी शरणार्थी प्रकरणमा राई माझी र खनाल सहित सुर दोषीलाई सजाय तोकियो। नक्कली भूटानी शरणार्थी प्रकरणका सुर दुईजना दोषीलाई सजाय तोकिएको छ। नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेका सुर दोषीलाई जिल्ला अदालत काठमाडौँले न्यूनतम 1 वर्षदेखि अधिकतम 4 वर्षसम्म सजाय निर्धारण गरेको हो। पूर्व उप प्रधानमन्त्री टोप बहादुर राई माझी सहित 9 अभियुक्तलाई जनहित 4 वर्ष कैद र 40,000 जरिवाना तोकियो को छ भने अर्क पूर्व मन्त्री बालकृष्ण खाँड सहित दुईजनालाई जनहित 2 वर्ष र कैद र 20,000 जरिवाना ठहर गरिएको छ। बाँकी 5 अभियुक्तको हकमा जनही 1 वर्ष कैद र 10,000 जरिवाना निर्धारण गरिएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश तेज बहादुर खड्काको इजालसले सुनाएको सजाय आदेश अनुसार पूर्व गृहमन्त्री बालकृष्ण खाँडलाई 2 वर्ष कैद सजाय र 20,000 जरिवाना तोकिएको हो। सरकारी लिखित कृत्य कसुर ठगी संगठित मुद्दामा टेकनाथ रिजाललाई 2 वर्ष कैद र 20,000 रूपियाँ जरिवाना तोकिएको छ। यस्तै पूर्व गृह सचिव टेकनारायण पाण्डे, केशव प्रसाद दुलाल, ज्ञानु भण्डारी, सागर राई, सन्देश शर्मा, डाक्टर इन्द्रजित राई, गोविन्द कुमार चौधरी, आङटावा शेर्पालाई 4 वर्ष कैद तथा 40,000 जरिवाना तोकिएको छ। त्यसै गरी शमशेर मिया, हरिभक्त महर्जन, निरञ्जन कुमार खरेल, नरेन्द्र केसी, बेचन झालाई 1 वर्ष कैद र 10,000 जरिवाना तोकिएको छ। न्यायाधीश खड्काको इजालसले गएको असार 23 कसुर ठहरको फैसला गरेकोमा हिजो सजाय निर्धारण गरेको हो। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। मिटर ब्याज सम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय। अनुचित लेनदेन मिटर ब्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगको प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्री परिषदको बैठकले मिटर ब्याज पीड़ितका सम्बन्धमा न्याय दिलाउन गठन भएका आयोगको प्रतिवेदन कार्यान्वयन गरेर जाने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। विगतका सरकारले गौरी बहादुर कार्की आयोग, तेज बहादुर कार्की आयोग र बाबुराम रेग्मी आयोग गठन गरेको थियो। मिटर ब्याजीको पीड़ितका समस्या विशेष गरी तराईको जिल्लामा भएपछि आयोग गठन गरेको र छानबिन अगाडि बढ़ाउने निर्णय भएको थियो। गृहमन्त्री सुदन गुरूङले समेत मिटर ब्याजी पीड़ितसँग भेटेर आयोगको प्रतिवेदन कार्यान्वयन गरेर जाने वचन दिइसक्नु भएको छ। यो खबर पनि आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। देशभर 50% रूपैं सम्पन्न। देशभर हालसम्म करिब 50% धान रोपाई सम्पन्न भएको छ। कृषि विभागका अनुसार यस वर्ष 13,70,000 हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्यमा रहेकोमा हालसम्म 6,82,000 हेक्टर क्षेत्रफलको रोपाई सकिएको हो। विभागका महानिर्देशक राजेन्द्र कोइरालाले गत वर्ष यही अवधिमा 60% रोपाई भएको भए पनि यस वर्ष 50% मात्र रोपाई भएको जानकारी दिनुभयो। प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढ़ी सुदूरपश्चिममा 87% रोपाई भएको छ। गण्डकीमा 65.9%, कर्णालीमा 60%, लुम्बिनीमा 59% र बागमतीमा 57.1% रोपाई सम्पन्न भएको छ। कोशीमा 32% र मधेसमा 32.7% रोपाई भएको हो। यो खबर आज बारखरीले लेखेको छ। निगमले आजदेखि बजारमा पूर्ण तौलका ग्यास सिलिण्डर पठाउने।
नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरि सिलिण्डर पठाउने भएको छ। निगमले सार्वजनिक अनुसार 14.2 किलो तौल भएको ग्यास सिलिण्डर प्रयोगमा ल्याउने निर्णय गरेको हो। मध्यपूर्वको तनाव तथा बजारमा ग्यासको अभावपछि निगमले गएको फागुन अन्तिम हप्तादेखि बजारमा आधा तौल 7.1 किलो भएको सिलिण्डर प्रयोगमा ल्याएको थियो। चार महिनापछि उपभोक्ताले पूरै तौल भएको ग्यास सिलिण्डर पाउन लागेका हुन्। भारतबाट प्रतिदिन 100 बुलेट ग्यास आउने सुनिश्चित भएकाले आजदेखि पूर्ण तौल भएको सिलिण्डर प्रयोगमा ल्याउने निर्णय भएको आयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो। स्टक रहन्जेल केही दिन आधा तौल भएको सिलिण्डर पनि बजारमा रहनेछन्। पूर्ण तौलको ग्यासको सिलिण्डरको भाव 2060 रूपियाँ तोकिएको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। सिन्धुपाल्चोकमा पछिल्लो 12 घण्टामा 72 मिलिमिटर वर्षा। सिन्धुपाल्चोकमा गैराती सबैभन्दा धेरै वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सिन्धुपाल्चोकमा सबैभन्दा बढी 72 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराती, बागमती, गण्डकी र कोशीका धेरै जसो भागमा हल्कादेखि मध्यम वर्षा भएको हो। आज पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशको पहाड़ी भूभाग र मधेस प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका भूभागमा एकाएक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति कोशी प्रदेशको पहाड़ी भूभाग तथा कोशी र लुम्बिनी प्रदेशको तराईको भूभागको एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ। केही दिनदेखि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने क्रम भोलि पनि रहने भएकाले आवश्यक सतर्कता अप्नाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। यो खबर पनि आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखाको सैलुङ गाउँपालिकामा नाबालिकालाई जबरजस्ती गराउने गरेको आरोपमा एक युवा पक्राउ पर्नु भएको छ। जिल्लाको सैलुङ गाउँपालिका वडा नम्बर 5 6 वर्षीय नाबालिकालाई जबरजस्ती गराउने गरेको आरोपमा प्रहरीले 27 वर्षीय श्रीकृष्ण कार्कीलाई सोमबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार घटनाको उजुरी लगत्तै जिल्ला प्रहरी कार्यालय दोलखाबाट खटिएको विशेष प्रहरी टोलीले कार्कीलाई पक्राउ गरेको हो। कार्कीले कोर्टमा नाबालिकालाई निवस्त्र अवस्थामा बलात्कार गर्ने क्रममा बालिकाको आमाले देखेपछि स्थानीय र प्रहरीलाई खबर गर्नुभएको थियो। पक्राउ पर्नुभएका कार्कीमाथि थप अनुसन्धानको लागि जिल्ला अदालतबाट 3 दिनको म्याद थप गरी हिरासतमा राखिएको छ। नेपाली कांग्रेस दोलखाले क्रियाशील सदस्यता अध्यावधिक अभियानलाई तीव्र र प्रभावकारी बनाउन जिल्लाका 9 स्थानीय तहमा प्रतिनिधि खटाउने निर्णय गरेको छ। नेपाली कांग्रेसको केन्द्रीय परिपत्र अनुसार स्थानीय तहमा सदस्यता अध्यावधिक कार्यलाई सक्रिय बनाउन जिल्लाका 9 पालिकामा जिल्लाका शीर्ष नेताहरूलाई जिम्मेवारी प्रदान गरिएको नेपाली कांग्रेस दोलखाका सभापति वर्म लामाले जानकारी दिनुभयो। दोलखाको सदरमुकाम चरीकोटमा रहेको खुर्थली सामुदायिक वनमा वृक्षारोपण गरिएको छ। जिल्लाको व्यवस्था नगरपालिकामा रहेको खुर्थली सामुदायिक वनमा 2800 पाटे छल्लाका बिरुवा रोपिएको खुर्थली सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष एवं प्रवक्ता श्याम गौतमले जानकारी दिनुभए। उहाँका अनुसार पुराना रूखहरू कटान गरिएको ठाउँमा छिटो बढ्ने र उत्पादन पनि राम्रो हुने पाटे छल्लाका बिरुवा रोपिएको हो। प्रतिकूल मौसमका कारण हेलिकप्टर मार्फत उद्धार हुन नसकेपछि काभ्रे प्लान्सोकको खानीखोला गाउँपालिका नम्बर 6 का गर्भवती सानुमाया लोपचनलाई स्थानीयवासीले जोखिमपूर्ण पैदल यात्रा मार्फत अस्पताल ल्याएको बताइएको छ। करिब 8 घण्टाको कठिन उद्धारपछि अस्पताल पुर्याइएको लोपचनको शल्यक्रिया गरी सुरक्षित सुत्केरी गराइएको जनस्वास्थ्य कार्यालय काभ्रे प्लान्सोकका प्रमुख रागिनी श्रेष्ठले जानकारी दिनुभयो। हामी यो खबरसँगै कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासको अन्तमा आइपुगेका छौं। हाम्रो अर्को समाचार बुलेटिन बिहान 10 बजे थामी भाषामा सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: हार्दिक समवेदना दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 8 ढाँडे निवासी हाम्रा ममतामय माता शान्ता कुमारी कोइरालाको यही मिति 2083 साल असार महिनाको 24 गतेका दिन 73 वर्षको उमेरमा भएको असामयिक निधनले हामी अत्यन्त मर्माहत भएका छौं। यस दुःखद घड़ीमा देहमुक्त आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। यो शोकको घड़ीमा हामीलाई भेटेर सामाजिक सञ्जाल फोन एसएमएस लगायत मार्फत मृत आत्माको चिर शान्तिको कामना सहित भावपूर्ण श्रद्धांजलि अर्पण र परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनी भगवानसँग कामना गर्नुहुने सम्पूर्णप्रति हार्दिक आभार प्रकट गर्दछौं। साथै यही मिति 2083 साल साउन महिनाको 5 गतेका दिन हुने 13 पुण्यतिथिको अवसरमा निजी निवास ढाँडेमा उपस्थित भई पितृ प्रसाद ग्रहण गरिदिनु हुन मलामा सहभागी लगायत सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौ। श्रीमान हरिबहादुर कोइराला, छोराहरू भरत कोइराला, माधव कोइराला, बुहारी सुनिता कोइराला, नाति नातिनाहरू हिमाल कोइराला, स्मिता कोइराला, समिता कोइराला, नास्तिका कोइराला लगायत सम्पूर्ण कोइराला परिवार सैलुङ गाउँपालिका वडा नम्बर 8 ढाँडे दुलखा।
2: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
3: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बिज बजार चरीकोट दोलखा सम्पर्कको लागि 98 41 57 70 69।
4: कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
5: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
6: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 98 44 39 92 92।
7: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
8: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हाम्रा सेवा तथा सुविधाहरू
9: थाइराइड जाँच भिटामिन बी टुवेल्भ भिटामिन डी एन्टिटिप्यो मुटुको जाँच मृगौलाको जाँच कलेजोको जाँच घुँडामा लगाउने सुई 3 महिने सुगर जाँच एचबीएसी हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच मुटुको इसिजी भिडियो एक्सरे सुगर प्रेसर दम रोग निमोनिया तथा सास बढ्ने खोकी लाग्ने पिसाब पोल्ने पिसाब छिनछिनमा आउने महिनावरीमा तल्लो पेट दुख्ने ग्यास्ट्रिकको उपचार पाठेघर स्तन आन्द्रा प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
6: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
9: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 98 61 055 780 र 98 41 57 70 69। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
6: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर चरीकोट बीच बजार भेटेरिनरी अस्पताल अगाडि

0: Liponia.
1: Extreme energy drink.
2: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरुवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरुवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरुवा खरिद गर्न आज सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरुवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालयसँगै। के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761313244 र 9761313245। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
3: खटिवडा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
4: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह, व्रतबन्ध, सप्ताह, रुद्री, सत्यनारायण पूजा, लाखबत्ती, 84 पूजा, न्वारन, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजापाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध, पितृकार्य, मृत्यु संस्कार, दाह संस्कार, काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
3: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
4: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता, हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
5: सम्पर्क फोन नम्बर 9855154160, 9844655570 र 0949421584। खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: ุล่ะค่ะ
1: อ๋อนี่จากิร์ขานีโมกาต่ออาควทุนีต่อร
2: อต่อรอสอรอคีสูเชรบบอสนีไว้นะมารีจากิร์คูออฟซอร์อาควชับวันีกวรักขายอะไ
1: รอ๋อนี่อบาขานาต่อหุ่นตุนีต่อรอคีกวรนีมอเตอร์ไซคล์นี่ชอลานาจานีกุนุปอร์ชอบวันีรอบันดีโอต่อสกีกุนี
2: เอร่าอินคามอตาบุดดีजागिर खाना पहुँचा सिप चायुंचा माची भूमि नेपाल ड्राइविंग ट्रेनिंग सेंटर जाने मारी कार मोटरसाइकल स्कूटर सीखने नी वही ना चे
3: वो तो नी दोलखा जिला भीमेश्वर नगर पालिका उड़ान नंबर 6 स्थित आर्मिक बैरेक नजिके रहेको मातृभूमि नेपाल ड्राइविंग ट्रेनिंग सेंटर में विशेष छूट का साथ कार मोटरसाइकल र स्कूटर दक्ष तथा अनुभवी प्रशिक्षक द्वारा सिकाइन्छ
4: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कूटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर
3: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865461926 र गेलसाङ शेर्पा 9816308307
5: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ
4: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा
6: छोरीको चिना टिपन बनाउनु थियो मेरो पनि चिना हेर्नु पर्ने थियो अनि जडीबुटी पनि चाहिएको थियो यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ
7: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त
5: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस् यहाँ हात हेर्ने चिना टिपन बनाउने झारफुक गर्ने आवश्यक परेका जडीबुटी मोहनी र छारे रोग पनि निको पारिन्छ सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844648062 9844648062
8: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको साथै काँचो र भुटेको तोरीको तेल रायोको तेल आलस र सरसोको तेल उपलब्ध छन् लोकल चामल लोकल दाल गेडागुडी पिना ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्
5: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु किसमिस ओखर हाडे बदाम छोकडा फर्सीको बिया खजुर कालो मिश्री खुरपानी सूर्यमुखीको बिया नरिवल अन्जीर मक्खन आदि थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060 प्रकाश थापा 9844554060 नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा
9: सामुदायिक पहुँचका लागि सञ्चार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: के तपाई डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिम्टेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
0: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एड्स नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
1: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
0: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816589963।
1: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
2: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
0: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
2: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
0: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
2: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
0: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
2: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ दोलखा।
3: The Rising Star. Rising Star? Rising Star?
4: Yes, the Rising Star School.
5: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
4: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
5: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
4: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट दोलखा।
6: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला बिहानको 9 बजेको छ।

0: तपाईं कति वर्षको जीवन चाहनुहुन्छ? एक वर्ष, दस वर्ष या सय वर्ष?
1: त्यसैले एक वर्षको लागि हो भने धान रोप्नुहोस्, दस वर्षको लागि हो भने रुख रोप्नुहोस् र सय वर्षको लागि हो भने वातावरणीय संरक्षणको शिक्षा दिनुहोस्।
2: वातावरण संरक्षणको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको प्रयास।
3: दोलाखाली लोकप्रिय सर्जक सुजन विश्वकर्मा र शिवजी विश्वकर्माको प्रस्तुति लोक दोहोरी गीत मठ मन्दिर धाएर कसम खाएर। पुष्कर विकको उत्कृष्ट शब्द सुजन विश्वकर्माको मन छुने लयमा, चर्चित गायक रामजी खाँड र सागरमाया जिरेलको सुमधुर स्वरमा सजिएको लोकदोहोरी गीत मठ मन्दिर धाएर कसम खाएर। सल्लाह तथा सुझावको लागि सर्जक सुजन विश्वकर्मा 97-43-22-35-83 97-43-22-35-83 सुजन बीके अफिसियल युट्युब च्यानलमा सर्वत्र उपलब्ध छ, हेर्न र सुन्न नभुल्नुहोला। लोक सांगीतिक कोसेली मठ मन्दिर धाएर कसम खाएर।

0: आँखा खुल्दा म अस्पतालमा थिएँ। क्याफे कि भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाएँ तर सामलाई कतै देखिन। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधे, सानु? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानु रहिनन् अब, म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो तर म माथि कुनै वज्र खसे झैं भयो। चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे।
1: रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।

0: प्रत्येक सातक शुक्रबार राति 8 बजे र पुनः प्रसारण आइतबार अपराह चार बजे को समाचार पछि
1: कार्यक्रम गीति कथा। सुन्न नभुल्नुहोला रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।
2: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
3: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
4: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020-35649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 98511-65046।
5: अविनाश, तिमी किन निराश छौ त?
6: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
5: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
7: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 98440-59929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 98440-30282।

0: कालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता।
1: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए, सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
2: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
3: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
2: हाम्रा सेवा तथा सुविधाहरू,
0: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर रा, अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपछ पाटीखोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे। किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ लुवाङ सादो लखा।
3: हजुर बुबा नमस्कार।
4: नमस्कार नानी, नमस्कार।
3: के छ खबर, सन्चै हुनुहुन्छ?
4: सन्चै छु नानी।
3: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
4: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
3: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
4: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
3: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
5: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तामिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 98 41 87 07 93, 98 41 87 07 93, सादो बाटो चरीकोट दोलाखा।

0: Sangi Sangi Ehai Sati Sangi Sai Long Yedrim Vardai Sa.
1: मेरो नाम झलक माया नर्के मेरो घर वडा नम्बर 7 भदौरे कालिन्चोक गाउँपालिका

कालीनाथ को है राम मंदिर आय माय।

Nirvala Pandena Tasam Jepanem.

Patinigar lalai mirte nai baba.

0: मेरो चाहिँ नाम चाहिँ डालकुमारी पाठक. घर चाहिँ भनौँ न पहिलाको घर चाहिँ सुनखानी गहतेरी, अनि अहिले हालको बसाइ चाहिँ यही बिच बजार. अनि यहाँ यसो आज बुढाबुढी भयो भने यसो रमाइलो गरौँ भनेर यतातिर आएको. हजुर
1: नमस्कार, मेरो नाम पार्वती बस्नेत, पुरानो घर माटी हो, अहिले हालचाल यहाँ सरीकोट भिनापा छमा बस्छु.
2: नमस्कार, मेरो घर काउले बस्नेतै चरीकोट गोपिनी खड्का.
3: मेरो घर काउले भिनेका छ चरीकोट बस्छु, मानकुमारी बस्नेत.

तोई पानी खानी अब जानी भत्ता पूरे बाटलो दाई धोबीले धुने खाना मिठो नि भत्ता पूरे बाटलो दाई असरको पान

असरमा खानी तिमलाई दैरो चिउरा माघमा खानी फुरेउला थाहा छैन ज्ञानी त्यत्रो भयो भने माघमा खाने फुरे दुधको तरियो रमाइलो गरी तिम्रै घरमा पुर्याउला केराको खाउ।

0: म दुर्गा पाठक कालिन्चो गाउँपालिका वडा नम्बर 8 सुनखानी कालिना थानबाट।
1: दुर्गा शिवकोटी हो वडा नम्बर 8 सुनखानी कालिनाको थान वडा नम्बर 8।
2: नमस्कार, मेरो घर मेरो नाम सीता शिवकोटी कालिन्चोक गाउँपालिका वडा नम्बर 8।
3: नमस्कार, कालिन्चोक गाउँपालिका सुनखानी शान्ति नेपाली।
4: नमस्कार, सर्वप्रथम सबैलाई धन्यवाद छ। हामी वर्षे विषय अवसरमा चाहिँ हाम्रा बालापनका र गाएर बाख्रा हेराउने घाँस काट्ने यसो बालापनका र अर्का गीतहरू गाउन आउँछौ। मेरो नाम निर्मला थापल्या, कालिचोक गाउँपालिका सुनखानी कालिना थान माइती पोटी घर हाल छरियन बस्छु।
5: घटलाई

গোপী কটিলা তাই গাটা।

घर साला एवढा गाड

Okay, guys. Tinder Cola, I'm in the city, but to love

Ani da ra ra ra ga ri ka.

Adilamona, so que

বসে কার ধরে রাখো ড্রাইভারি।

0: मेरो नाम पार्वती बस्नेत, म चरीकोट वार्ड नम्बर 6 मा बस्छु।
1: नमस्कार, मेरो नाम गोपिनी खड्का, भिना प्रसाद काउले, बस्न चाहिँ चरीकोट बस्छु। आज हामी असारी गीत गाउँ भनेर आएको।
2: नमस्कार, मेरो नाम चाहिँ डालकुमारी पाठक, होइन, अहिले चाहिँ यहाँ चरीकोट 3 मा बस्छु।
3: भिनापा 5 पुण्य प्रसाद स्वेदी, यहाँ दिदी बहिनीहरूले असारी गाउने भन्नुभयो अनि जाउँ भने साथीको लागि आएको।
4: तिमीलाई काँचो पाता पहेँलो बेसारा

Mela Shakti Naro, Mela Pampro, Roparo Rai.

ਜਿਆਦਾ ਦੇਖ ਨੂੰ ਬਾਏ ਰਾ।

0: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो।
1: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
0: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइन ठाउने कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
0: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
2: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
1: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6-0 र 9510-89-677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
3: यो रेडियो सैलुङको समय सूचक हो।
4: यति बेला बिहानको 10 बजेको छ।

0: रेडियो स्टाइलिंग सामुदायिक एफएम 92.7 मेगाहर्ट्ज।
1: एकैछिन रमाइलो गर्ने बहानामा कतै हामीले आफ्नो अमूल्य जिन्दगी त बर्बाद गरिरहेका छैनौ। मद्यपान तथा धूम्रपान लगायतका लागू पदार्थले हाम्रो जिन्दगीलाई बर्बादीतिर धकेलिरहेको छ। एकैछिन विचार गरौं।
2: सृष्टिकै सुन्दर मानव जीवन नशाको लतमा नफसाऊ।
3: व्यर्थैमा जीवन नफालौ नशामा डुबेर।
4: लागू पदार्थ दुर्व्यसनी विरुद्ध रेडियो सैलुङको सचेतना।
5: हार्दिक समवेदना। दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 8 ढाँडे निवासी हाम्रा ममतामय माता शान्ता कुमारी कोइरालाको यही मिति 2083 साल असार महिनाको 24 गतेका दिन 73 वर्षको उमेरमा भएको असामयिक निधनले हामी अत्यन्त मर्माहत भएका छौं। यस दुःखद घड़ीमा देहमुक्त आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ। यो शोकको घड़ीमा हामीलाई भेटेर सामाजिक सञ्जाल फोन एसएमएस लगायत मार्फत मृत आत्माको चिर शान्तिको कामना सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण र परिवारजनमा धैर्य धारणा गर्ने शक्ति प्रदान होस् भनी भगवानसँग कामना गर्नुहुने सम्पूर्णप्रति हार्दिक आभार प्रकट गर्दछौं। साथै यही मिति 2083 साल साउन महिनाको 5 गतेका दिन हुने 13 पुण्यतिथिको अवसरमा निजी निवास ढाँडेमा उपस्थित भई पितृ प्रसाद ग्रहण गरिदिनु हुन मलामा सहभागी लगायत सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौ। श्रीमान हरिबहादुर कोइराला, छोराहरू भरत कोइराला, माधव कोइराला, बुहारी सुनिता कोइराला, नाति नातिनाहरू हिमाल कोइराला, स्मिता कोइराला, समिता कोइराला, नास्तिका कोइराला लगायत सम्पूर्ण कोइराला परिवार सैलुङ गाउँपालिका वडा नम्बर 8 ढाँडे दुलखा।
6: नमस्कार।
7: यही मिति 2083 साल साउन 11 गतेदेखि बौद्ध धर्म माहेन निङमा परम्परा अनुसार गुफा छाम बस्ने भएकोले सम्पूर्ण दोलखा जिल्लाभरि बस्नु भएको लामा गुरूहरूलाई यसै सूचनाको साथ हार्दिक निमन्त्रणा गर्दछौ। साथै हिमालदेखि तराईसम्म देशभरि बस्नुभएका लामा गुरूहरूले पनि उपस्थित भई सुविधा लिन सक्नुहुनेछ।
6: दोलखा जिल्ला भीमेश्वर नगरपालिकाको लामा संघको आयोजनामा हुन गइरहेको निङमा परम्पर ढकर लोक कुञ्जु चिन्दुई अनुसार छाम गुफा वाङ लुङ ठी फुआरा प्रशिक्षण साथै प्र्याक्टिकल हुने जानकारी गर्दछौ।
7: वाङलुङ ठी गुफा राख्ने गुरू टुल्कु साङ्गे सेडु प्रेमपुच्छेबाट, प्रशिक्षण प्रवचन दैनिक खेम्बो सोनाम छिरिङज्यूबाट, प्र्याक्टिकल लोपेन गुरूबाट।
6: वाङ होबामेगो र गुरू डक्पो सासुङगो वाङ अन्य आवश्यक अनुसारको वाङ हुनेछ। लोफेनले गराउने प्र्याक्टिकल ग्यालिङ 1 घण्टा बजाउने र तोर्मा 1 घण्टा बनाउने, त्यसै गरी तोर्मामा लाउने कार्गेन घेन 1 घण्टा लगाउने प्र्याक्टिकल हुनेछ र अन्य ग्रहहरू शान्ति ग्रह पूजा गर्नेको बारेमा घ्यासी पूजा, तोना घोसुमको पूजा, शिष्याको पूजा, थुनसुमको पूजा, धुनसुरको पूजा, लोकाको पूजा, नाग पूजा, सी ज्योतिष सिकाउने बारे र खाण्डो घेन च्योत र निङमा परम्परा अनुसार गुरूको छाम साथै अन्य आवश्यक अनुसार प्र्याक्टिकल गराइनेछ। गुफा बस्ने तरिका यस प्रकार छ कि गोन्डो क्याम्डो सेम्के हिगे भेन्डल लामा नालजोर तिङजिन नामसुङ नाङडुप छिले छिटो साङडुप साङयाङसा छेडुप नाम्जे छेबामे सिठो लाछो होबामे मानिकाब्ज्ञा ताबैसे नर्बु थुजी छेम्बो नामखै ग्याल्बो छ्यातोङ च्यान्तोङ आवश्यक अनुसार बसिने छ।
7: फोवा तीन दिन बसिनेछ र वाङ दुई दिन हुनेछ। गुफाछाम बस्ने स्थान टासी छोइलिङ गुम्बा भीमेश्वर नगरपालिका 9 चिसापानी। बस्ने मिति 2083 साल साउन 13 गते गुरु पूर्णिमाको दिनबाट शुरू भई भदौ 12 गते जनै पूर्णेको दिन समापन हुने। आयोजक भीमेश्वर नगरपालिका लामा संघ अध्यक्ष खेम्बो सोनाम, सहयोगी जिल्ला लामा संघ दोलाखा, भीमेश्वर नगरपालिका 9 टासी छोइलिङ गुम्बा परिवार। थप जानकारीको लागि नगर लामा संघ अध्यक्ष खेम्बो सोनाम छिरिङ, सम्पर्क नम्बर 9866405008। नगर लामा संघ सचिव निङमार लामा 9852578994 र जिल्ला लामा संघ अध्यक्ष डुक्पा लामा 9840927661 मा सम्पर्क गर्न सक्नुहुनेछ।
6: लासो फ्याफुल्ला तहिले नमस्कार।
7: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
5: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौं।
7: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
5: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
7: समय माने भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू:
8: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठ पोषण,
7: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाई,
8: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
5: सम्पर्कका लागि फोन नम्बर 9854045973, 9851343390, गौरीशंकर बहुमुखी क्याम्पस चरीकोट दोलखा।
7: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
9: धुलिखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
10: हाम्रा सेवाहरू:
7: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
10: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
9: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
10: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
7: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
10: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी, मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
7: हाम्रा अन्य थप सेवाहरू: इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। दुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
11: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
12: होइन, के एक्लै गुनगुन गरिरहेको?
11: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरजातको चल्ला पालौ भनेर सोचेको।
12: अनि के भयो त, लगेर पाले भइगयो नि?
11: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्काल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
12: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
13: हजुर, हाम्रा सेवाहरू
11: यहाँ बोइलर, गिरराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
12: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
11: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै।
7: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
14: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
15: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
7: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165।
16: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

गौरी शंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइसकेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी, पहिरो, भुच्छे, नदी कटान, सड़क अवरोध, आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा, स्थानीय समुदाय, पर्यटक, पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ।

0: होइने के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ सामान लिन काठमाडौँ जानै नसकिने भयो यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
1: पाडे पनि किन दुखेको पक्ष तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
0: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त
1: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि जसले 10 वारेन्टी भएका सामान यस साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपिएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि
0: मेरी आमै नि गीताश्री स्टोर त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
1: हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के अनि अर्को कुरा पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि त्यो त दोलखाको लागि एकमात्र डिलर हो के त्यसो गरे कसो होला
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ साथै इलेक्ट्रिक सामानको सोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस् पैसा जोगाउनुहोस् यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस् नयाँ भाँडा लानुहोस् कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ
3: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा सम्पर्क नम्बर 9851068595

0: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोपाइटर गोविन्द कार्की 9844322513 र 9804007766।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजन कमलबाट जोगाउनु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: कस्तो दा दुखेको, गिरा पनि सुन्या छ ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
6: अब के को धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
5: त्यहाँ चाहिँ के हुन्छ नि?
6: त्यहाँ के हुँदैन, नपत्याए सुन त यहाँ।
0: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
7: बाँगो नमिलेको दाँत मिलाउनुका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दोलखा। सम्पर्कको लागि 9141577079।
5: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
8: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
9: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि पाँच पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992।
10: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
11: यो रेडियो सैलुङको समय सूचक हो।
12: यति बेला बिहानको 11 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: जल जंगल र जमीन यी हाम्रा प्राकृतिक सम्पदा मात्रै होइनन् यी त जीवनका आधारभूत आवश्यकता पनि हुन् त्यसैले हामी सबै मिलेर संरक्षण गरौं
2: प्राकृतिक स्रोत संरक्षणको लागि रेडियो सैलुङको प्रयास
3: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हाम्रा सेवा तथा सुविधाहरू
4: थाइराइड जाँच भिटामिन बी टुवेल्भ भिटामिन डी एन्टिटिपियो मुटुको जाँच मृगौलाको जाँच कलेजोको जाँच घुँडामा लगाउने सुई तीन महिने सुगर जाँच एचबीएसी हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच मुटुको इसिजी भिडियो एक्सरे सुगर प्रेसर दम रोग निमोनिया तथा सास बढ्ने खोकी लाग्ने पिसाब पोल्ने पिसाब छिनछिनमा आउने महिनावरीमा तल्लो पेट दुख्ने ग्यास्ट्रिकको उपचार पाठेघर स्तन आन्द्रा प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ
3: परिवारका सम्पूर्ण सदस्यहरू र भोलबढी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ
4: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ
3: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर चरीकोट बीच बजार भेटेरिनरी अस्पताल अगाडि

0: California. Extreme Energy Drink.
1: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662, 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालय सँगै। के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761313144 र 9761313145। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
2: खटिवडा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
3: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह, व्रतबन्ध, सप्ताह, रुद्री, सत्यनारायण पूजा, लाखबत्ती, चौरासी पूजा, न्वारान, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजापाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध, पितृकार्य, मृत्यु संस्कार, दाह संस्कार, काज क्रियाका लागि चाहिने कपडा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
2: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
3: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता, हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
4: सम्पर्क फोन नम्बर 9855154160, 9844655570 र 0949421584। खतिवडा गुरुको पूजा सामग्री भण्डार, भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट। सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
5: अरे यही थियो त, कहाँ सरे छ आजकल?
1: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
5: के हुनु नि अभि, मा प्लानचोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
1: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लानचोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
5: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
1: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
5: प्रोपाइटर भोलाकुमार श्रेष्ठ 9843211368, बलराम कर्मचार्य 9844133314, मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: आफै नै जागिर खाने मौका त आको थियो नि तर
1: तर सर केही सोचेर बस्ने होइन मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है
0: आफै नै अब खाना त हुन्थ्यो नि तर के गर्ने मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिगयो नि
1: हेर हेर यिनका मोटा बुद्धि जागिर खान पनि त सिप चाहियो नि त माटीभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त
2: हो त नि दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ
3: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर
2: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7
4: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ
3: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा
5: छोरीको चिना टिपन बनाउनु थियो मेरो पनि चिना हेर्नु पर्ने थियो अनि जडीबुटी पनि चाहिएको थियो यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ
6: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त
4: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस् यहाँ हात हेर्ने चिना टिपन बनाउने झारफुक गर्ने आवश्यक परेका जडीबुटी मोहनी र छारे रोग पनि निको पारिन्छ सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844 46 88 62 9844 46 88 62

0: पनि त्यतै तिर जाने हौ 15 मिनेटमा केक बन्छ ल्याउने
1: हाम्रा सेवा तथा सुविधाहरू केक पप पाउरोटी बम अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ
2: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851189987 सरिस्मा श्रेष्ठ मोबाइल नम्बर 9860589988 पलाञ्चोक बेकारी साध्य बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: के तपाईं डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर एक पौटी सिम्तेमा रहेको राधाकृष्ण घाँसेबाले स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
0: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
1: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
0: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509463।
1: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
2: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
0: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
2: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
0: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
2: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
0: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
2: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, वडा नम्बर 6, चोथाङ, दोलखा।
3: The Rising Star. Rising Star? Rising Star?
4: Yes, the Rising Star School.
3: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
4: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
3: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
4: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
5: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
6: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
2: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एन्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851065046।
7: अविनाश, तिमी किन निराश छौ त?
8: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
7: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
9: हजुर, हाम्रा सेवा तथा सुविधाहरू
8: तपाईको व्यवसाय दर्ता अडिट कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साध्दो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साध्दो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुंगेल सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाई सम्पर्क मोबाइल नम्बर 9844030282।

0: ब्रुम ब्रुम
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता हत्तेरिका फस्यो यार फेरि
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
0: ओहो हो त रहेछ त गाँठी होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
0: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो
4: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
3: हाम्रा सेवा तथा सुविधाहरू
1: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844000844 9048473107 र 9855100019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपछ पाटीखोला चरीकोट दोलखा

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशै भरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म, गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: यो रेडियो सैलुङको समय सूचक हो।
4: यति बेला मध्याह्नको 12 बजेको छ।

0: तपाई कति वर्षको जीवन चाहनुहुन्छ? एक वर्ष, दस वर्ष या सय वर्ष?
1: त्यसैले एक वर्षको लागि हो भने धान रोप्नुहोस्, दस वर्षको लागि हो भने रुख रोप्नुहोस् र सय वर्षको लागि हो भने वातावरणीय संरक्षणको शिक्षा दिनुहोस्।
2: वातावरण संरक्षणको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको प्रयास।
3: दोलाखाली लोकप्रिय सर्जक सुजन विश्वकर्मा र शिवजी विश्वकर्माको प्रस्तुति लोक दोहोरी गीत मठ मन्दिर धाएर कसम खाएर। पुष्कर विकको उत्कृष्ट शब्द सुजन विश्वकर्माको मनछुने लयमा, चर्चित गायक रामजी खाँड र सागरमाया जिरेलको सुमधुर स्वरमा सजिएको लोक दोहोरी गीत मठ मन्दिर धाएर कसम खाएर। सल्लाह तथा सुझावको लागि सर्जक सुजन विश्वकर्मा 97-43-22-35-83 97-43-22-35-83 सुजन बीके अफिसियल युट्युब च्यानलमा सर्वत्र उपलब्ध छ, हेर्न र सुन्न नभुल्नुहोला। लोक सांगीतिक कोसेली मठ मन्दिर धाएर कसम खाएर।

आँखा खुल्दा म अस्पतालमा थिएँ। क्याफेकी भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाए तर सामलाई कतै देखिन। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधे, सानु? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानु रहिनन् अब, म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो। तर म माथि कुनै बज्र खसे झैं भयो, चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।

0: प्रत्येक साताको शुक्रबार राति 8 बजे र पुनः प्रसारण आइतबार अपरान्न 4 बजेको समाचार पछि कार्यक्रम गीति कथा। सुन्न नभुल्नुहोला रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।
1: हजुर बुबा नमस्कार।
2: नमस्कार नानी नमस्कार।
1: के छ खबर, सन्चै हुनुहुन्छ?
2: सन्चै छु नानी।
1: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
2: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
1: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
2: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
1: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
0: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोला।

0: हसो फ्याबुल्ला टासिदेले नमस्कार।
1: यही मिति 2083 साल साउन 11 गते देखि बौद्ध धर्म माहेन निङमा परम्परा अनुसार गुफा छाम बस्ने भएकोले सम्पूर्ण दोलखा जिल्लाभरि बस्नु भएको लामा गुरूहरूलाई यसै सूचनाको साथ हार्दिक निमन्त्रणा गर्दछौ। साथै हिमालदेखि तराईसम्म देशभरि बस्नुभएका लामा गुरूहरूले पनि उपस्थित भई सुविधा लिन सक्नुहुनेछ।
0: दोलखा जिल्ला भीमेश्वर नगरपालिकाको लामा संघको आयोजनामा हुन गइरहेको निङमा परम्पर ढकर लोक कुञ्जो चिन्दुई अनुसार छाम गुफा वाङ लुङ ठी फुआरा प्रशिक्षण साथै प्र्याक्टिकल हुने जानकारी गर्दछौ।
1: वाङलुङ ठी गुफा राख्ने गुरू टुल्कु साङ्गे सेडु प्रेमपुच्छेबाट, प्रशिक्षण प्रवचन दैनिक खेम्बो सोनाम छिरिङज्यूबाट, प्र्याक्टिकल लोपेन गुरूबाट।
0: वाङ होबामेगो र गुरू डक्पो चासुङगो वाङ अन्य आवश्यक अनुसारको वाङ हुनेछ। लोपेनले गराउने प्र्याक्टिकल ग्यालिङ 1 घण्टा बजाउने र तोर्मा 1 घण्टा बनाउने, त्यसै गरी तोर्मामा लाउने कार्गेन घेन 1 घण्टा लगाउने प्र्याक्टिकल हुनेछ र अन्य ग्रहहरू शान्ति ग्रह पूजा गर्नेको बारेमा घ्यासी पूजा, तोना घोसुमको पूजा, शिष्याको पूजा, थुनसुमको पूजा, धुनसुरको पूजा, लोकाको पूजा, नाग पूजा, सी ज्योतिष सिकाउने बारे र खाण्डो घेन र निङमा परम्परा अनुसार गुरूको छाम साथै अन्य आवश्यक अनुसार प्र्याक्टिकल गराइनेछ। गुफा बस्ने तरिका यस प्रकार छ कि गोन्डो क्याम्डो सेम्के हिगे भेन्डल लामा नालजोर तिङजिन नामसुङ नाङडुप छिले छिठो साङडुप साङयाङसा छेटुप नाम्जे छेबामे छिठो लासो खोबामे मानिकाव्य ताबैसे नर्बु थुजे छेम्बो नामखै ग्याल्बो छ्यातोङ च्यान्तोङ आवश्यक अनुसार बसिनेछ।
1: खोवा 3 दिन बसिनेछ र वाङ 2 दिन हुनेछ। गुफा छाम बस्ने स्थान टासी छोइलिङ गुम्बा भीमेश्वर नगरपालिका 9 चिसापानी। बस्ने मिति 2083 साल साउन 13 गते गुरू पूर्णिमाको दिनबाट शुरू भई भदौ 12 गते जनै पूर्णेको दिन समापन हुने। आयोजक भीमेश्वर नगरपालिका लामा संघ अध्यक्ष खेम्बो सोनाम, सहयोगी जिल्ला लामा संघ दोलखा, भीमेश्वर नगरपालिका 9 टासी छोइलिङ गुम्बा परिवार। थप जानकारीको लागि नगर लामा संघ अध्यक्ष खेम्बो सोनाम छिरिङ सम्पर्क नम्बर 9866405008, नगर लामा संघ सचिव निङमार लामा 9852875894 र जिल्ला लामा संघ अध्यक्ष डुक्पा लामा 9840927661 मा सम्पर्क गर्न सक्नुहुनेछ।
0: लासो फ्याफुल्ला टाइजीले नमस्कार।
1: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
2: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौ।
1: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
2: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
1: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू।
2: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठ पोषण,
1: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाई,
2: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन। सम्पर्कका लागि फोन नम्बर 9854045973, 9851343390, गौरीशंकर बहुमुखी क्याम्पस चरीकोट दोलखा।
3: होइन
4: साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
3: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
4: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
3: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
5: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
4: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864060 र 9510-89-6677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
2: हार्दिक समवेदना। दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 8 ढाँडे निवासी हाम्रा ममतामय माता शान्ता कुमारी कोइरालाको यही मिति 2083 साल असार महिनाको 24 गतेका दिन 73 वर्षको उमेरमा भएको असामयिक निधनले हामी अत्यन्त मर्माहत भएका छौं। यस दुःखद घड़ीमा देहमुक्त आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ। यो शोकको घड़ीमा हामीलाई भेटेर सामाजिक सञ्जाल, फोन, एसएमएस लगायत मार्फत मृत आत्माको चिर शान्तिको कामना सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण र परिवारजनमा धैर्य धारणा गर्ने शक्ति प्रदान होस् भनी भगवानसँग कामना गर्नुहुने सम्पूर्णप्रति हार्दिक आभार प्रकट गर्दछौ। साथै यही मिति 2083 साल साउन महिनाको 5 गतेका दिन हुने 13 पुण्यतिथिको अवसरमा निजी निवास ढाँडेमा उपस्थित भई पितृ प्रसाद ग्रहण गरिदिनु हुन मलामा सहभागी लगायत सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौ। श्रीमान हरिबहादुर कोइराला, छोराहरू भरत कोइराला, माधव कोइराला, बुहारी सुनिता कोइराला, नाति नातिनाहरू हिमाल कोइराला, स्मिता कोइराला, समिता कोइराला, नास्तिका कोइराला लगायत सम्पूर्ण कोइराला परिवार सैलुङ गाउँपालिका वडा नम्बर 8 ढाँडे दुलखा।
1: दुलिखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
2: धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
6: हाम्रा सेवाहरू
4: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
6: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
6: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
4: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
6: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच थाइराइड जाँच दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण
4: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी कल्चर मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020 दुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

जन्म कोठामा बसाई भाया मेरे काले

دوگلان تا فری سامدیلان تا کره کانی تا

0: घरमा बसिलाली कमर पछि कुन चाहिँ होला परसाउने
1: सिंगालाको पा।

सरह नेपाल जानी मां काली मेरे सुख मेरा ने।

Also,

घुमाई घुमाई बनी दादा।

तुरी को पीना है गोविंदा बीना।

लाई सारा नेपाल भन्दा पर झुपाइल से फरा दे म भन्ने थिइन।

Gopina moy more ko dina kore.

कलेजो काटिला को सानु माया भर गोरु धाइचु कस्ता दिनमा।

دیوانے بھو

0: साथीलाई
1: बिरुवा भन्छ नि बागको छालालाई नागको माला

Paribandaro, Paribanador.

好了，没三姑老卡拉的快乐。

kyo aise lukani jiri jiri tare ko ka bal gale gaye tare ko ke

भादो को महीना कैसा ही खानू सारा।

भगवती जाय उतारी करवाए के गईले पोछेले बाबा को।

सडको पन्ध्र दिन जाँदा रोपाईको चटारो राखेको लुगा झिकी देऊ आमै गौथली पेटारो शिरमा हेर्छु सुनको सेली छातीमा हेर्छु टाम्पामा छु अबल दरबाजे समलको छैन।

0: यो कलो बान्ने बेला गाउने
1: सुरु गर्ने बेला चाहिँ के गाइन्छ त
0: सुरुमा चाहिँ बिहानको झुल्के गाउँ सीताको त पनि बा तिम्रो बेटी छ भने आइरहेछु म पनि
2: हरिया बन्नु काँचै पात पाकेको खुर्सानी बागमती दाई यो ठाउँमा सम्झाउने बिर्सानी हरियो श्रीरामा हेरौँ सुनको सेली छातीमा हेरौँ टाक ग्याम्पामा

0: कति वर्ष हुनुभयो अहिले?
1: अहिले 60 र 7
0: 67 वर्ष हुनुभयो। पहिला खुब गाउनुहुन्थ्यो?
1: पहिला त चोपटा गाउँथे, अझै पनि गाउँथे, अब किनभने हुलमुलमा अलि बिर्सिन्छु।

भी तो लगाई चार नंबर बोते शर्म मचीला मचीला जीरी का सागा नारम तेले माता रे रो अलकटी तमारे राम रामा नारम तेले माता रे रो लिखको चारी कले लगारी देसाई सुने पारे रो समझ चुको न लोग चरु न माना देसाई सुने पारे रो इमाला चोले तिमला पला पाटी खेताई गईले उन्तोरो अलगटे तमारे राम रामा खेताई गईले उन्तोरो एक डाँडा तिमी एक डाँडा आमी भेटाई गईले उन्तोरो जीको लोला जसोले ओला भेटाई गईले उन्तोरो तिम्रो रामले चटाई कुरा गरिनी चटाई चिनो पनको तर अलकटी तमारे राम राम चटाई चिनो पनको तर मेरो बालापनले न त सम्झे पनि मै सम्झौला बाराम बार अलकटी तमारे राम राम मै सम्झौला बाराम बार सिर्फी मेसोलाई अथे तर पति बैते सोरलाई तेरे सोलो अलकटी तमारे राम राम बैठे सोरलाई तेरे सोलो सीसाको गोलियामा तिम्रो बोली कहाँ गएर बेरे सोलो दुधको चलायो जिन्दगी भरिलाई कहाँ गएर बेरे सोलो धनैलाई काट्ने सर होइन सर गाउँ काटेर टोसर अलिकति तमारे राम राम गाउँ काटेर टोसर बिराना देशमा रोइ रोइ मरे पनि नरो भनेको छ र बदलको घेरो कोही त छैन मेरो नरो भनेको छ र

0: Barreiro de la portuguinero, como alma cosa.
1: नमस्कार म घनश्याम ओली दिगो गाउँपालिका वडा नम्बर 4 ज्योतिष केदार म चाहिँ असारे ठाडो गीत भन्दै छु सिरुलाई पातेलाई खुकुरी मेरो

एकैलाई चरण गिदै भनौं भने साथी छैन हो हितको।

Dura

मेरो बालापनलाई आजै भेट्ने रहेछ हे जय लाग्यो झझलेको

तिम्रो त भन्ने म त छँदैछु नि मेरो भन्ने हो को छ र के गर्नु धन लाग्छ रुन मन मेरो भन्ने हो को छ र हजुरी मलाई के सितालु भयो कदमको छायाले

लारे जन को लाई पारे पीपा।

ये बेला समलाई गरे बारा छैन

Na bole pani lai mo sukasne

उहिलेको जस्तो लाले जोबाने छैन सतैदो

0: सक्यौ सक्यौ
1: मेट्नु पर्छ है छिटो गर्नु मेट्नु पर्छ आज आकाशमा लायो आकाशमा हिँड्नेलाई गरुड पङ्खे भयो।

ओरी छौ जो माने हो मेलो मेलो मेलो सुभा छिटो आइला छिटो आइला कृष्ण बाउसे और बाउसे सुजाता बिउल्याउ सरस्वती नि बिउल्याउ उम्बोई बाट मालिङ्गा ल्याए हाम्रै मितले सा आजको

गंगा बिउल्यो बिउल्यो लागेको झ्याल उगारी हेर्दा लागेछ असार साएको

0: समिता गोल घाल्यो घाल्यो
1: हरियो भनी तो काँचो पात पहेलो बेसार तिम्रो त भन्नी म छँदैछु नि मेरो पोको छ र होरी हो
0: नाति भिलाए घुमोडा
1: ए उँभो है जाँदा उँभो है लेखमा जाँदामा जाँदा शिरमा टोकिदियो लगेको खाजा बाटोमा हिँड्दा घप्लकै पोखियो होरी हो
0: छिटो रोप है छिटो रोप मेट्न पर्छ अहिले म पनि आउँछु
2: होइन कहाँबाट ल्याउने होला पहिला त यही थियो
3: होइन के एकले गुनगुन गरिरहेको
2: अब यसो गर्मी पनि फिर्दै गयो त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको
3: अनि के भयो त लगेर पाले भइगयो नि
2: पाल्न त पाल्ने तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल अहिले छैन त
3: ए दुर्गायन राजेशान चल्ला सप्लायर्सको पो कुरा गरेको त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि
4: हजुर हाम्रा सेवाहरू यहाँ बोइलर गिरिराज लेर चल्ला र दाना पाइनुको साथै मकै च्याख्ला पिठो ढुटो पिना लोकल चामल भुस लोकल अण्डा बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ
3: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08
4: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स चरीकोट पुरानो बजार भालु खोला
2: राँगाको मासु पाइने पसल भएको घरसँगै
4: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउ सुखी र निरोगी हौ
3: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला थुन बाघको पञ्जा शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन् गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद रुद्री चण्डी होम नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं समय आउँछ पर्खँदैन बगेको खोला फर्कँदैन स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो
4: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका दुई घ्याङसुका ठोकर दोलखा अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165
5: यो रेडियो सैलुङको समय सूचक हो
6: यति बेला दिउँसोको एक बजेको छ

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: नानु हजुर भालाई टाढा लान लागेको किन र नानु
2: वृद्ध अवस्थामा रहेका मान्यजनहरूले हामीबाट सम्मानपूर्ण व्यवहारको अपेक्षा गरेका हुन्छन्। हामीले आज सम्मानपूर्ण व्यवहार देखाउन सके मात्र भोलि हामीले पनि सम्मान पाउन सक्छौँ। त्यसैले समाजका अमूल्य निधिप्रति सम्मानपूर्ण व्यवहार गर्नु।
3: ज्येष्ठ नागरिक सम्मानका लागि रेडियो सैलुङको हातीमालो
4: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
5: पारे पनि किन दुखेर पक्छौ हा? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
4: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
5: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
4: मेरी आमै नि गीताश्री स्टोर, त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र बहिनी?
5: हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
6: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टिल फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
7: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
6: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
7: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 98510 68595 र 049421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 98510 68590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
3: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
7: लोकसेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
3: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
7: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
3: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
7: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
3: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
7: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
3: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
7: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
3: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
7: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
3: अन्य थप जानकारीको लागि प्रोपाइटर गोविन्द कार्की 9844322513 र 9804007766।
7: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
8: नमस्ते डाक्टर सर।
9: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
8: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
9: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
8: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
9: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
8: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
9: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
8: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
9: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: कस्तो दाँत दुखेको, गिया पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
10: अब के को धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
4: त्यहाँ चाहिँ के हुन्छ नि?
10: त्यहाँ के हुँदैन नपत्याए सुन त यहाँ।
7: हाम्रा सेवा तथा सुविधाहरू, लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
11: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841577069।
4: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
3: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ, साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
7: एस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि पाँच पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844492992। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ। हाम्रा सेवा तथा सुविधाहरू:
12: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, तीन महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
7: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
12: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
7: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: California.
1: Extreme energy drink.
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: हाईटेक नर्सरी में उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी विभिन्न बिरुवा को भरपर्दो गंतव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोड सल्ला, टिमूर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरुवाहरू उपलब्ध छन्। सीजन अनुसार का बिरुवा खरीद गर्न आज सम्पर्क गर्नुहोस्। संस्थागत खरीदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरुवा खरीद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालय सँगै। के तपाईं चरीकोट काठमाडौं यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761313244 र 9761313245। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
1: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
2: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह, व्रतबन्ध, सप्ताह, रुद्री, सत्यनारायण पूजा, लाखबत्ती, चौरासी पूजा, न्वारन, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजाबाट कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध, पितृ कार्य, मृत्यु संस्कार, दाह संस्कार, काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
1: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
2: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता, हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
3: सम्पर्क फोन नम्बर 9855054160, 9844655570 र 0949421584। खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट। सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
4: अरे यही थियो त, कहाँ सरेछ आजकल?
0: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
4: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
0: हो नि रमा, चरीग्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
4: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
0: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरी

0: आफ्नो जागिर खाने मौका त आएको थियो नि, तर
1: सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
0: आफ्नो अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिएको नि।
1: हेर हेर इन्का मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि, होइन त?
2: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
3: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
2: विस्तृत जानकारीका लागि प्रोपाइटर पासुङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 830 107।
3: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
4: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
5: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
3: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844648062 9844648062।
6: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
3: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
4: एही आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
0: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि हौ। कलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने। हौ 15 मिनटमा केक बन्छ, ल्याउने।
3: हाम्रा सेवा तथा सुविधाहरू: केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
7: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189987। सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860589988। पलाञ्चोक बेकारी, साजो बाटे चौकी पछाडि, भीमेश्वर कोल्ड स्टोर सँगै।
3: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
2: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिन्टेमा रहेको राधा कृष्ण घाँसे बाले स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
3: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
2: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
3: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509963।
2: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
8: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला दिउँसोको 2 बजेको छ।

0: रेडियो सैलून सामुदायिक एफएम 92.7 मेगाहर्ट्ज।
1: शारीरिक रूपमा अशक्त हुँदैमा कोही व्यक्ति मानसिक रूपले अशक्त हुँदैन। अवसर पाउँदा उनीहरूले पनि सबलाङ्गले जतिकै काम गर्न सक्छन्। उनीहरूलाई पनि समाजमा हुने हरेक क्रियाकलापमा सहभागी गराऊ।
2: अपाङ्ग हित संरक्षणका लागि रेडियो सैलुङको सहकार्य।
3: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
4: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
3: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
4: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
3: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
4: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेशन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
3: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9853 27806 र 9814 80 56 42। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
5: The Rising Star. Rising Star?
6: Rising Star?
7: Yes, The Rising Star School.
8: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
7: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
8: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
7: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
9: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
10: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
3: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 97020 35649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 98511 65046।
11: अविनाश, तिमी किन निराश छौ त?
12: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
11: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
12: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: बुम उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता हत्तेरिका फस्यो यार फेरि
1: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
0: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
2: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि
0: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो
3: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
2: हाम्रा सेवा तथा सुविधाहरू
0: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844-0000-844 9848-73107 र 9855-0019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपछ पाटीखोला चरीकोट दोलखा

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे। किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टासिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ लुवाङसा दोलखा।
3: हजुर बुबा नमस्कार।
4: नमस्कार नानी, नमस्कार।
3: के छ खबर, सन्चै हुनुहुन्छ?
4: सन्चै छु नानी।
3: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
4: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
3: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
4: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
3: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
5: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तामिलनाडु, रामेश्वरम, द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ, नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस, ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 98 41 87 07 93, 98 41 87 07 93, सादो बाटो चरीकोट दोलाखा।

0: हसो फ्याबुल्ला टासी दिले नमस्कार।
1: यही मिति 2083 साल साउन 11 गते देखि बौद्ध धर्म माहेन निङमा परम्परा अनुसार गुफा छाम बस्ने भएकोले सम्पूर्ण दोलखा जिल्लाभरि बस्नु भएको लामा गुरूहरूलाई यसै सूचनाको साथ हार्दिक निमन्त्रणा गर्दछौ। साथै हिमालदेखि तराईसम्म देशभरि बस्नुभएका लामा गुरूहरूले पनि उपस्थित भई सुविधा लिन सक्नुहुनेछ।
0: दोलखा जिल्ला भीमेश्वर नगरपालिकाको लामा संघको आयोजनामा हुन गइरहेको निङमा परम्पर ढकर लोक कुञ्जो चिन्दुई अनुसार छाम गुफा वाङ लुङ ठी फुवा र प्रशिक्षण साथै प्र्याक्टिकल हुने जानकारी गर्दछौ।
1: वाङलुङ ठी गुफा राख्ने गुरू टुल्कु साङ्गे सेडु प्रेमपुच्छेबाट, प्रशिक्षण प्रवचन दैनिक खेम्बो सोनाम छिरिङज्यूबाट, प्र्याक्टिकल लोपेन गुरूबाट।
0: वाङ होबामेगो र गुरू डक्पो सासुङगो वाङ अन्य आवश्यक अनुसारको वाङ हुनेछ। लोपेनले गराउने प्र्याक्टिकल ग्यालिङ 1 घण्टा बजाउने र तोर्मा 1 घण्टा बनाउने, त्यसै गरी तोर्मामा लाउने कार्गेन घेन 1 घण्टा लगाउने प्र्याक्टिकल हुनेछ र अन्य ग्रहहरू शान्ति ग्रह पूजा गर्नेको बारेमा घ्यासी पूजा, तोना घोसुमको पूजा, शिष्याको पूजा, थुनसुमको पूजा, धुनसुरको पूजा, लोकको पूजा, नाग पूजा, सी ज्योतिष सिकाउने बारे र खाण्डो घेन च्योत र निङमा परम्परा अनुसार गुरूको छाम साथै अन्य आवश्यक अनुसार प्र्याक्टिकल गराइनेछ। गुफा बस्ने तरिका यस प्रकार छ कि गोन्डो क्याम्डो सेमके हिगे भेन्डल लामा नालजोर तिङजिन नामसुङ नाङडुप छिलेछिठो साङडुप साङयाङसा छेडुप नाम्जे छेबामे सिठो लाछो होबामे मानिकाब्य ताबैसे नर्बु थुजे छेम्बो नामखै ग्याल्बो छ्यातोङ च्यान्तोङ आवश्यक अनुसार बसिनेछ।
1: फोवा 3 दिन बसिनेछ र वाङ 2 दिन हुनेछ। गुफा छाम बस्ने स्थान टासी छोइलिङ गुम्बा भीमेश्वर नगरपालिका 9 चिसापानी। बस्ने मिति 2083 साल साउन 13 गते गुरू पूर्णिमाको दिनबाट शुरू भई भदौ 12 गते जनै पूर्णेको दिन समापन हुने। आयोजक भीमेश्वर नगरपालिका लामा संघ अध्यक्ष खेम्बो सोनाम, सहयोगी जिल्ला लामा संघ दोलाखा, भीमेश्वर नगरपालिका 9 टासी छोइलिङ गुम्बा परिवार। थप जानकारीको लागि नगर लामा संघ अध्यक्ष खेम्बो सोनाम छिरिङ सम्पर्क नम्बर 9866405008, नगर लामा संघ सचिव निङमार लामा 9852875894 र जिल्ला लामा संघ अध्यक्ष डुक्पा लामा 9840927661 मा सम्पर्क गर्न सक्नुहुनेछ।
0: लासो फ्याफुल्ला टाइजीले नमस्कार।
1: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
2: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौं।
1: तपाईँ गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
2: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्यूटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
1: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौं। हाम्रा सेवा तथा सुविधाहरू
2: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
1: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाई,
2: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन। सम्पर्कका लागि फोन नम्बर 9854549773, 9851343390, गौरीशंकर बहुमुखी क्याम्पस चरीकोट दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: Rodrigo, né? Trota de bora, pô, né? Que bagulho, eu quase bigre com o roubo.
1: Aí, né? Saindo daí, que bigre, eu cotantan, parde, eu não tata.
0: E era na vai, que o lugar se lá onde me sinto bigre, era? Foi camei com a draga, foi na manego. Bona em town e cota, oi, tá? Tata, né? Tim like a tata.
1: किन थाहा नहुनुनी साइलादाई सरीकुट बीज बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि त्यही गए भइहाल्यो नि मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ म पनि त्यतै जान लागेको
0: ए हो र यो कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाउडी म पनि यो मेसिन लिएर हिँडिहाल्छु
2: हजुर लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्
1: बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार गीताश्री स्टोर को ठीक अगाड़ी थप जानकारी को लागि सम्पर्क नम्बर 9864-6-0 र 9510-89-6-77 बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार
3: हार्दिक समवेदना दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 8 ढाडे निवासी हाम्रा ममतामय माता शान्ता कुमारी कोइरालाको यही मिति 2083 साल असार महिनाको 24 गतेका दिन 73 वर्षको उमेरमा भएको असामयिक निधनले हामी अत्यन्त मर्माहत भएका छौं यस दुःखद घड़ीमा देहमुक्त आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ यो शोकको घड़ीमा हामीलाई भेटेर सामाजिक सञ्जाल फोन एसएमएस लगायत मार्फत मृत आत्माको चिर शान्तिको कामना सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण र परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनी भगवानसँग कामना गर्नुहुने सम्पूर्णप्रति हार्दिक आभार प्रकट गर्दछौ साथै यही मिति 2083 साल साउन महिनाको 5 गतेका दिन हुने 13 पुण्यतिथिको अवसरमा निजी निवास ढाडेमा उपस्थित भई पितृ प्रसाद ग्रहण गरिदिनु हुन मलामा सहभागी लगायत सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौ श्रीमान हरिबहादुर कोइराला छोराहरू भरत कोइराला माधव कोइराला बुहारी सुनिता कोइराला नाति नातिनाहरू हिमाल कोइराला स्मिता कोइराला समिता कोइराला नास्तिका कोइराला लगायत सम्पूर्ण कोइराला परिवार सैलुङ गाउँपालिका वडा नम्बर 8 ढाडे दुलखा
4: यो रेडियो सैलुङको समय सूचक हो
5: यति बेला दिउँसोको 3 बजेको छ

0: रेडियो साइलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: हाम्रा चेलीबेटीहरूको भावना र कमजोरीको फाइदा उठाई वर्षमा हजारौं चेलीहरू बेचिने गरेका छन्।
2: तपाईँलाई पनि त्यस्ता दलालीहरूले विभिन्न प्रलोभनमा पार्न सक्छन्।
1: त्यसैले सतर्क हुनुहोस्।
2: त्यस्ता दलालीलाई चिनेर कानूनको कठघरामा उभै नागरिक हुनुको दायित्व पूरा गर्नुहोस्।
3: जनहितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको प्रयास।
4: दोलाखाली लोकप्रिय सर्जक सुजन विश्वकर्मा र शिवजी विश्वकर्माको प्रस्तुति लोक दोहोरी गीत मठ मन्दिर धाएर कसम खाएर। पुष्कर विकको उत्कृष्ट शब्द सुजन विश्वकर्माको मनछुने लयमा, चर्चित गायक रामजी खाँड र सागरमाया जिरेलको सुमधुर स्वरमा सजिएको लोकदोहोरी गीत मठ मन्दिर धाएर कसम खाएर। सल्लाह तथा सुझावको लागि सर्जक सुजन विश्वकर्मा 97-43-22-35-83 97-43-22-35-83 सुजन बीके अफिसियल युट्युब च्यानलमा सर्वत्र उपलब्ध छ। हेर्न र सुन्न नभुल्नुहोला। लोक सांगीतिक कोसेली मठ मन्दिर धाएर कसम खाएर।

0: आँखा खुल्दा म अस्पतालमा थिएँ। क्याकी भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाएँ तर सामलाई कतै देखिन। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधे, सानु? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानु रहिनन् अब, म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो। तर म माथि कुनै बज्र खसी झैँ भयो, चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे।
1: रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।

0: प्रत्येक साताको शुक्रबार राति 8 बजे र पुनः प्रसारण आइतबार अपरान्ह 4 बजेको समाचार पछि कार्यक्रम गीति कथा। सुन्न नभुल्नुहोला रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
4: होइन, के एक्लै गुनगुन गरिरहेको?
3: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिजातको चल्ला पालौ भनेर सोचेको।
4: अनि के भयो त, लगेर पाले भइगयो नि?
3: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
4: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
4: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौं।
5: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
1: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा
4: वेद रुद्री चण्डी होम नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन बगेको खोला फर्कँदैन स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका 2 ग्याङसुका ठोकर दोलखा अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165। गौरी शंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइसकेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो भुच्छे नदी कटान सड़क अवरोध आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएका सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढ़ी तथा भुच्छिएको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवत जावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग खोल्सा नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवत जावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र यात्रा गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न पिउने पानी औषधि टर्च लाइट मोबाइल चार्जर झटपट झोला प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकोले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरी मात्र प्रयोग गरौं र झाडा पखाला हैजा जस्ता पानी जन्ने रोगहरूबाट सचेत रहौं। बाल बालिका ज्येष्ठ नागरिक महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिउं। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउं। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंख संरक्षण क्षेत्र आयोजन तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजर अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जी क्याबलाई तत्काल जानकारी गराउ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौ आफू पनि बचौ अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगल्टी दोलखाद्वारा जनहितमा जारी सन्देश।
6: होइन के गर्ने होला भन्या यसो व्यापार व्यवसाय गरौँ भन्या अलिकति खर्चको पनि जो गरेको थिए चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भन्या हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
7: पारे पनि किन दुखेको पक्षौ हा तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ होइन व्यवसाय चाहिँ के लाग्यो भने
6: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौं कि झै लाग्यो छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त
7: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि जसले 10 वारेन्टी भएका सामान यस साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि
6: मेरी आमै नि गीताश्री स्टोर त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
7: हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला।
1: हाम्रा सेवा तथा सुविधाहरू तामा, पितल, चरेस, स्टील, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा, डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टीभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहका लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
1: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949241542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068595।

लौ परमेश्वरी यो गैरी खेतका सिने भूमि नागनगिनी देवी देवता सबैले काइलाको खेतको रक्षा गरिदेऊ। होलो पहिरो नलागोस्, जीव जन्तुहरू केही नलागुन्, अन्नमा लक्ष्मीको बास होस्, रक्षा।

యుతో ద్రౌపదీ నూను మాతయో గే

Amlaliya Amatiro Kodimaa.

vai e patirunai matrai pare ciao.

हजुर मैले लेखे ताला जागे बा।

देखे ता पानी ना देखे दंगारी चे के बदलाई दे माने यो माया सान।

रुबाला पनला याद आई देखनी रही तू।

शरणाला एवढा घर

आलु होइन कामा बिस्को मेरामा कठै बजिनी त बिदा दिनी दशरथ वनमा जाने राम रामचन्द्रलाई पेटे भोटो भर तलाई जामा तिम्रा दुई बहिनीले सौथ्यौ भनी देखि यतैतिर थाम सौदिनौ भनी हातमा लिन्छु लुवा सुरको चिम्टा जप्छु राम राम घुम्छु चारै धाम झमझम गर्ने झम्के रुमाल त्रिशुलीमा खस्यो झमझम गर्ने झम्के रुमाल त्रिशुलीमा खस्यो एकैछिनमा हाँसखेल गर्दा माया पृथ्वी बस्यो मरी माया पृथ्वी बस्यो हिमालचुली पल्लपट्टि हललेको साल छ हिमालचुली पल्लपट्टि हललेको साल छ जति हेर्छौ तिमीले मलाई उति माया लाग्छ।

0: स्वर्गतिरा सिनी डन्नी काटी पिनी ए बहिनी नानी पानात मलिनी तिम्रा दुई बहिनीलाई भेट भएको ठाउँमा कर्महारा चाहिँले के भनेको तिनी
1: जय गाउँली हो हेलो बाउसी हजुर ल ऊ त डाँडा थुम्को मिलाइदिनु त थुम्को रोपारलाई गाह्रो हुन्छ के
2: यसपालि त छोरी माइती मिलेर एकदम रमाइलो गर्नुपर्छ अर्को साल के हो के हो ए साइली ए माइली छिट्टो मुन्टा न छिट्टो मुन्टी

0: बंगाल लामा भन्ने मान्छे त मान्छे पनि राम्रो काम पनि राम्रो गीत पनि राम्रो कस्तो मान्छे खोजेर ल्याएको छैन
1: एकदम राम्रो।

बैरा के जंदे लाए बोरा कै गायो सुनी बसा नारा लोग। अलगा

Sarguni Dalma, Lai Bala Kokalma, Mavanaro.

थैली बरे पैसा सारे बरे रुमालाई मागने

ठकुवर आ को लौर तोरा लौकी माया बोले।

तिम्रे रामले झट्टै कुरा गर्ने चटाइ थिएन फोनको तर।

0: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोपाइटर गोविन्द कार्की 9844322513 र 9804007766।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
2: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
3: बाङ्गो नमिलेको दाँत मिलाउनुका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841577069।
4: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
1: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
0: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू
5: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, 3 महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर, प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
0: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
5: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
0: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
6: यो रेडियो सैलुङको समय सूचक हो।
7: अहिले अपराह्नको 4 बजेको छ।

0: सामुदायिक पहुँच का लागी संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: हैन ए बुढी भात त निकै स्वादिलो छ त कुन चामल पकायो
2: त्यही आर्जु चामल त हो नि सस्तो र स्वादिलो पनि
3: सुन्नुभयो हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल जति स्वादिलो छ त्यति नै सस्तो पनि छ तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 97020-35649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस चरीकोट दोलखा सम्पर्क नम्बर 98511-65046
4: अविनाश तिमी किन निराश छौ त
5: हेर न मेरो व्यवसायको कर तिर्नु पर्ने थियो अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो चरीकोटबाट कर कार्यालय हट्यो भन्छन् के गर्ने होला
4: हे त्यति कुरामा पनि चिन्ता लिने हो त त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि चिन्ता लिनै पर्दैन
6: हजुर हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता अडिट कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ कहीँ कतै भौता दिनु पर्दैन साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ थप जानकारीका लागि राजकुमार ढुङ्गेल सम्पर्क मोबाइल नम्बर 98440-59929 र उमेश रोकाई सम्पर्क मोबाइल नम्बर 98440-30282

0: बुम उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता हत्तेरिका फस्यो यार फेरि
1: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
0: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
2: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
0: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो
3: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
2: हाम्रा सेवा तथा सुविधाहरू
0: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844000844 9048773107 र 9855000019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पाटीखोला चरीकोट दोलखा

लौ परमेश्वरी यो गैरी खेतका सिमे भूमि नागनगिनी देवी देवता सबैले काइला लगाएको खेतको रक्षा गरिदेऊ। होलो पहिरो नलागोस्, जीव जन्तुहरू केही नलागुन्, अन्नमा लक्ष्मीको बास होस्।

Edvae patirunai matrai paretai.

0: दाम पनि रोप्छौ
1: खै के हो के हो
2: हजुर मैले लैखेताला डाके बा

देखे तो पानी ना देखे दंगारी चे के बदलाई दे माने यो माया सानू।

खाना सुन्यो बहिनी नानी तिमलाई मात्रै होइन मलाई पनि खान ज्वारी कोटलाई टाँको भुसुनालाई माको छाली कोरेर आएको गैरी भनी खेतमा सालिदान लागो हे बहिनी नानी सालिदानको परालले धरमशाला थाको तिमी काको काको हामी काको काको तिम्रो र हाम्रो यसै पृथ्वी कारणा तालमा ठ्याक्कै भेट भएको यो वनमा छैन क्यारे न्याउली कराउँदैन यो वनमा छैन क्यारे न्याउली कराउँदैन डाँडै काटी

आलु होइन तामा बिचको मेरामा कठै परिने त बिदा दिने दशरथ वनमा जाने राम रामचन्द्रलाई पेटे भोटो भरतलाई जामा तिम्रा दुई बहिनीले सौझ्यौ भनेदेखि यतैतिर थाम सौदिनौ भने हातमा लिन्छु लुवासुरको चिम्टा जप्छु राम राम घुम्छु चारै धाम झमझम गर्ने झम्के रुमाल त्रिशुलीमा खस्यो झमझम गर्ने झम्के रुमाल त्रिशुलीमा खस्यो एकैछिनमा हाँसखेल गर्दा माया प्रीति बस्यो मरी माया प्रीति बस्यो हिमाल चुली पल्लपट्टि हलालेको साल छ हिमाल चुली पल्लपट्टि हलालेको साल छ जति हेर्थ्यौ तिमीले मलाई उति माया।

0: स्वर्गतिर सिनी डन्नी काटी पिनी हे बहिनी नानी पानात मल्लिनी तिम्रा दुई बहिनीलाई भेट भएको ठाउँमा कर्म हारा चाहिँले के भनेको थिनी
1: भरैलाउने लाइते पलाइलाउने दरीमा चाले पोने म अलुकाटी तामा अरे रामा चाले पोने म नगी डगाउँछन् न त बाचा बचन दिनै गयो सुने म अलुकाटी तामा अरे रामा गयो सुने म कालिनलाई चोको तिम्रै डाँडा परे भएको खाने रे

बैरा के जंदे लाए बोरा कै गायो सुनी बसा नारा लोक।

Was mal leidai de musano, maya leide, urau du ne ma bocero.

Zarkuni dalma, lai bala ko kalma, ma vanaro.

খলির বরে পয়সা সারে বরে রুমালয় মা গনেরা।

Color, tora, la que mala pone.

इंदिरामले जटाय कुरा गर्ने चटाय चिनो फोन को तर।

नमस्कार, म घनश्याम ओली, दिगो गाउँपालिका वडा नम्बर 4, ज्योतिष केदार। म चाहिँ असारे ठाडो गीत भन्दैछु। सिरुलाई पातेलाई खुकुरी मेरो

तिम्रोतवने माता छाँदै छुने मेरो भने हो को छै।

আজুরি মলাইকে শীতালু ভয়।

ఇంచాలైరా సాకో లగే.

यो बेला सम्मलाई घर बार छैन के गर्छु र पहिले दुध

उहिलेको जस्तो लाले जोबाने छैन।

मेट्नु पर्छ है छिटो गर्नु मेट्नु पर्छ आज आकाशमा लाइगो आकाशमा हिँड्नेलाई गडुड पङ्खे भए भए हिँड्ने कमिलो हालुलाई तामा हरे राम।

0: छिट्टो रोपाई छिट्टो रोपाई मेट्न पर्छ अहिले म पनि आउँछु
1: हेलो बाउसी हजुर ल ऊ त डाँडा थुम्को मिलाइदिनु त थुम्को रोपारलाई गाह्रो हुन्छ के
2: यसपालि त छोरी माइती मिलेर एकदम रमाइलो गर्नुपर्छ अर्को साल के हो के हो यस माइली छिट्टो मुन्टा न छिट्टो मुन्टा।

0: मिलन लामा भन्ने मान्छे त मान्छे पनि राम्रो काम पनि राम्रो गीत पनि राम्रो कस्तो मान्छे खोजेर ल्याएको तैले
1: एकदम राम्रो

आत्मा दिली जाई का।

Die dem Leib Allah Fahrt,

Caribe, dessa lutada,

यता फर्क घोसे रुमाल छोसे मोसे म काट्दिउँला गाईलाई गा उज्यालो हुँदा पकाएको भात गई त गयो उमुलेर भोलि हाम्रो

Bani Bini Baba Bini Bini Kuna Taiba Tosane Ho E Asarma Zandaina Kale Dore Unama Kale Loi Mang Sirma Apoilo Dai आजको दिन होइ बोलिनौ भने बोल्नै पर्ला कहिले काई पानी परो सिमसिम दोला खाका भिमसिम ढकाइ ल्याउ न च्यादरले हरि हरि सुन्या तरी ढकाइ ल्याउ न च्यादरले मायाको चिठी सिरानमा राखी बसिरहेछु सादरले लरी लरी

双对咱呀伴呀，我来着手慢呀，听来夸你夸也不，听来夸你夸也不。

0: हेलो बाउसी हजुर, ल ऊ त डाँडा थुम्को मिलाइदिनु त थुम्को रोपारलाई गाह्रो हुन्छ के?
1: यसपालि त छोरी माइती मिलेर एकदम रमाइलो गर्नुपर्छ, अर्को साल के हो के हो?

0: चाहिँ मिलन लामा भन्ने मान्छे त मान्छे पनि राम्रो काम पनि राम्रो गीत पनि राम्रो कस्तो मान्छे खोजेर ल्याएको छ अहिले
1: एकदम राम्रो।

0: ما لك شو بقول
1: ما لك ما لون ده
0: يا لادو ده
2: يا لادو ما لون برا غنونا
0: लाड काट
1: मालूम दो
0: मालूम मेरा नाम महालक्ष्मी हो वो नाम आठ
3: नमस्ते मेरा नाम सुभद्रा थापा हो वो नाम तीन हो बुलुंगा बीस
4: मेरा नाम आठ लादुक
5: मेरा नाम नारायण कुमारी खत्री वन नम आठ मलदुम बुढाको
6: नाम पम्फा ओली लादु गाविस वन नम आठ मलदुम
7: लादु गाविस वन नम आठ मेरो नाम चाहिँ मनमायो
8: नमस्कार मेरो नाम चाहिँ राधिका ओली
9: मेरो नमस्कार मेरो नाम लक्ष्मी ओली वार्ड नम्बर आठ मलदुम
10: मेरो नमस्कार रिता कार्की हो नाम मेरो लादु गाविस
11: नमस्कार मेरो नाम रमा कार्की लादु गाविस वार्ड नम्बर आठ

Tipping, cutting, light, tire.

来一碗。

0: good at it, but they
1: can't.

कल को सवाई भानुबाई।

0: चिता पुजो पारी दिता कले लेवला संगे ले
1: बागा फेरियो
2: आउदाई ना।

tìm lại con la pha chê.

一人びでさ歌われた。

यता फर्क घोसे रुमाल छोसे मसे म काट्दिउँला गाईलाई गा उज्यालो हुँदा पकाएको भात गई त गयो उमुलेर भोलि हाम्रो रोप

0: baba boine tini kuna chai bato tane ho
1: e asarma jandaina kale doreuna mathale lai mangsir ma pailo dai आजको दिन होई बोली नौ भने बोल्नै पर्ला कहिलेकाही पानी परो सिमसिम दोला खाका भिमसिम ढकाइ ल्याउन त्यादरले हरि हरि सुन्यो होइन तरी ढकाइ ल्याउन त्यादरले मायाको चिठी सिरानमा राखी बसिरहेछु सादरले लरी लरी

लौ परमेश्वरी यो गैरी खेतका सिने भूमि नाग नगिनी देवी देवता सबैले काइला लागेको खेतको रक्षा गरिदेऊ। होलो पहिरो नलागोस्, जीव जन्तुहरू केही नलागुन्, अन्नमा लक्ष्मीको बास होस्।

খাজা খায়ে পারি খাজা খায়ে।

बाला पनला याद आई देखनी रही तू।

ओखले का मुला पखाले को चाना सुन्यो बहिनी नानी तिमलाई मात्रै होइन मलाई पनि खान ज्वारी कोटलाई टाको भुसुनालाई माखो छाली कोरे राखो गैरी बनी खेतमा साली जान लागो हे बहिनी नानी सालिदानको परालले धर्मशाला छाको तिमी काको काको हामी काको काको तिम्रो र हाम्रो यस

छैन क्यारे न्याउली कराउँदैन डाँडे काटी गए पनि माया हराउँदैन मरी माया हराउँदैन मथुरामा कृष्ण जन्मे गोकुलमा गोपी मथुरामा कृष्ण जन्मे गोकुलमा गोपी तिम्रो हाम्रो भेट हुने आज मात्रै हो कि मरी

दशरथ वनमजानी राम रामचन्द्रलाई पेटे फोटो भरतलाई जामा तिम्रा दुई बहिनीले सौध्यो भनी देखि यतैतिर थाम सौदिनौ भनी हातमा लिन्छु लुहासुरको चिम्टा जप्छु राम राम घुम्छु चारै धाम झमझम गर्ने झम्के रुमाल त्रिशुलीमा खस्यो झमझम गर्ने झम्के रुमाल त्रिशुलीमा खस्यो एकैछिनमा आखिर गर्दा माया प्रीति बस्यो मरी माया प्रीति बस्यो हिमालचुली पल्लपट्टि हललेको साल छ हिमालचुली पल्लपट्टि हललेको साल छ जति हेर्छौ तिमीले मलाई उति माया लाग्छ मरी

0: स्वर्गतिर चिनी डन्नी काटी बिनी हे बहिनी नानी पानातमा लिनी तिम्रा दुई बहिनीलाई भेट भएको ठाउँमा परमा हारा चाहिँले के भनेको तिनी
1: हार्दिक समवेदना दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 8 ढाँडे निवासी हाम्रा ममतामय माता शान्ता कुमारी कोइरालाको यही मिति 2083 साल असार महिनाको 24 गतेका दिन 73 वर्षको उमेरमा भएको असामयिक निधनले हामी अत्यन्त मर्माहत भएका छौं। यस दुःखद घड़ीमा देहमुक्त आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ। यो शोकको घड़ीमा हामीलाई भेटेर सामाजिक सञ्जाल फोन एसएमएस लगायत मार्फत मृत आत्माको चिर शान्तिको कामना सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण र परिवारजनमा धैर्य धारणा गर्ने शक्ति प्रदान होस् भनी भगवानसँग कामना गर्नुहुने सम्पूर्णप्रति हार्दिक आभार प्रकट गर्दछौं। साथै यही मिति 2083 साल साउन महिनाको 5 गतेका दिन हुने 13 पुण्यतिथिको अवसरमा निजी निवास ढाँडेमा उपस्थित भई पितृ प्रसाद ग्रहण गरिदिनु हुन मलामा सहभागी लगायत सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौ। श्रीमान हरिबहादुर कोइराला, छोराहरू भरत कोइराला, माधव कोइराला, बुहारी सुनिता कोइराला, नाति नातिनाहरू हिमाल कोइराला, स्मिता कोइराला, समिता कोइराला, नास्तिका कोइराला लगायत सम्पूर्ण कोइराला परिवार सैलुङ गाउँपालिका वडा नम्बर 8 ढाँडे दुलखा।
2: नमस्कार। यही मिति 2083 साल साउन 11 गते देखि बौद्ध धर्म माहेन निङमा परम्परा अनुसार गुफा छाम बस्ने भएकोले सम्पूर्ण दोलखा जिल्लाभरि बस्नु भएको लामा गुरूहरूलाई यसै सूचनाको साथ हार्दिक निमन्त्रणा गर्दछौ। साथै हिमालदेखि तराईसम्म देशभरि बस्नुभएका लामा गुरूहरूले पनि उपस्थित भई सुविधा लिन सक्नुहुनेछ।
3: दोलखा जिल्ला भीमेश्वर नगरपालिकाको लामा संघको आयोजनामा हुन गइरहेको निङमा परम्पर ढकर लोक कुञ्जो चिन्दुई अनुसार छाम गुफा वाङ लुङ ठी फुआरा प्रशिक्षण साथै प्र्याक्टिकल हुने जानकारी गर्दछौ।
2: वाङलुङ ठी गुफा राख्ने गुरू टुल्कु साङ्गे सेडु प्रेमपुच्छेबाट, प्रशिक्षण प्रवचन दैनिक खेम्बो सोनाम छिरिङज्यूबाट, प्र्याक्टिकल लोपेन गुरूबाट।
3: वाङ होबामेगो र गुरू डक्पो चासुङगो वाङ अन्य आवश्यक अनुसारको वाङ हुनेछ। लोपेनले गराउने प्र्याक्टिकल ग्यालिङ 1 घण्टा बजाउने र तोर्मा 1 घण्टा बनाउने, त्यसै गरी तोर्मामा लाउने कार्गेन घेन 1 घण्टा लगाउने प्र्याक्टिकल हुनेछ र अन्य ग्रहहरू शान्ति ग्रह पूजा गर्नेको बारेमा घ्यासी पूजा, तोना घोसुमको पूजा, शिष्याको पूजा, थुनसुमको पूजा, धुनसुरको पूजा, लोकको पूजा, नाग पूजा, सी ज्योतिष सिकाउने बारे र खाण्डो घेन च्योत र निङमा परम्परा अनुसार गुरूको छाम साथै अन्य आवश्यक अनुसार प्र्याक्टिकल गराइनेछ। गुफा बस्ने तरिका यस प्रकार छ कि गोन्डो क्याम्डो सेमके हिगे भेन्डल लामा नालजोर तिङजिन नामसुङ नाङडुप छिलेसिठो साङडुप साङयाङसा छेडुप नाम्जे छेबामे सिठो लासो होबामे मानिकाब्य ताबैसे नर्बु थुजे छेम्बो नामखै ग्याल्बो छ्यातोङ च्यान्तोङ आवश्यक अनुसार बसिनेछ।
2: फोवा 3 दिन बसिनेछ र वाङ 2 दिन हुनेछ। गुफाछाम बस्ने स्थान टासी छोइलिङ गुम्बा भीमेश्वर नगरपालिका 9 चिसापानी। बस्ने मिति 2083 साल साउन 13 गते गुरू पूर्णिमाको दिनबाट शुरू भई भदौ 12 गते जनै पूर्णेको दिन समापन हुने।
4: आयोजक भीमेश्वर नगरपालिका लामा संघ अध्यक्ष खेम्बु सोनाम, सहयोगी जिल्ला लामा संघ दोलाखा, भीमेश्वर नगरपालिका नौ टासी छोइलिङ गुम्बा परिवार। थप जानकारीको लागि नगर लामा संघ अध्यक्ष खेम्बु सोनाम छिरिङ, सम्पर्क नम्बर 9866405008, नगर लामा संघ सचिव निङमार लामा 9852578094 र जिल्ला लामा संघ अध्यक्ष डुक्पा लामा 9840927661 मा सम्पर्क गर्न सक्नुहुनेछ।
5: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला साँझको छ बजेको छ।

0: नमस्कार, साँझ 6 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। सुरुमा प्रमुख समाचारका शीर्षकहरू। पर्यटन प्रवर्धनको लागि द्रुत गतिमा काम शुरू गरिएको प्रधानमन्त्री बालेन्द्र शाहको दावी। आगामी आर्थिक वर्षमा निर्माण गरिने कानूनहरूको बारेमा मन्त्रालयगत छलफल पछि संघीय संसदमा पठाइएको कानून मन्त्री सुविता गौतमको भनाई। बजेटको विषयमा विवाद भएपछि सुदूरपश्चिम प्रदेशमा एमालेबाट सहभागी मन्त्रीहरू बर्खास्त। 7 वटा प्रदेशमा नेकपा एमालेसँगको सहकार्य तोड्ने नेपाली कांग्रेसको तयारी। र दक्षिण इरानमा पछिल्लो केही दिनदेखि भएका अमेरिकी आक्रमणमा परे 30 सर्वसाधारणको ज्यान गयो। अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्धनमा द्रुत गतिमा काम शुरू गरेको बताउनु भएको छ। उहाँले होटल व्यवसायहरूले गर्दै आएको चिन्तन अब अन्त्य हुने समेत बताउनु भएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज होटल एसोसिएशन नेपाल हानका पदाधिकारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई राज्यको बलियो साझेदारका रूपमा अघि बढ़ाउन ढाडस दिने बताउनु भयो। प्रधानमन्त्री शाहले व्यवसायलाई कानून पालना गर्दा आफ्नो व्यावसायिक जिम्मेवारी पूरा गर्न, साना तथा मझौला होटलहरूलाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन र सार्वजनिक निजी साझेदारी पीपीपी मोडेलमा गर्न सकिने सहकार्यबारे अध्ययन गर्न हानका पदाधिकारीहरूलाई आग्रह गर्नुभएको थियो। नेकपा एमालेमा चासोका साथ हेरिएको पुनर्गठन प्रतिवेदन लेखन महासचिव शंकर पोखरेलले शुरू गर्न भएको छ। गत 25 असारमा बसेको कार्यदलको बैठकले प्रतिवेदन लेख्ने जिम्मा उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेललाई दिएको थियो। थापा कार्यदलका संयोजक हुनुहुन्छ भने महासचिव पोखरेल सदस्य सचिव हुनुहुन्छ। कार्यदलको निर्णय अनुसार उपाध्यक्ष कमरेड र महासचिव कमरेड प्रतिवेदन लेख्न जुट्नु भएको छ। प्रचार विभाग प्रमुख नैराज आचार्यले भन्नुभयो, प्रतिवेदन तयार भएपछि पार्टीको थप कार्यक्रम बन्छ। हिजोबाट लेख्न शुरू भएको प्रतिवेदन टुंग्याउन 1 हप्ता लाग्ने अनुमान गरिएको छ। असाध्यै धेरै सुझावहरू संकलन गरिएको छ। त्यसलाई व्यवस्थित तरिकाले निष्कर्ष निकाल्न अलिक समय लाग्छ नै स्रोत भन्छ। स्रोतका अनुसार संकलित सुझावको ड्राफ्ट अध्यक्ष केपी शर्मा ओलीले एकपटक पढ़िसक्नु भएको छ। नेपाली कांग्रेसले 7 वटा प्रदेशमा नेकपा एमालेसँगको सहकार्य तोड्ने भएको छ। प्रदेश सरकारहरूमा नेकपा एमाले देखाएको व्यवहार ठिक नभएको भन्दै कांग्रेसले सबै प्रदेशमा आफ्नो पार्टीका मन्त्री फिर्ता बोलाउने भएको हो। पार्टी स्रोतका अनुसार शीर्ष नेताहरूबीच निरन्तर छलफल भएको छलफलमा सहमति जुट्न नसकेपछि एमालेसँगको सहकारीबाट कांग्रेस पछि हट्ने भएको हो। हाम्रा 7 वटा प्रदेश सरकारमा भएका मन्त्रीहरूलाई फिर्ता बोलाउँछौ, कांग्रेस एक पदाधिकारीले भन्नुभयो। आज मात्रै कर्णाली सरकारबाट कांग्रेसका मन्त्रीहरूले राजीनामा दिनुभएको छ भने सुदूरपश्चिम प्रदेश सरकारमा एमालेका मन्त्रीहरूलाई बर्खास्त गरिएको थियो। कर्णालीमा एमाले र सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकार छ। अब बाँकी अन्य प्रदेशमा पनि एमाले कांग्रेस बीचको भएको सहमति तोडिने भएको हो। सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको छ। यसअघि मुख्यमन्त्री शाहले सरकार छोड्ने कि बस्ने भन्ने निर्णय तत्काल दिन एमालेलाई आग्रह गर्नुभएको थियो। मुख्यमन्त्रीको सो आग्रहपछि एमाले नेताहरू आन्तरिक छलफलमा हुनुहुन्थ्यो। यदि एमालेको साथ नपाए के गर्ने भन्ने विषयमा मुख्यमन्त्री शाह पनि आन्तरिक छलफलमा हुनुहुन्थ्यो। एमालेबाट साथ नपाउने सूचना पाएपछि मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको हो। सुदूरपश्चिम सरकारमा एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानून मन्त्री हीरा सार्की र भौतिक पूर्वाधार राज्यमन्त्री निर्मला देवी साउद हुनुहुन्थ्यो। उत्सत्ता साझेदार दल कांग्रेस र एमाले बीच आर्थिक वर्ष 2083-84 को बजेटको विषयमा विवाद थियो। एमाले खर्च कटौतीको समेत प्रस्ताव राखेको थियो। आफ्नो पार्टीको मन्त्रीलाई बर्खास्त गरिएपछि नेकपा एमाले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
1: Yes, the Rising Star School. व्यवस्थित भौतिक संरचना आवासीय शिक्षा बालमैत्री पठन पाठन दक्ष र अनुभवी शिक्षक व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा
2: तीन दशकको विश्वास उत्कृष्ट नतिजा गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा
1: कक्षा नर्सरीदेखि बाह्रसम्मको शिक्षा तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्
2: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरीकोट दोलखा
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
0: सरकारले आगामी आर्थिक वर्ष 2083-84 निर्माण गरिने कानूनहरूको मस्यौदाको सूची र कार्यतालिका संघीय संसदमा पठाएको छ कानून तथा संसदीय मामिला मन्त्री सुवित गौतमले आज सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाललाई छुट्टा छुट्टै भेटेर आगामी वर्ष निर्माण गरिने कानूनको मस्यौदा सूची र कार्यतालिका हस्तान्तरण गर्नुभएको छ विधान ऐन 2081 अनुसार कानून मन्त्रालयले आगामी वर्षमा सदनमा पेश गरिने विधेयकहरूको सूची सहित वार्षिक विधायन कार्यतालिका असार मसान्तभित्र संघीय संसदमा पठाइसक्नुपर्ने कानूनी व्यवस्था छ दफा ऐनको दफा तीनमा सम्बन्धित मन्त्रालयले आगामी आर्थिक वर्षमा तोडसुमा गर्नुपर्ने विधेयक पहिचान गरी प्रत्येक वर्षको जेठ महिनाभित्र विधेयकको प्राथमिकता खुलाई कानून मन्त्रालयमा पठाउनुपर्ने व्यवस्था छ विधायन ऐन बमोजिम आगामी आर्थिक वर्षमा कति कानून बनाउने भनेर सरकारको एउटा तयारी गरेका छौं सबै मन्त्रालयसँग छलफल गरेर प्राथमिकता क्रमका क्रममा पनि निर्धारण गरेर संघीय संसदलाई बुझाएका छौं मन्त्री गौतमले भन्नुभयो जनता समाजवादी पार्टी नेपालका सांसद महन्त ठाकुरले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति आपत्ति जनाउनु भएको छ आज राष्ट्रिय सभाको बैठकमा बोल्नुहुँदै सांसद ठाकुरले शाह नेतृत्वको प्रशासनलाई आकाए कुशलको संज्ञा दिनुहुँदै उहाँले नेपाली हिटलरको रूपमा टिप्पणी गर्नुभएको हो सरकारले जनतालाई दिएको कुनै पनि आश्वासन पूरा नगरेको दावी समेत उहाँले गर्नुभएको छ सांसद ठाकुरले शाहले कर्मचारी प्रशासनमाथि प्रहार गरेको र दरबन्दीमा रहेका कर्मचारीलाई हटाएर आन्दोलनको स्थिति सिर्जना गरेको आरोप लगाउनुभयो साथै राजनैतिक दलका कार्यालयहरूमा हस्तक्षेप गर्ने फर्निचर जलाउने र दलहरूमाथि निरन्तर आक्रमण गर्ने कार्य भइरहेको उहाँको जिकिर छ एमाले सांसद राजेन्द्र राईले वर्षौंदेखि सेवा प्रवाहमा खटिएका करार र अस्थायी कर्मचारीहरूलाई सेवाबाट हटाउने सरकारको तयारीप्रति आपत्ति जनाउनु भएको छ प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्नुहुँदै सांसद राईले यी कर्मचारीहरूको रोजगारी रक्षा गर्न र उनीहरूलाई प्राथमिकता दिन सभामुख मार्फत सरकारको ध्यान आकर्षण गराउनु भएको हो सांसद राईले हिजो अर्थ मन्त्रालय अगाडि थुप्रै करार तथा अस्थायी कर्मचारीहरू चिन्तित मुद्रामा भेला भएको र आफूले उनीहरूसँग छलफल गर्दा दुःखको अवस्था थाहा पाएको संसदलाई जानकारी गराउनु भएको थियो सीमा विवादका बारे अभिव्यक्ति उपर उठेका प्रश्नको जवाब प्रधानमन्त्री बालेन्द्र शाहले नदिएसम्म संसदमा विपक्षीको विरोध कायम रहने भएको छ नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले यस्तो बताउनु भएको हो सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारतको सीमा सम्बन्धी दिएको अभिव्यक्तिका बारेमा सरकारले स्पष्ट धारणा संसदमा पेश गर्नुपर्छ त्यो नहुनुजेल प्रतिपक्षको तर्फबाट विरोध जारी रहने कुरा जानकारी गराउन चाहन्छु उहाँले प्रतिनिधि सभाको बैठकमै भन्नुभयो गत 17 जेठमा प्रधानमन्त्री बालिनले प्रतिनिधि सभामा सांसदहरूका प्रश्नको जवाब दिनुभएको थियो त्यस क्रममा उहाँले भन्नुभएको थियो तपाईहरूलाई एउटा कुरा अचम्म लाग्छ होला मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाए भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको धेरै ठाउँ जग्गा मिचेको रहेछ अब एकैछिन व्यापारिक विश्राम
4: कति बनाए पनि हुँदैन के भएको होला यो कति बिग्रेको हो
5: होइन साइला दाई के बिग्रियो खटङटङ पार्दै हुनुहुन्छ त
4: हेर न भाइ यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको बनाइने ठाउँ कता हो यता थाहा छैन तिमीलाई केही थाहा छ
5: किन थाहा नहुनु नि साइला दाई चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि त्यही गए भइहाल्यो नि मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ म पनि त्यतै जान लागेको
4: ए हो र कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाउले म पनि यो मेसिन लिएर हिँडिहाल्छु
6: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
5: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठीक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6 र 9855-89-6077। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार।
7: जागिर खाने मौका त आएको थियो नि, तर
8: तर सर केही सोचेर बस्ने होइन, मारि जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
7: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
8: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
9: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
10: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
9: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865-46-1926 र गेलसाङ शेर्पा 9816-8-30-7।
5: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
10: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
5: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल, जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोड सल्ला, टिमुर, कागती, सुन्तला, जापानिज हलुवा बेद, जापानिज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छुटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छुटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849-1865-62, 9849-1865-62। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म, भीमेश्वर नगरपालिका 3, चरीकोट, भीमेश्वर नगरपालिकाको कार्यालय सँगै। के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
9: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिन्टेमा रहेको राधाकृष्ण घाँसेबाले स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
5: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
9: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
5: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865-59-94 र 9816-5049-63।
9: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
11: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
5: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: विश्राम पछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखाको कारिङचो गाउँपालिकाले कृषिमा वितरण गरिएको सरकारी अनुदानको प्रभावकारिता, सदुपयोग तथा सम्भावित दुरूपयोगको अवस्थाबारेमा अध्ययन गर्न 5 सदस्यीय छानबिन समिति गठन गरेको छ। कृषि क्षेत्रमा संघ, प्रदेश तथा स्थानीय तहबाट वितरण गरिएको अनुदान वास्तविक किसानसम्म पुगे वा नपुगेको, प्राप्त अनुदान उद्देश्य प्रयोग भए वा नभएको तथा त्यसको वास्तविक थाहा पाउनको लागि समिति गठन गरिएको गाउँपालिकाको उपप्रमुख कुलबहादुर बुढाथोकीले जानकारी दिनुभयो। उहाँको अनुसार गाउँसभाको निर्णय अनुसार गाउँसभाले कार्यपालिका सदस्य भवानी थामीको संयोजकत्वमा 5 सदस्यीय समिति गठन गरेको हो। समितिका सदस्यमा रामकृष्ण त्रिपाठी र राजकुमार अधिकारी रहनु भएको छ। समितिले आर्थिक वर्ष 2074 सालदेखि हालसम्म संघ, प्रदेश र गाउँपालिका मार्फत वितरण भएका कृषि अनुदान कार्यक्रमको अभिलेख संकलन, स्थलगत अध्ययन तथा आवश्यक छानबिन गरी अनुदानको सदुपयोगको प्रभावकारिता तथा सम्भावित दुरूपयोगको विषयमा विस्तृत प्रतिवेदन तयार गरी गाउँपालिकामा पेश गर्नेछ। गाउँपालिकाका कृषि शाखा प्रमुख र पशु सेवा शाखा प्रमुखको पदेना सदस्य रहने व्यवस्था गरिएको छ। समितिले भदौ 15 गतेभित्र प्रतिवेदन बुझाउनु पर्नेछ। प्राकृतिक विपदका घटना, वन र खेतबारीमा जाँदा वन्यजन्तुसँगको जम्का भेट भई हुन सक्ने घटनाको बारेमा गौरीशंकर संरक्षण क्षेत्र दोलखाले सचेतनामूलक कार्यक्रम गर्ने निर्णय गरेको छ। राष्ट्रिय प्राकृतिक संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले दोलखा, रामेछाप र सिन्धुपाल्चोकमा प्राकृतिक विपदको घटना, वन र खेतबारीमा जाँदा वन्यजन्तु, भालु, बँदेल, बाँदर, तुम्सी लगायतसँग जम्का भेट भई अप्रिय घटना घट्न सक्ने सम्भावना रहेकाले संरक्षण क्षेत्रको समिति, उपसमिति र ओडावासीहरूको बैठक राखी सचेतना जगाउने निर्णय गरेको हो। संरक्षण क्षेत्रले वन क्षेत्र, खेतबारीमा एक्लै नजाने, समूहमा जाने र सचेत भई हिँडडुल गर्ने, कुनै वन्यजन्तुसँग जम्का भेट भएमा वन्यजन्तुबाट जोखिम उत्पन्न भएमा वा बाढ़ी, पहिरो तथा अन्य प्राकृतिक विपदको अवस्था सिर्जना भएमा तत्काल समिति, उपसमिति, ओडा, सुरक्षा निकायहरू गौरीशंकर संरक्षण क्षेत्र योजनामा सम्पर्क गर्नुहुन समेत अनुरोध गरेको छ। दोलखाको भेमेश्वर नगरपालिकामा नगरस्तरीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। नगरपालिकाका उपप्रमुख कमला बस्नेतको संयोजकत्वमा 24 सदस्यीय नगरस्तरीय बालिका तथा समावेशी शिक्षा सञ्जाल समिति गठन गरिएको हो। समितिको सदस्य सचिवमा नगरपालिकाका शिक्षा शाखा प्रमुख धर्मिला कार्की चयन हुनु भएको छ भने सदस्यहरूमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सुवेदी, वडा नम्बर 1 वडा अध्यक्ष माधव थामी, सुन्दर खड्का, सृजना कार्की, मेनुका सुवेदी, सरस्वती कुमार, विष्णु कार्की, प्रदीप सेन्चुरी, श्याम खड्का लगायत सदस्य रहनु भएको छ। नगरपालिकाले आयोजना गरेको नगरस्तरीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन सम्बन्धी कार्यक्रममा भीमेश्वर नगरपालिकाको उपप्रमुख कमला बस्नेत, नगरपालिकाका प्रमुख प्रशासक जनशक्ति अधिकृत विष्णु प्रसाद सुवेदी, वरिष्ठ सामाजिक विकास अधिकृत नारायण प्रसाद सेणै लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा भीमेश्वर नगरपालिका शिक्षा शाखा प्रमुख धर्मिला कार्कीले नगर स्तरीय बालिका तथा समावेशी शिक्षा सञ्जालको काम कर्तव्य र अधिकारको बारेमा जानकारी गराउनु भएको थियो। सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढ़ी नगरपालिका छ पिपल डाँडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय मीना राणा रहेको प्रहरीले जनाएको छ। घटनापछि उहाँका श्रीमान मेनबहादुर भण्डारी फरार हुनुहुन्छ। स्थानीय अनुसार माइत जानुभएको मीनालाई मीनबहादुरले मंगलबार चौतारा साँगाचोक गढ़ी नगरपालिका वडा नम्बर छ पौवा स्थित ससुरालीबाट घर ल्याउनु भएको थियो। दुवैले प्राय मादक पदार्थ सेवन गर्ने गरेको र मंगलबार साँझ पनि सँगै मदिरा सेवन गरेको स्थानीयले बताएका छन्। वडा सदस्य रवि खत्रीका अनुसार मदिराको नशामा सामान्य विवाद भएपछि मेनबहादुरले मुक्काले टाउको प्रहार गर्नुभएको थियो। प्रारम्भिक अनुसन्धानका आधारमा सोही चोटका कारण मीनाको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ। घटनापछि फरार हुनुभएका मेनबहादुरको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। रामेछापको मन्तली नगरपालिका वडा नम्बर एक सानी मदौमा वर्षौंदेखि अलपत्र परेको शीत भण्डार सञ्चालनमा आएको छ। मुख्य संरचना निर्माण सम्पन्न भएको तीन वर्षपछि आवश्यक पूर्वाधार तयार भएसँगै हिजोदेखि भण्डार गृह परीक्षणको रूपमा सञ्चालनमा ल्याइएको हो। बागमती प्रदेश सरकार मन्थली नगरपालिकाको 70-30% लागत साझेदारीमा 7 करोड़ रूपियाँ भन्दा बढ़ी खर्चेर निर्माण गरिएको 500 मेट्रिक टन क्षमताको स्थित भण्डार गृह स्थानीय किसानको उत्पादन सुरक्षित भण्डारण गर्ने उद्देश्यले निर्माण गरिएको हो। आर्थिक वर्ष 2075-76 निर्माण शुरू भएको परियोजनाको ठेक्का काठमाडौँ स्थित इजी इन्फ्रा प्रणालीले आर्थिक वर्ष 2077-78 भित्र सम्पन्न गर्ने गरी लिएको थियो। तर निर्माण कम्पनीले सम्झौता अनुसार काम नसक्दा मुख्य संरचना मात्र 2080 साउनमा निर्माण सकिएको थियो।

0: sip on ya. Extreme energy drink.
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
2: अब बाँकी प्रसंगहरू नेकपा एमालेका सांसद गंगादेवी श्रेष्ठले सरकारको गतिविधिले जनताको धैर्यताको बाँध फुट्ने चेतावनी दिनुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले जनताले सरकारको गतिविधिलाई नियालिरहेको बताउनु भएको हो। उहाँले प्रधानमन्त्रीलाई कटाक्ष गर्नुहुँदै भन्नुभयो, गाड़ी तेर्स्याएर अभिनय सरकारले गर्छ, कार्यवाहीको नाटक सरकारले नै गर्छ, सरकार कलाकार नै पर्यो, कथा कहाँ लेखियो यो सामान्य छैन। नेपाली कांग्रेसका सांसद गीता गुरूङले सरकारको शैलीले जनतामा निराशा बताउनु भएको छ। उहाँले प्रश्न उठ्दा सरकार स्टन्ट गरेर विषयान्तरण गर्ने प्रयासमा केन्द्रित भएको टिप्पणी गर्नु भएको हो। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ताहिर अली भाटले बैंकको ऋण र वित्तीय मिटर ब्याजको समस्याका कारण देशमा युवाहरूले आत्महत्या र आत्महत्या गर्ने क्रम बढ़दै गएको बताउनु भएको छ। सुकुम्बासीको मौलिक हक र मानव अधिकारको अवस्थाको खोजी र मौलिक हक कार्यान्वयन खोज्दै संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पुगेको छ। नेपालको संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने शिक्षा स्वास्थ्य खाद्यान्न सामाजिक सुरक्षा तथा उपयुक्त आवासको हक प्रदान गरेको छ, तर यसको कार्यान्वयन हुन नसकेको भन्दै नेपाली कांग्रेसका संसदीय दलका नेता भेषमा राजाङ देम्बे सहित कांग्रेसका सांसदहरूले जरूरी सार्वजनिक महत्वको प्रस्ताव संसदमा लग्न भएको हो। पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले श्रीलंका भ्रमणमा निस्कनु भएको छ। क्षेत्रीय स्थिरता र आर्थिक लचिलोपन सम्बन्धी एसियाली संवादमा सहभागी हुन उहाँ श्रीलंका प्रस्थान गर्नुभएको स्वर्गीय सचिव गोविन्द आचार्यले जानकारी दिनुभयो। श्रीलंकाको कोलम्बोमा 16-17 जुलाईमा कार्यक्रम आयोजना हुन लागेको छ। अब अन्तर्राष्ट्रिय समाचार। पछिल्लो केही दिन यता दक्षिण इरानमा भएका अमेरिकी हवाई आक्रमणमा 30 जना भन्दा बढ़ी सर्वसाधारणको मृत्यु भएको इरान सरकारले जनाएको छ। सरकारी प्रवक्ता फातेमेह मुहाजेरानीको सामाजिक सञ्जाल एक्स मार्फत दक्षिण क्षेत्रमा भएका अमेरिकी आक्रमणमा 30 भन्दा बढ़ी नागरिक मारिएको बताइएको छ। उहाँको भनाईलाई इरानका विभिन्न सरकारी निकट संचार माध्यमले पनि सार्वजनिक गरेका छन्। मुहाजेरानीले शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै ज्यान गुमाएकाहरूको स्मृतिप्रति सम्मान प्रकट गर्नुभएको छ। उहाँले सरकार पीड़ित नागरिकको साथमा रहेको र प्रभावित परिवारलाई आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराइने पनि बताउनु भएको छ। साँझ 6 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। पर्यटन प्रवर्धनको लागि द्रुत गतिमा काम शुरू गरिएको प्रधानमन्त्री बालेन्द्र शाहको दावी। आगामी आर्थिक वर्षमा निर्माण गरिने कानूनहरूको बारेमा मन्त्रालय गत छलफलपछि संघीय संसदमा पठाइएको कानून। मन्त्री सोभिता गौतमको भनाई, बजेटको विषयमा विवाद भएपछि सुदूरपश्चिम प्रदेशमा एमालेबाट सहभागी मन्त्रीहरू बर्खास्त। 7 वटै प्रदेशमा नेकपा एमालेसँगको सहकारी तोड्ने नेपाली कांग्रेसको तयारी। र दक्षिण इरानमा पछिल्लो केही दिनदेखि भएका अमेरिकी आक्रमणमा परि 30 जना सर्वसाधारणको ज्यान गयो। अवस्था सैलुङ समाचारबाट म तारादेवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: हजुर बुबा नमस्कार।
2: नमस्कार नानी। नमस्कार।
1: के छ खबर, सन्चै हुनुहुन्छ?
2: सन्चै छु नानी।
1: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
2: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
1: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
2: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
1: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
3: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ, नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीको दोलाखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टासिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ साधो लखा।
3: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
4: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौं।
3: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
4: QA सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 का लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्यूटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
3: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू:
5: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
3: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाई,
5: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
4: सम्पर्कका लागि फोन नम्बर 98 54 045 973, 98 51 34 33 99। गौरीशंकर बहुमुखी क्याम्पस, चरीकोट, दोलखा।
3: दुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
6: दुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
7: हाम्रा सेवाहरू:
3: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
7: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
6: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
7: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
3: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
7: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
3: हाम्रा अन्य थप सेवाहरू: इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टमद्वारा एक्स रे सेवा र एनआईसीयू सेवा।
8: यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। दुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
9: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
10: पाँडे पनि किन दुखेको पक्ष तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
9: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
10: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान नेट साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
9: मेरी आमै नि गीताश्री स्टोर, त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
10: हो त? त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
11: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टिल फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
8: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस् यस गीताश्री स्टोरबाट। पुराना भाँडा ल्याउनुहोस् नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
11: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
8: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा। सम्पर्क नम्बर 9851068595 र 049-421542। काठमाडौँ कागेश्वरी मनहर 9 गोठाटारका लागि श्रीराम थापा। सम्पर्क नम्बर 9851068590।
12: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
1: होइन, के एकले गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
1: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
1: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू
0: यहाँ बोइलर, गिरराज, लेर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
1: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
1: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165। गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइसकेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी, पहिरो, बुच्छे, नदी कटान, सड़क अवरोध, आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा, स्थानीय समुदाय, पर्यटक, पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएका सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो, बाढ़ी तथा भूछिएको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवत जावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग, खोल्सा, नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवत जावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र यात्रा गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकोले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरी मात्र प्रयोग गरौं र झाडा पखाला, हैजा अस्ता पानी जन्ने रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊं। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउं। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजर अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जी क्यापलाई तत्काल जानकारी गराउं। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो, त्यसैले सतर्क बनौं, आफू पनि बचौं, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्राकृतिक संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगल्टी दोलखाद्वारा जनहितमा जारी सन्देश। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
0: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
4: अब नसकिकन सुख छैन, मेलो नि सक्नु पर्यो, गीतको मात्रै ध्यान नगर्नुहोस्, मेलाको नि ध्यान नगर्नुहोस्।
5: हेर्दा भएको पनि भयो धेरै दिन के छ खबर आजकल बनाको बिको जनको दुई बहिनीको के छ खबर आजकल
6: सानो डाँटे मारी जानु बेनी घरमा बन्यो त मैले सोधन मेरो पहिले दुःख सुख चल्दैछ हाम्रो दुई बहिनीको दुःख सुख चल्दैछ
5: तराईमा पानी पहाड पहिरो जाने बगैलायो चौतारी तमाकु तोला के भएर होला बगैलायो चौतारी भोरमासी चिरमा लगा दिनमा काँडा भेट्बो चौतारी माछाको पिता सानो माया सीता काँडा भेट्बो चौतारी जाने शिवलाई सानो माया तिमीलाई झपाई भेटो बाबुको देवा अहिले यति खेर झपाई भेट जस्तो मेरो हिरा जाको गाउँतिर बाढी पहिरो कसो छ फेरि तलाई भानी देऊ न मलाई बाढी पहिरो कसो छ
6: सारी भैमाली पहिलो सारी धोएर मेरो सानो ढाँचे मारेर

0: पानी धेरै पर्दो घर मुनि वास पहिलो गो हेरा माया हुई गो हेरा घर मुनि पहिलो गो पर बेला खोइरालाई सम्झेको बेले सानो माया बेले खोइरालाई सम्झेको
1: दाजुको डेरा अहिले यति खेर मिल्यो कुरा र्याङको ठ्याङ दालचिनी चाउरो माया तिम्रो हाम्रो मिल्यो कुरा र्याङको ठ्याङ चरीको नाउँमा पहिरो गयो ठाउँमा रोप्नु पर्छ बाँसको ठ्याङ दाजुको डेरा तिमीले हामीले हेर रोप्नु पर्छ बाँसको ठ्याङ
2: ल है

0: नमस्ते डाक्टर सर.
1: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: कस्तो दाँत दुखेको, गिया पनि सुन्या छ. ए बुढी, मलाई धामीकोमा लैजा भन्या.
5: अब के गर्छ धामीकोमा? नि धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई.
4: त्यहाँ चाहिँ के हुन्छ नि?
5: त्यहाँ के हुँदैन नपत्याए सुन त यहाँ.
6: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
7: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दौलखा. सम्पर्कको लागि 9841577069.
4: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है.
8: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ. साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ.
9: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ. थप जानकारीको लागि सम्पर्क 9844492992.
10: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ.
11: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर. हाम्रा सेवा तथा सुविधाहरू:
12: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी. हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ.
9: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुका साथै पिसाबको कल्चर पनि गरिन्छ.
12: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069. 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ.
9: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि.

0: Extreme Energy Drink.
1: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरुवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरुवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरुवा खरीद गर्न आज सम्पर्क गर्नुहोस्। संस्थागत खरीदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरुवा खरीद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालयसँगै।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

Tanpa kain pakai.

Alter, don't live on a

बैतेश्वर गाउँपालिका वडा नम्बर 6 बडा मेरो नाम चाहिँ बुथी नेपाली हो यो रेडियो सैलम धेरै भन्दा गाउँवासी खुलेको हुन्छ र गाउँवासी खुलाउँदाखेरि गाउँवासी चल्ला चाहिँ धेरै खुशी लाग्थ्यो हप्तै पछि आउन पाइन्थ्यो अहिले चाहिँ अब यो गाउँवासी बन्द भएकाले साह्रै निराश भएर दिक्क लाग्दो भएको छ त्यति गर्दा पनि आज चाहिँ चरीकोटमा आएर दुई चारवटा गीत असारे गीत भरेर जाउँ भनेर अनि यहाँ रेडियो सैलम छिरेकी छु अब यहाँ तयारी गरेँ दुई चारवटा गीत भरेरै जानु पर्यो

नेपाले दावले घर बनायो साउले छानु छायो च्यादरले चाँदीको लोला के भएको होला छानु छायो च्यादरले आमाको चिठी सिरानामा राखी बसिरहेछो सादरले। I'm kind of

काली जांदा तीर खाई लागा बानी खावला कांकरो चीरेरा हम खाने का चाहिए वाने का साँचो खावला कांकरो चीरेरा यो थोत्रो पाटी रूम नहीं मात्रा यो की आवला सुदीन फिरेरा हाताको बाईको मु भएर कि चाहिँको आउला सुदिन फिरेर अकासाइने यो गरुला पाखी भई भइने कमिलो हम खाने काँचा यो भनेको साँचो भई भइने कमिलो न धुँदा जान्छ न त रुँदा जान्छ यसै मनको धमिलो धोबीले धुँदै भन्छु रुँदा रुँदा यसै मनको धमिलो एघार साल एकै घर नाला एकै घर ले हो अब खाने काँचा यो भनेको साँचो एकै घर ले हो

0: के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
1: अरे यही थियो त, कहाँ सरेछ आजकल?
0: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
1: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
0: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
1: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
0: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
1: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
2: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
3: केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
2: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
3: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटीभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटर साइकल, स्कुटर सिक्ने नि, होइन त?
4: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
5: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगे ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
4: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98-65-46-19-26 र गेलसाङ शेर्पा 98-16-8-30-10-7।
0: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सोरुम रहेको घरमा सरेको छ।
5: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
6: यो रेडियो सैलुङको समय सूचक हो।
7: यति बेला बेलुकाको 8 बजेको छ।

0: रेडियो सैलो सामुदायिक एफएम 92.7 मेगाहर्ट्ज
1: रात छिपिँदै छ, बाहिर बिस्तारै अँधेरोले ढाक्दै छ। खाना खाएर सायद सुत्ने तरखर गर्दै हुनुहुन्छ होला, तर एकपटक याद गर्नुहोस् त,
2: के तपाईँले नियमित खाँदै आउनु भएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनु भयो?
1: ढोकामा आग्लो हाल्न पो बिर्सनु भयो कि?
2: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि?
1: हेर्नुहोस् त, अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि? अनि कतै पानी पो खेर गइरहेको छ कि?
2: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है?
1: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि?
2: रात निष्ठुरी हुन्छ, यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ।
1: अनि तपाईँले सिरानीमा लाइट राख्नुभयो त? अनि अम्खोरामा पानी नि?
2: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठुलै दुर्घटना हुन सक्छ है।
1: यसबाट जोगिन ध्यान पुर्याउ। सुत्नु भन्दा अगाडि एक पटक आगो, पानी, लाइट, ओखती, आगलोमा ध्यान पुर्याउन नबिर्सौ।
3: सर्वसाधारणको हितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको सन्देश।
4: हजुर बुबा, नमस्कार।
5: नमस्कार नानी, नमस्कार।
4: के छ खबर, सन्चै हुनुहुन्छ?
5: सन्चै छु नानी।
4: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
5: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
4: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
5: उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
4: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
6: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तामिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस, ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोला।

0: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
1: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
3: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60 प्रकाश थापा 9844-55-40-60 नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
0: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
1: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
2: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
4: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851-18-89-87 सरिष्मा श्रेष्ठ मोबाइल नम्बर 9860-58-89-88 पलाञ्चोक बेकारी साध्यो बाटे चौकी पछाडि भीमेश्वर कोल स्टोर सँगै।
2: के तपाईँ डाले घाँस तथा फलफुलका बिरुवाको खोजीमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिम्टेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
2: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेसमोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
0: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
2: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी मोबाइल नम्बर 9865596994 र 9816509963।
0: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
6: मेला जाने बेला भई साइला माइला काले कता कता छौ बेसी तिर धरम है धरम
7: ओहो तिम्रो पनि मेला छ ल ल सँगै झरौँ ल कोदाली ल कोदाली कोदाली अनि डोको नि बोकेको छ त भाइ
6: के गर्नु त हो डोको नबोकेर आउँदाखेरि घाँस लिएर आउनु पर्छ बाख्रा भैँसी कराउँछन्।

0: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
0: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
0: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
0: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9853278006 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
2: The Rising Star. Rising Star? Rising Star?
3: Yes, the Rising Star School.
4: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
3: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
4: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
3: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
5: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
6: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
0: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851065046।

0: बुम उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता हत्तेरिका फस्यो यार फेरि
1: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
0: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
2: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
0: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग है साथी हो
3: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
2: हाम्रा सेवा तथा सुविधाहरू
0: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पार्टी खोला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844000844 9848373107 र 9855000019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपछ पार्टी खोला चरीकोट दोलखा

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे। किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: हजुर बुबा, नमस्कार।
4: नमस्कार नानी, नमस्कार।
3: के छ खबर, सन्चै हुनुहुन्छ?
4: सन्चै छु नानी।
3: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
4: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
3: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
4: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी, बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
3: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
5: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम, द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ, नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस, ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841878093, 9841878093, सादो बाटो चरीकोट दोलखा।

0: हसो फ्याबुल्ला टासी दिले नमस्कार।
1: यही मिति 2083 साल साउन 11 गते देखि बौद्ध धर्म माहेन निङमा परम्परा अनुसार गुफा छाम बस्ने भएकोले सम्पूर्ण दोलखा जिल्ला भरि बस्नु भएको लामा गुरुहरूलाई यसै सूचनाको साथ हार्दिक निमन्त्रणा गर्दछौ। साथै हिमालदेखि तराईसम्म देशभरि बस्नु भएका लामा गुरुहरूले पनि उपस्थित भई सुविधा लिन सक्नुहुनेछ।
0: दोलखा जिल्ला भीमेश्वर नगरपालिकाको लामा संघको आयोजनामा हुन गइरहेको निङमा परम्पर ढकरलुक कुञ्जो चिन्दुई अनुसार छाम गुफा वाङ लुङ ठी फुआ र प्रशिक्षण साथै प्र्याक्टिकल हुने जानकारी गर्दछौ।
1: वाङलुङ ठी गुफा राख्ने गुरु टुल्कु साङ्गे सेडु प्रेमपुच्छेबाट, प्रशिक्षण प्रवचन दैनिक खेम्बो सोनाम छिरिङज्यूबाट, प्र्याक्टिकल लोपेन गुरुबाट।
0: वाङ होबामेगो र गुरु डक्पो सासुङगो वाङ अन्य आवश्यक अनुसारको वाङ हुनेछ। लोफेनले गराउने प्र्याक्टिकल ग्यालिङ 1 घण्टा बजाउने र तोर्मा 1 घण्टा बनाउने, त्यसै गरी तोर्मामा लाउने कार्गेन घेन 1 घण्टा लगाउने प्र्याक्टिकल हुनेछ र अन्य ग्रहहरू शान्ति ग्रह पूजा गर्नेको बारेमा घ्यासी पूजा, तोना गोसुमको पूजा, शिष्याको पूजा, थुनसुमको पूजा, धुनसुरको पूजा, लोकको पूजा, नाग पूजा, सी ज्योतिष सिकाउने बारे र खाण्डो घेन च्योत र निङमा परम्परा अनुसार गुरुको छाम साथै अन्य आवश्यक अनुसार प्र्याक्टिकल गराइनेछ। गुफा बस्ने तरिका यस प्रकार छ कि गोन्डो क्याम्डो सेमके हिगे भेन्डल लामा नाल्जोर तिङजिन नामसुङ नाङडुप छिले छिठो साङडुप साङयाङसा छेटुप नाम्जे छेबामे सिठो लासो होबामे मानिकाब्य ताबैसे नर्बु थुजे छेम्बो नामखै ग्याल्बो छ्यातोङ च्यान्तोङ आवश्यक अनुसार बसिनेछ।
1: खोवा 3 दिन बसिनेछ र वाङ 2 दिन हुनेछ। गुफा छाम बस्ने स्थान टासी छोइलिङ गुम्बा भीमेश्वर नगरपालिका 9 चिसापानी। बस्ने मिति 2083 साल साउन 13 गते गुरु पूर्णिमाको दिनबाट शुरू भई भदौ 12 गते जनै पूर्णेको दिन समापन हुने। आयोजक भीमेश्वर नगरपालिका लामा संघ अध्यक्ष खेम्बो सोनाम, सहयोगी जिल्ला लामा संघ दोलाखा, भीमेश्वर नगरपालिका 9 टासी छोइलिङ गुम्बा परिवार। थप जानकारीको लागि नगर लामा संघ अध्यक्ष खेम्बो सोनाम छिरिङ सम्पर्क नम्बर 9866405008, नगर लामा संघ सचिव निङमार लामा 9852875894 र जिल्ला लामा संघ अध्यक्ष डुक्पा लामा 9840927661 मा सम्पर्क गर्न सक्नुहुनेछ।
0: लासो फ्याफुल्ला तहिले नमस्कार।
1: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।

0: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौं।
1: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
0: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्यूटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
1: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू:
2: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठ पोषण,
1: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्यूटर सिक्न इन्टरनेट सहितको कम्प्यूटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाई,
2: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
0: सम्पर्कका लागि फोन नम्बर 9854045973, 9851343390, गौरीशंकर बहुमुखी क्याम्पस चरीकोट दोलखा।
3: कति बिग्रेको हो?
1: होइन साइला दाई, के बिग्रियो? खटङटङ पार्दै हुनुहुन्छ त।
3: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइन ठाउने कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकोट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
3: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
4: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री, वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
1: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठीक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864060 र 9510-89-6677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।
6: मेरो चिनी नेपाली 6 वडा चरीकोट घर,
7: कालिका नेपाली कोइराला गाउँ पोटी।
8: मेरो सरस्वती नेपाली पोटी वडा नम्बर मेलुङ।
9: दबाई दबाई

0: 开罗的来来都在马来南马来。
1: 莫提了莫提。

পাখিরা পাখি তিমলাই দুর্গা দিনে।

काला हुन्छन् कोइटा गोरा हुने चरा।

जनक गौलाए कैलाश बनबा।

दे जन्मे रामा लचो माना जाना बोर माजीता माई फुल फुल लरे।

हम कौड़िया को दौड़े दौड़े मन को गौ।

ಜನ ಉಠಿ ಜಾನು ನಾತ ಮುಠಿ ಖಾನೋ

ಕದಸಿ ಹೋಳಿ ಬಡತಾವ ಸೇ.

ছিল মায়ে ভয়ে উবে রসে লো কষ্ট

तिमलाई पर्यो तिमलाई रे मे जे मे राम लागे।

das meine

घर पानी ना जा, घर पानी ना जाऊं, गोटा पानी ना

मेरो नाम देवी प्रसाद ओली, मेरो ठेगाना बिगुचा लादु। अब म धेरै त जान्दिनँ, दुईटा तिनवटा जति भन्छु म असारे गीत। सारामको दौधेलो भन्न गिन्लागो भाताली कान्छीलाई फरिया किन्दा छरी सरी लाग्यो खेताला रोप्ने तिमीलाई छोपो छोपो कोदो रोप्ने बसेर अमिलो दैलाई कठै बारी लैलाई कोदो रोप्ने बसेर ये मारा को ढोका भरी आउँछन् ए महाराजा लान्छन् पाता कसेर दिदी बहिनी दुईले कपासे रुईले लान्छ पाता कसेर हजुरलाई मैले त भात खाएँ ते उनकेको निन्द्राको के भन्नु कसो भैमा रुमल खसो ती उनकेको निन्द्राको आज त रातिलाई त सपनीमा म त स्वर्ग गई गएको कपासे रुइले दिदी पनि दुईले स्वर्ग म त गएको हिमाला चुले तिमीलाई पल पटे रोकाई सुक्यो सरलाङ्गै के भन्नु कलाई जाली रुमललाई रोकाई सुक्यो सरलाङ्गै पटुकी फाटो तिमीलाई धुजा धुजाउ मनाई फाटो भरलाङ्गै के भन्नु कलाई कालो कपाललाई मनाई फाटो भरलाङ्गै

0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी, मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स संचालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
3: होइन, के एक्ले गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
3: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
3: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर्स चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
3: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घरसँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौं।
4: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
1: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी होम, नवग्रह शान्ति साथै 1.25 लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165। गौरी शंख संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइसकेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी, पहिरो, भूच्छे, नदी कटान, सड़क अवरोध, आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा, स्थानीय समुदाय, पर्यटक, पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएका सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो, बाढ़ी तथा भूच्छिएको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवत जावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग, खोल्सा, नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवत जावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र यात्रा गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकोले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरी मात्र प्रयोग गरौं र झाडा पखाला, हैजा जस्ता पानी जन्ने रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिउं। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउं। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंख संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजर अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जीक्यापलाई तत्काल जानकारी गराउं। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो, त्यसैले सतर्क बनौं, आफू पनि बचौं, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंख संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगल्टी दोलाखाद्वारा जनहितमा जारी सन्देश।
5: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
6: पाडे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
5: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरे सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
6: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदैछ नि, जसले 10 वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएल का सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
5: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
6: यही हो त? त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
7: हाम्रा सेवा तथा सुविधाहरू तामा, पितल, चरेस, स्टील, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा, डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टीभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
7: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590।
8: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।
9: मेरो नाम झलकमाया नर्की, मेरो घर कालिन्चोक, वडा नम्बर 7, कालीमाटी। म एउटा असारे गीत गाउँदैछु।

पैसा लै राख्ने मका मालिक भाग छ, मका मालिक भाग छ, माया राख्ने पाइन ठाउँ। धोबीले

ఎక్కుమతి పొరాల కొత్త వాడాలి ఆయవు కొత్త

नदेखेको पनि दुई चार महिना भयो, दुई चार महिना भयो, झुलिक्यौ माया।

पशुपति देवता भंगेरी लाई उठा, भंगेरी लाई उठा, गौथाली

ataira mero yo ujalo vayo yo ujalo vayo yo tadiko va.

कुरा छैन र ज्ञानी त्यति कुरा पनि सिमी बोडी छ नि हो शनिबारको हाटमा लान्छु बोडी साथमा 200 को बेच्नलाई सकारी हाम्रो बचत गर्छु राम्रो ऋणको कारोबार मेट्नलाई फजुल खर्च घटाई आमदानीलाई बढाई सकारीमा बचत छ बचतको नि ब्याज शेयरको नि बोनस सकारीले दिनेछ सकारी संस्था सदस्यमा बस्दा ऋण लिनलाई सजिलो सकारी हाम्रो गरौं सबले राम्रो ऋण लिनलाई सजिलो दोलखा जिल्ला सकारीको किल्ला

0: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
2: धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
3: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने। दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
4: बाङ्गो नमिलेको दाँत मिलाउनुका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841577069।
2: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
1: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
0: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ। हाम्रा सेवा तथा सुविधाहरू
5: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, 3 महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिजियो एक्सरे, सुगर, प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापी

0: समेत व्यवस्था रहेको छ।
1: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
0: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
1: इन्द्रेणी फार्मेसी एन्ड थायराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: slip on ya. Extreme energy drink.
1: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआबेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662, 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालयसँगै।
2: रात छिपिँदैछ, बाहिर बिस्तारै अँधेरोले ढाक्दैछ। खाना खाएर सायद सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला, तर एकपटक याद गर्नुहोस् त।
3: के तपाईँले नियमित खाँदै आउनुभएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनु भयो?
2: ढोकामा आग्लो हाल्न पो बिर्सनु भयो कि?
3: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि?
2: हेर्नुहोस् त, अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि? अनि कतै पानी पो खेर गइरहेको छ कि?
3: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है?
2: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि?
3: रात निष्ठुरी हुन्छ, यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ।
2: अनि तपाईँले सिरानीमा लाइट राख्नु भयो त? अनि अम्खोरामा पानी नि?
3: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठूलै दुर्घटना हुन सक्छ है।
2: यसबाट जोगिन ध्यान पुर्याउ। सुत्नु भन्दा अगाडि एक पटक आगो, पानी, लाइट, ओखती, आगलोमा ध्यान पुर्याउन नबिर्सौ।
4: सर्वसाधारणको हितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको सन्देश।
5: यो रेडियो सैलुङको समय सूचक हो।
6: यति बेला बेलुकीको 10 बजेको छ।

नारायण अब यो बताइनी भैया को श्री हरिवंश पुराण हरिवंश पर्व को यो अध्याय दुई को यो नौ भाग ले गरिकन कति कुरा को विस्तार गरि छ भनेर सुन्नु सौनक आदि भनेकन सौनक आदि नामका 88,000 श्री का प्रति गुरु सुतजी ले बताउनु भो सोइनी कथाहरू ल्याएर यतापट्टि के भयो त भनेसलाई भने वैशम्पाय नामका गुरुले राजा जन्मेजयलाई ल्याएर बताउनु भो सोइनी कथाहरू ल्याएर हाम्रा आदरणीय श्रोता महानुभावहरूमा ल्याइकन यो कथाहरू जो प्रस्तुत गर्न लाग्यो महाराज हेर्नुहोस् जब त्यति भइसकेपछि जब त्यस्तो भयो त्यति भइसकेपछि उपरान्त राजालाई जब त्यसरी मारियो मारिसकेपछि राजा हुँदा त त्यस्तो जो गतिविधि राम्रो थिएन भने अब त राजै नभइसकेपछि उपरान्त त त्यहाँ त बडो जुन हो अनि अब यस्तो जो तस्करीहरू बढे अब यस्ता हुलचालहरू बढ्यो सारा सम्पूर्णहरू बढ्यो अनि छलीहरू भए कपटीहरू भए विभिन्न किसिमका जो भए अनि फेरि जब त्यस्तो हुँदै हुने हुँदै गइसकेपछि त ल अब परिवार भयो अब के गर्ने त भनिसकेपछि सम्पूर्ण देवताहरूको त्यस्तो जो छलफलहरू बस्यो छलफल बसिसकेपछि अब के गर्ने त भन्दाखेरिमा त ओहो ल अब राजा त नभइकन हुँदैन एउटा मुख्य मानिस नभइकन हुँदैन किन एउटालाई मुख्य नमानिकन हुँदैन अनिखेरि जहाँसुकै जुनसुकैको पनि एउटा जो मुख्य मानिसहरू हुनुपर्छ महाराज हेर्नुहोस् अनिखेरि अब ठुलो एउटा नभइकन त्यसलाई हुँदै हुँदैन यो महाराज हेर्नुहोस् अनिखेरि जस्तै अब यतापट्टि त्यो नक्षत्रहरू मध्येमा जो ठुलोको त भने यसलाई भने चन्द्रमा अब त्यस्तै अब ग्रहहरू मध्येको जो ठुलाको त भन्दाखेरि सूर्य नारायण महाराज हेर्नुहोस् अनिखेरि अब व्रणहरू मध्येको ठुलोको त भन्दा ब्राह्मण अनि अब उतापट्टि देवताहरू मध्येमा जो ठुलोको त विष्णु त्यस्तै अब नदीहरू मध्येको जो ठुलाको त भने यसलाई भने गंगा गंगाजी ठुला अनिखेरि अब पुराणहरू मध्येको जो ठुलोको त महाभारत अब यो पनि महाभारत पुराण हो हेर्नुहोस् अरे हरिवंश पुराण महाभारत हो अनिखेरि महाभारत अनिखेरि अब उतापट्टि वेदहरू मध्येमा के हो भन्ने विषयले भने अनिखेरि जस्तै सामवेद अनि इन्द्रियहरू मध्येमा के हो त भन्ने विषयले भने मन हेर्नुहोस् अनिखेरि अब त्यस्ता किसिमका जो ठुला हुन् हेर्नुहोस् अब वेदमा ब्रह्मलाई त्यो ठुला मानिएको हुन्छ भनेदेखि अनिखेरि अब उतापट्टि त्यो वेदका मालिकको त भने सर भने ब्रह्माजी हुन्छन् भनेदेखि त्यस्तै त्यो पशुहरूका मालिकको त भने सर भने शिवजी शिवजी ग्रहका मालिक जो सूर्य हुन्छन् भने देवताका मानिसको त भने छ भने इन्द्र हुन्छ पितृहरूका मानिसको त भने छ भने मालिकको त भने छ भने यम यमराज हुन्छन् भने ताराहरूका मालिकको त भने छ भनेदेखि चन्द्रमा त्यस्तै अब यज्ञका मालिकको त भने छ भने विष्णु अनि आहुतिका मालिकको त भने छ भने हरि महाराज सेनाका मालिकहरूको हुन्छन् त भने छ भने शिखण्ड यस्ता यस्ता किसिमको जुन हो एउटाको मालिक एउटा नभइकन हुँदैन अनिखेरि अब त्यस्तै किसिमले गरिकन एउटालाई चाहिँ ठुलो नमानिकन पनि हुँदैन अनि ल साथी हो अब त्यसो होइन नि अब राजा त चाहिन्छ अवश्य मेव चाहिन्छ राजा नभइकन हुँदैन भनेर भनिसकेपछि त अब राजा कसरी चाहिँ कसलाई बनाउने त भन्दाखेरिमा त ओहो त्यसो होइन लाउन नि यत्रो पहिला मारेको अनिखेरि अब त्यसको केही चिज छैन होला भन्दा त त्यसको त लासै पो छ त आमा चाहिँले जुन सेलाउन दिएकै छैन त भनेर भनिसकेपछि उपरान्त अनिखेरि त ल भनेर त्यहाँबाट अनिखेरि त्यो हो ल त्यसो भए त्यही ल्याएर मथन गर्नुपर्छ त्यसको कुनै भाग जो ल्याएर मथन गर्नुपर्छ अनिखेरि अब त्यसबाट जुन हो शक्ति प्रकट हुन्छ भनेर भनिसकेपछि उपरान्त अनि ल अब के ल्याउने त भनेर भने त्यहाँबाट अनिखेरि त्यसको जो केही भाग ल्याएर मथन गर्न भनेर लागेका थिए अनिखेरि अब एउटा जो पुरुषहरू निस्क्यो एउटा पुरुष निस्क्यो हेर्दाखेरि म कस्तो लट्ठी छड्याए जस्ता तेर्स्याए जस्तो जो अम्लाहरू छन् यति लामा हड्डी यति लामो जो घाँटी बङरङ नपरेको हेरिन सक्नु त्यस्तो पो छ ओहो ल अब यस्तो जो राजा हुन्छ त भन्दा ल हुँदैन यो त के भयो त भन्दाखेरि यो त वनको सुन्नु ल अब यसलाई त वनतिर धपाइदिनुपर्छ भनेर भने अनिखेरि त्यो वनतिर धपाइदिए महाराज जुनसुकै चिज पनि अलिकति त्यो हेर्नको लायकको चाहिन्छ महाराज अब जस्तै अब यस्तो अब त्यो वस्तुहरू पनि जो हेर्नको लायक मन पर्दो ल्याउनुपर्छ रुपियाँ पैसा ओछ्याइसकेपछि उपरान्त अनि मन पर्दो हो त्यस्तो वस्तु ल्याउनुपर्छ हेर्नुहोस् हामीहरूले जस्तै जो अब उतापट्टि छोरी दिँदाखेरिमा पनि अनिखेरि ज्वाइँ कस्तो हुनुपर्छ मन पर्दो कस्तो अब रूप मन पर्दो होइन गुण मन पर्दो हुनुपर्छ अनिखेरि मन पर्दो गुण भएको त्यस्ता किसिमको जुन हो पौरखी पुरुषार्थ पराक्रमी त्यस्ता किसिमको ज्वाइँ हुनुभयो भनेदेखि बास अब अनिखेरि उहाँलाई जो छोरीहरू दिनुपर्छ अनिखेरि बडो राम्रो हुन्छ महाराज हेर्नुहोस्
त्यस्तै किसिमले गरिकन यतापट्टि आफूले जो बुहारीहरू छोरालाई जो बुहारीहरू ल्याउनु पर्दा पर्खिनुभयो पनि बडो राम्रो मन पर्दो चाहिन्छ मन पर्दो चाहिन्छ महाराज। अनिखेरि उतापट्टि कति भनेछ भने जम्मा सात स्वभावले परिपूर्ण भएको भनेर भनिया छ। अनि महिलाहरूको कतिवटा हुन्छ स्वभाव? सातवटा हुन्छ। अनि कस्तो स्वभाव? कीर्ति, सम्झना, मधुर, चतुर्य, धैर्य, सहन, जम्मा यति सातवटा हुन्छन्। सात स्वभावले परिपूर्ण भएको त्यस्ता किसिमको जुन हो अनि महिला त्यस्तो जो चाहिन्छ महाराज। हामीहरू जो बुहारीको होस् छोरीको होस् अनिखेरि जसोकैको होस् तापनि जम्मा महिलाहरूका जो स्वभाव सातवटा। अनि अब ती सात स्वभावले के गर्यो भने यसलाई भने अनिखेरि ठुलो स्वभाव चाहिन्छ। अनि महिलाको सानो स्वभावले छोटो किचक व्यवस्थाले कहिले पनि हुँदैन। अनिखेरि ठुलो स्वभाव चाहिन्छ, राम्रो स्वभाव चाहिन्छ स्वभाव। अनिखेरि राम्रो कीर्ति चल्छ महाराज। हेर्नुहोस् सानो किचक व्यवस्था भयो भने नराम्रो गर्यो, नराम्रो भएपछि नराम्रो कृति चल्यो। हेर्नुहोस् अनि कृति त चल्छ तर नराम्रो कृति चल्नु र राम्रो कृति चल्नुमा कति जो फरक छ। राम्रो कृति चलोस् अनिखेरि राम्रो कृति चलोस् स्वभाव कृति। सम्झना आएका इष्टभित्र लगाइदिनु आत्मप्रार्थमा चिन्न सक्ने यस्ता जो प्राणीहरूमा जुनसुकैमा पनि आत्मप्रार्थमा चिन्न सक्ने अनि स्वभाव कृति सम्झना मधुरता त्यहाँबाट बोली मिठो। मधुरको अर्थ के हो? गुलियो। मह खाँदाखेरि जस्ता किसिमको जो गुलियो हुन्छ त्यस्तै किसिमको मिठो बोली। अनिखेरि त्यो मह खाए जस्तो बोली होस् अनिखेरि मधुरता। अनिखेरि अब चतुर्य, अब के पारेर आउँछ जो विषय व्यवहार हो अनिखेरि त्यो हरेक किसिमको चतुर्यहरू जो झुक्नुपर्छ महाराज त्यस्तो चतुर्य। अनिखेरि आफ्नो जो धरेधारमा रहने अनि परिआएको कुरा सहन गर्न सक्ने, सुख परे पनि सहने, दुःख परे पनि सहने, हर्ष परे पनि सहने, शोक परे पनि सहने, जे पर्छ जो जो सहने महाराज। हेर्नुहोस् अनि अब यस्ता यस्ता किसिमले गरिकन जो गर्ने जम्मा यस्तो जो सात स्वभावले परिपूर्ण भएको त्यस्ता किसिमको चाहिन्छ यो महाराज। हेर्नुहोस् अनिखेरि त्यस्तो भयो भने मात्रै राम्रो हुन्छ। स्त्री जातिमा पनि जब त्यस्तो त्यस हेतुले गर्दाखेरिमा अनिखेरि पुरुष जातिमा पनि त्यस्तै किसिमका जो हरेक किसिमका गुणहरू हुन्छन् अनिखेरि त्यस्तो गुणले परिपूर्ण भएको चाहिन्छ महाराज। हेर्नुहोस् अनि मात्रै जो राम्रो हुन्छ भनेदेखि यत्रो त्यसको जो मालिक राजा जस्तो पुरुष अब त्यस्तो जो जस्तो पायो उस्तैले हुँदैन भनेर त्यहाँबाट अनिखेरि दाहिने हात त्यो लासको दाहिने हात ल्याएर अलिखेरि ल्याएर जो मथन गर्नुभयो दाहिनेपट्टिको जो भाग दाहिने हातदेखि लिएर अलिखेरि दाहिने भाग ल्याएर जो मथन गर्नुभयो मथन गर्दाखेरिमा त्यहाँबाट अनि के भयो त भनिसकेला भने अनि परमात्मा प्रभु भगवान्ले अवतार पो धारण गर्नुभयो त्यहाँ त कुन अवतार पृथ्वी अवतार धारण गर्नुभयो एकदम जो बडो कायद साथको एउटा बालक उत्पत्ति भए बालक उत्पत्ति भए जब त्यसरी जुन बालक उत्पत्ति भएको थियो त्यहाँबाट बाएँपट्टिको भाग ल्याएर श्या मथन गर्दाखेरि मात्रै एउटा बालिका बालिका भनेका जो केटी बडो जुन काइत साथी बालक अनि केटी अघि भने जस्तो जो गुण अनिखेरि उतापट्टि सात स्वभावले परिपूर्ण भएको 32 लक्षण 36 गुणले परिपूर्ण भएको त्यस्ता किसिमको जुन हो बालिका। अनिखेरि जब त्यस्तो बालक त्यस्तो बालिका ओहो स्वर्गबाट यस्ता फुल अबेर लावाचन्द्र सम्पूर्ण देवदेवताहरू खुसी भएर फुल अबेर लावाचन्द्र इत्यादिको वृष्टि भयो दुन्दुबी आदि नामका जुन बाजाहरू बजे गन्धर्व गीत गाउन लाग्यो अवसर नाच्न लाग्यो अनि भगवान्ले त्यसरी जो पृथ्वी अवतार धारण गर्नुभएछ अनि महाराज पृथ्वी अवतार कि जय प्रभु जय होस् रक्षा गरिदिनुहोस् जय प्रभु। आज त्यस्तो जो अपराधी जो बिहान राजा त्यस्तो भएर सारा सम्पूर्ण खतम पार्यो सारा छु पृथ्वी नै जो जल्ला जस्तो भएको आज त्यसको रक्षाका खातिरमा आज प्रभुले यस्ता यस्ता किसिमको जुन हो रूप धारण गरेर पृथ्वीतार धारण गरेको छ भनेदेखि हे प्रभु हजुरको जय होस् भनेर सम्पूर्णले जय जयकार मनाए। हे प्रभु सदा सर्वदा हजुरको भक्ति र कीर्तन भन्ने कुरा हाम्रा हृदयमा रहिरहेको छ हामीहरू गाइराख्न पाउँ ध्यान गरिराख्नु पाउँ हे प्रभु भनेर हरेक किसिमले गरिकन उतापट्टि स्तुतिहरू हुने काम गर्नुभयो। जब त्यस्तो किसिमले गरिकन उतापट्टि स्तुतिहरू भयो अनि जब महाराज पृथ्वीले अनिखेरि त्यसरी जो अवतार धारण गरेपछि लगेर जो राजगद्दीमा आएर राख्यो अनिखेरि अब जसको अब उनको बालकको नाम पृथ्वी भयो बालिकाको नाम के हो आर्ची पृथ्वी र आर्ची नामेरका जुन हो अनिखेरि उतापट्टि अझ भगवान्ले त्यस्तो जो अवतार धारण गरेर ल्याएर अनिखेरि त्यसरी जो राजा रानी बनाएर जब राख्यो राखिसकेपछि उपरान्त धुमधाम जनताहरू सारा खुसी भए देवता खुसी भए पितृहरू खुसी भए सारा सम्पूर्ण खुसी भए त्यो खुसी भइसकेपछि उपरान्त ल अब के गर्ने त भन्ने यसलाई भनेदेखि अब यो हजुर हरेक किसिमले गरिकन यो धर्म कर्महरू जो उतापट्टि अगाडि पढाउनु पर्छ भनेर भन्ने कुरा जब त्यस्तो गर्नुभयो अनि
जब त्यस्तो भइसकेपछि पर्यन्त फेदामा धर्म कर्महरू अगाडि बढाउन भएपछि ल अब म पृथ्वीलाई सजाय गर्छु भनेर अनि पृथ्वी महाराजले पनि पृथ्वीलाई सजाय गर्न भनेर प्रभु मलाई सजाय नगर्नुहोस् किन भन्दाखेरिमा त अनि मलाई किन सजाय गर्नु मेरो के गल्ती छ र भन्दाखेरि मात्र अनि तिमीले अनाज कहाँ हाल्यौ अब यस्तै घाँसपात कहाँ हाल्यौ फलफुल कहाँ हाल्यौ अरू जो अमृत कहाँ हाल्यौ पिस कहाँ हाल्यौ सारा सम्पूर्ण वेद कहाँ हाल्यौ अरू कहाँ हाल्यौ त भनेर भन्दा प्रभु हेर्नुहोस् अब यस्तो जो पापी राजा भएको कारणले गर्दाखेरिमा अनिखेरि धर्म कर्म बन्द भयो जहाँ धर्म कर्म बन्द भयो उहीँ पानी बन्द भयो जहाँ पानी बन्द भयो म उहीँ सुखा भएँ अनिखेरि जहाँ सुखा भएँ मैले जो यसरी दिन सकिनँ हे प्रभु त्यो सेतुले गर्दाखेरि मैले राखिरहेको छु अनि सम्पूर्ण चिज राखिरहेको छु हजुरले के एउटा एउटा चिजको जो बाछो एउटा एउटा चिजको जो दुधहरू बनाएर अनिखेरि जो दुईहरू निकालिबस्यो भनिसकेपछि दिन्छौ त भन्दाखेरिमा म दिन्छु भनिसकेपछि त्यहाँबाट लौ त भनेर त्यहाँबाट अलिखेरि उतापट्टि अनि एउटा चिजको जो बाछो र एउटा चिजको जो दुधहरू बनाएर अनि जो पृथ्वी मातालाई जो उतापट्टि दुहेर अनाजदेखि लिएर सारा सम्पूर्ण चिजहरू जो निकालेर जस्ताको तस्तो बनाउने काम गर्नुभयो जब त्यो भयो ल अब सबैले जो धर्म कर्महरू गर्ने पितृका जो श्राद्ध गर्ने यज्ञ होमहरू गर्ने यसो जप पूजा पाठहरू गर्ने जोगी सन्यास भाट भिक्षुकहरू जो टोल्ने अब जो अतिथिहरू वर्गहरू जो उतापट्टि जान मन लागेका ठाउँमा जाने यो सारा सम्पूर्ण जो खुलास्ता पारिदिनु भयो त्यो भइसकेपछि उपरान्त मेरियामै सबैजना जो खुलास्ता भए जब त्यो भइसकेपछि के भयो पानी बर्स्यो जब जो यज्ञ भयो पानी बर्स्यो पानी बर्सिसकेपछि उपरान्त त अनि पृथ्वी चिसो भइहाले अनि पृथ्वी खुसी भइसकेपछि अनिखेरि सबै कुरा जो हो उता अनि अनाजहरू जो उम्र्यो फल्यो अनि घाँसहरू जो भयो फलफुलहरू भयो सारा सम्पूर्ण चिजहरू भयो अब यस्ता सम्पूर्ण चिजहरू यस्ता यस्ता किसिमले गरिकन उतापट्टि सबै कुरा जो परिपूर्ण भरिपूर्ण हुँदै हुँदै गइरहेकै छ यसका आदि नामरेको 88,000 ईश्वर हो भनिकन 88,000 ईश्वरलाई गुरु सुतजीले बताउनु भएको अनि जुन किसिमको कथाहरू हो सही नै कथाहरू ल्याएर यतापट्टि जो पश्चिम पाणी नामरेका गुरुले राजा जन्मेजयलाई बताउनु भएको जुन किसिमको कथाहरू हो सोही नै कथाहरू ल्याएर हाम्रा आदरणीय श्रोता महानुभावहरूमा ल्याइकन यो कथाहरू जो प्रस्तुत गरियो अब यो कथाले जो धर्ममा धर्म अर्थमा सम्पत्ति कामनामा इच्छा पुग्थेमा गति चार किसिमको फल मिलोस् भनेर भन्ने र अडैया शनिश्वरहरू शान्ति हुन् शनि सात आदि गरेका ग्रहहरू शान्ति हुन् उल्गा बराबरी शान्ति हुन् राहु संकट आदि गरेका ग्रहहरू शान्ति हुन् कल्याण होस् मंगल होस् पवित्र होस् उदय होस् भनेर भन्ने अब यस्ता यस्ता किसिमको जुन हो अनि यतापट्टि जो शुभकामना शुभ आशीर्वादहरू गर्दै यो हो जुन हरिवंश पुराण यो हरिवंश पर्वको दोस्रो अध्यायको यो हो नौ भागले गरिकन यथामति विस्तार गरियो देवकी सुत गोविन्द वासुदेव जगतपते रक्षामि स्तनयम् कृष्ण त्वमहं शरणं गत देवकी सुत गोविन्द वासुदेव जगतपते देहि मे स्तनयम् कृष्ण त्वमहं शरणं गत नारायण ओ श्री कृष्णार्पणमस्तु।

0: का क्या भन्छन् हनुमान भनेर खुसी भई गरिन कुरा खानका क्या भन्छन् हनुमान भनेर खुसी भई गरिन कुरा खानका
1: अथ मानसको जस्तो त्रम

श्री सीतापति माथि भक्ति धरियो शंका गरी थिन जब।

हे प्यारी सुन सावधान मनले श्री राम जी का कथा यस्तो पुण्य पवित्र छलफल हुँदा आनन्द मान्छु म त दुर्वासा मुनि गर्छु दर्शन भनी श्री रामको केही दिन आफ्ना 60,000 शिष्यसँगले सोतै गए मन मन देखुन पौरन रामको जगतले।

चतुर्वासा अगिथे कुमार पछिथे जय राम जय बोल्दथे।

पुण्यमा सिको नचुके लौ लौ गराउँ दर्शना।

0: कामापहरा सिपाही जति थे चपचुप भई हेर्दथे पस्नु भो दरबार भित्र मुनिजी कोही केही बोल्दैनथे
1: धोला खाजिला तामको से पालिका च्यामा भा परो गाउँ छ नम्बर वडा हो म सेना चौर के चाहिँ पर्साद मेरो नाम घर सुन्नुहुन्छ भने म सेना चौर भेरको नामा हो घर थर भन्नुहुन्छ भने बताइदे नि छु फुइल मेरो थर आलसी लुम्रा तट पर जाल निक्ली जा मुन्के जा ठ्याक्कै ठिक न म दिन्न यो शरीरमा जो काट्नु काटे समझ मैले बल्ल चिने तलाए त बडो लेथ्रो र दुर्जन तैले गर्नु गरे सबै बल हरे सारा बिगारे गुण लुम्रा अघि पर्न बाल हसिँदा साह्रै थके तेर पो महिना भर मे जता थकाए ता भने मन्जुर दिए टेक्नको तैले त बबुरा सोटो गमन पो आफै पटि तानी तस एकै मासभरिमा खोसो खोसो लुठा खड्या त्राफो गाँथे तस पहिले त मन यो थियो सो रसिलो आँटे छिटो नि डर तेरै सङ्गतिमा फसेर अब भोलो के कहाँ तर पहिले सागर बाहिमालय समन जो नागुला भन्दथ्यो अहिले आँगन सम्म नाग्नु परदा साथी गुवार जो भयो एउटी सुन्दरी नारी रूपकी श्री चन्द्रमा केसरी चल्तो देह सुकन्द तो बन भरे कस्तुरीको झै गरी सुरे सुन्दरीलाई सुन्दरी तिमीको हौ कसरी यहाँ आई मोह भयो तिमी ऊ परमा इच्छा भए मनमा
2: कि त माया खड्का कालिचोक गाउँपालिका वडा नम्बर 8 ध्यान मलम